0: समेत उनले बताएका छन्। राप्रपालाई धवलको धक्का शीर्षकमा आजको नागरिक दैनिकमा खबर छ।
1: नेपाल राष्ट्र भएको ढुकुटीमा विदेशी मुद्रा संचित ऐतिहासिक उचाइमा पुगेपछि सरकारले त्यसको केही अंश देशभित्रै परिचालन गर्न सोभरेन वेल्थ फण्ड स्थापना गर्ने भएको छ। विदेशी मुद्राको संचित निरन्तर बढ़दै गए पनि त्यसबाट प्राप्त प्रतिफल न्यून भइरहेका बेला सरकारले नयाँ संरचना मार्फत उक्त रकम उपयोग गर्ने रणनीति अघि सारेको हो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत विदेशी मुद्राको सुविधाजनक संचित रहेको अवस्थामा के प्रतिशत रकम सोभरेन वेल्थ फण्डका रूपमा परिचालन गर्ने घोषणा गर्नुभएको थियो। बजेट घोषणापछि आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले पनि उक्त योजना कार्यान्वयनमा लैजाने तयारी भइरहेको पुष्टि गर्नुभएको छ। गवर्नर पौडेलका अनुसार अहिले नेपालसँग धेरै विदेशी मुद्रा संचित रहे पनि न्यून प्रतिफल आउने ठाउँमा लगानी भइरहेकाले सरकारले परिचालन गर्न सोभरेन वेल्थ फण्ड प्रभावकारी हुनेछ। त्यस्तै अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले निजी क्षेत्रबाट संचालित शिक्षण संस्था र स्वास्थ्य संस्थामा लगाइएको 3% कर फिर्ता नहुने बताउनु भएको छ। आर्थिक वर्षको बजेटबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले निजी विद्यालय कलेज तथा अस्पतालमा लगाइएको कर फिर्ता गर्ने सरकारको कुनै योजना नरहेको स्पष्ट पार्नुभयो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। अर्थमन्त्री सोरिम वाग्ले शुक्रबार संसदमा प्रस्तुत गरेको बजेटमा यो वर्ष स्फूर्तिजन्य पदार्थमा 10% कर वृद्धि गरेको घोषणा गर्न साथ ताली बज्यो, तर सरकारले जारी गरेको आर्थिक विधेयकमा समावेश करको वृद्धि दर फरक परेपछि झुक्याएको आरोप लगाइएको छ। स्फूर्तिजन्य पदार्थमा अत्याधिक कर वृद्धिपछि अभियन्ताहरूले आपत्ति प्रकट गरेका छन्। लामो समयदेखि स्फूर्तिजन्य पदार्थ नियन्त्रण अभियानमा अनुसन्धानमा सारिक नेपाल विकासले विज्ञप्ति जारी गरी आपत्ति प्रकट गरेको हो।
2: पार्टी संगठनलाई व्यवस्थित नगर्दै छोटो समयमा देशको ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पहिलो महाधिवेशनमा जुटेको छ। महाधिवेशन मार्फत पार्टी संगठनलाई व्यवस्थित बनाउन थालेको सो दलले आगामी स्थानीय तह र प्रदेशको निर्वाचनलाई समेत केन्द्रमा राखेको छ।
1: पोखराको फिर्के खोलामा बनेका संरचना हटाउने अभियान सम्पन्न भएको छ। फिर्के खोला खोजी अभियान अन्तर्गत खोलाघरमा बनेका तथा खोलाघरको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन चलाइएको अभियान एक हप्ता लगाएर सकिएको हो।
2: प्रधानमन्त्री बालेन्द्र शाहले भिजिट भिजाको दुरूपयोग रोक्न अध्यागमन विभाग सहितका निकायहरूलाई कड़ा निर्देशन दिएको जानकारी दिएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओलीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले नेपालबाट भिजिट भिजामा गएर कामका लागि अनुमति पाएपछि कामदार भिजा लिन नेपाल आउनुपर्ने बाध्यता भने हटाएर सहजीकरण गरिएको बताएका हुन्। प्रधानमन्त्री शाहले भने भिजिट भिजामा गएर काम पाएको अवस्थामा विदेशमै बसेर भए पनि भिजिट भिजालाई वर्क भिजामा कन्भर्ट गर्न सकिने विकल्पमा श्रम मन्त्रालयले काम गरिरहेको छ।
1: चितवन जिल्लालाई सहयोगपेक्षी सड़क आश्रित मानव मुक्त जिल्ला घोषणा गरिएको छ। मानवता प्रवर्धन महाअभियानलाई सफल बनाउने उद्देश्य सहित मानव सेवा आश्रमको सहकार्यमा आइतबार एक कार्यक्रमको आयोजना गरी जिल्लालाई औपचारिक रूपमा सड़क आश्रित मानव मुक्त घोषणा गरिएको हो।
2: यस्तै विगत चार वर्षदेखि अलपत्र देशकै गौरवको आयोजनाको रूपमा शुरू गरिएको निजगढ़ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी 6 महिनाभित्र एकिन गरिने अर्थमन्त्री डाक्टर सोरिम वाग्ले दावी गरेका छन्। आर्थिक वर्ष 83-84 लागि संघीय संसदको संयुक्त बैठकमा शुक्रबार बजेट वक्तव्य प्रस्तुत गर्दै वाग्ले दोस्रो विमानस्थल निर्माण प्रक्रिया अघि बढ़ाउने बताएका हुन्।
1: दूधकोशी र सुनकोशी नदीको संगम स्थल जोर्ती घाटमा एकैसाथ दुईवटा झोलुङ्गे पुल निर्माण गरेर संचालनमा ल्याइएको छ। खोटाङको हल स्थित वाचुङ नगरपालिका 1, बाहुनी डाँडा स्थित ठूलो डुंगा ओखलडुंगाको मानेभन्ज्याङ गाउँपालिका 6, हिलेपानी र उदयपुरको कटारी नगरपालिका 14 लेखानीलाई जोड्ने गरी दूधकोशी र सुनकोशीमा दुईवटा झोलुङ्गे पुल निर्माण गरिएको हो।
2: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुई महत्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम आइतबार विधेयकहरू प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साकेद्वारा आइतबार जारी विज्ञप्ति अनुसार प्रमाणीकरण भएका विधेयकहरूमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 रहेका छन्।
1: कालीकोट जिल्लामा 420 मेगावट क्षमताको जल विद्युत उत्पादन हुने भएको छ। कालीकोटको खाडा चक्र नगरपालिका 8 सेरा बाडामा 420 मेगावट क्षमताको तिला 2 जल विद्युत आयोजना निर्माण हुने भएको हो। तिला 2 जल विद्युत आयोजना अन्तर्गत विद्युत गृह निर्माण, सुरुङ लगायतका पूर्वाधार निर्माणका लागि औपचारिक शिलान्यास गरिएको छ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरूरी सूचना टेलिग्राम वा व्हाट्सएपमा टास्क पूरा गरे बापत पैसा पाइने लोभमा नफस्नुहोस्। शुरूमा थोरै पैसा दिएर पछि ठूलो रकम ठगी गर्ने यस्तो जालबाट जोगिनुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: वार्ता टोलीका प्रमुख वार्ताकारले आइतबार तेहरान संयुक्त राज्य अमेरिकासँग जस्तोसुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका छन्। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र स्ट्रेट अफ हर्मुजको जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एक्सपीओसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै शनिबार लेखेका छन्, ट्रम्पले कड़ा शर्तहरू साथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाएका छन्, यद्यपि विस्तृत विवरण खुलाइएको छैन। सरकारी टेलिभिजनमा प्रसारण गरिएको भिडियोमा मोहम्मद बागर गलिफाली भनेका छन्, इरानी जनताको अधिकार सुनिश्चित नभएसम्म हामी कुनै पनि सम्झौतालाई अनुमोदन गर्दैनौ। ट्रम्पले आफ्ना प्राथमिकताहरूमा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुजको जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताएका छन्।
2: अब खेल र खेलाड़ीका खबर। इण्डियन प्रिमियर लीग आईपीएल 2026 को उपाधि साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरूले जितेको छ। आइतबार सम्पन्न फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई 5 विकेटले पराजित गर्दै बेंगलुरूले लगातार दोस्रो पटक उपाधि हात पारेको हो। गुजरात टाइटन्सले दिएको 156 रनको लक्ष्य बेंगलुरूले 18 ओभरमा मात्रै 5 विकेट गुमाएर पूरा गर्यो। बेंगलुरूको जीतमा स्टार ब्याटर विराट कोहलीले उत्कृष्ट प्रदर्शन गर्दै 42 बलमा 75 रनको अभिजित इनिङ खेलेका हुन्।
1: अब विचार तथा विश्लेषण। वार्षिक बजेट र जनताका आशा भरोसा शीर्षकमा हिमाली टाइम्समा मेघनाथ दाहालको विचार छापिएको छ। आम मानिसले बजेटले आर्थिक सामाजिक क्षेत्रमा संरचनात्मक साहसिक काम गर्नेमा ठूलो भरोसा गरेका थिए, तर धेरै विषयमा तुषारापात गरिदिएको देखिन्छ। वार्षिक बजेटलाई आम मानिस र सरकारमा बस्नेहरूले फरक किसिमले लिने गरेको पाइन्छ। आम मानिसको बुझाइ सरकारी कर्मचारीको तलब बढ़नाले महँगी माथि जाने बुझाइ छ। सरकारी कर्मचारीलाई केही राहतको अनुभूति गराएको यस बजेटले समग्र मागमा विस्तार गराउने र साथमा साप्ताहिक 2 दिने विदाको सदुपयोगले आन्तरिक पर्यटनको विस्तारमा सहयोग पुग्ने विश्वास छ। पूर्वाधार डिजिटल तथा नयाँ अर्थतन्त्रको आधारशिला निर्माणको थालनीमा बजेटले शुरूआत गरेको छ, तर स्रोतको जोहो गर्ने क्रममा केही समस्या छन्।
2: कर्णालीमा विकासको खेतीपाती शीर्षकमा आजको हिमालय टाइम्समा विनोद कुमार भण्डारी लेख्नुहुन्छ। कर्णालीमा फेरि बजेटको मौसम आएको छ। खेतबारीमा मकै रोप्ने समय जस्तै मन्त्रालयमा योजना रोप्ने बेला पनि यही हो। फरक यति मात्रै हो, गाउँले किसानले माटो खनेर बिउ हाल्छ, सरकारका किसानले फाइल खनेर योजना हाल्छन्। किसानले वर्षात कुरेर खेती गर्छ, सरकारका किसानले असार कुरेर विकासको खेतीपाती गर्छन्। यसैबीच कर्णालीका जनताले फेरि आकाशतिरै हेरेर भन्लान्, हे विकास देवता, यो वर्ष त कम्तीमा हाम्रो खेतीमै उम्रिनु, फाइलको गमलामा मात्रै होइन, विकासको खेतीपाती यस्तै छ, कागजमा सधैँ हराभरा, जमीनमा सधैँ प्रतिरक्षारत। कर्णालीले अब भाषणको मल, आश्वासनको बिउ र उद्घाटनको पानीले मात्रै खेती गर्न सक्दैन, उसलाई परिणामको माटो चाहिएको छ, नत्र विकासको यो खेतीपाती सधैँ झोलामा बोकिएको बिउ जस्तै रहनेछ, हरेक वर्ष गनिने, कहिल्यै नरोपिने।
1: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिँदै, यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
7: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
8: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
9: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
10: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
9: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
8: सुन्नुहोस् त,
10: वन जंगलमा आगजनी गर्ने र
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
11: यति बेला बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी विकास चापागाई सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 18 गते सोमबार, सन् 2026 जून 1 तारीख अधिक जेठ कृष्ण पक्षको प्रतिपदा तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेका सिन्धुपाल्चोकको रेडियो जुगल 98.1 मेगाहर्ज, रेडियो सरलाई 105.6 मेगाहर्ज र बैतडीको रेडियो सनसेर 106.6 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा विपक्षी दल, कूटनीतिज्ञ र सीमाविद्द्वारा आलोचना। प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको परराष्ट्रको स्पष्टीकरण।
0: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित, विपक्षी दलहरूद्वारा संसदमा नाराबाजी, धकेला धकेल र बेल घेराउ।
1: बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको अर्थमन्त्रीको दावी, उत्पादन र उद्यम मार्फत न्यून वर्गलाई दिगो रूपमा माथि उकास्ने लक्ष्य रहेको भनाई।
0: चीनको झेन्झौ 21 अन्तरिक्ष अभियान सफल, 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता।
1: र श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा, गुजरातलाई हराउँदै बेंगलुरूले जित्यो आईपीएल क्रिकेटको उपाधि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला

0: संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: काया कैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ। लिम्पियाडुरा, लिपुलेक र कालापानी बारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको हो। प्रधानमन्त्री शाहको यो अभिव्यक्तिलाई लिएर संसदभित्र र बाहिर आलोचना तथा विरोध भएको छ। तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, म पनि अस्ति भर्खर प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मिचेको मात्र होइन नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ, प्रधानमन्त्री शाहले संसदमा भन्नुभयो। प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई लिएर तीव्र प्रतिक्रिया शुरू भएको छ। विपक्षी सांसदहरूले उहाँको भनाई संसदको अभिलेखबाट हटाउन माग समेत गरेका छन्। कूटनीतिज्ञ तथा सीमा मामिलाका विज्ञहरूले प्रधानमन्त्रीले संसदमा व्यक्त गरे जस्तो नेपालले भारतीय भूमि नमिचेको बताएका छन्। प्रधानमन्त्री शाहको अभिव्यक्ति भारतले अतिक्रमण गरेको नेपाली भूभाग लिपुलेक, लिम्पियाडुरा र कालापानी क्षेत्रको सन्दर्भमा आएको हो। नेपालले त्यो भूमिलाई भारतले आफ्नो भएको दावी गर्दै आएको छ। प्रधानमन्त्री शाहले लिपुलेक, लिम्पियाडुरा र कालापानी नेपालको भूभाग भएको विषयमा सरकारले दिल्ली र बेजिङलाई कूटनीतिक नोट पठाइसकेको संसदमा जानकारी पनि दिनुभयो। शाहका एक सहयोगी अनुसार केही हप्ता अघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारले बेलायती राजदूत रो फेनसँग भेट गरी कालापानी क्षेत्रका विषयमा बेलायतले कसरी सहयोग गर्न सक्छ भन्ने बारे छलफल समेत गर्नुभएको भनेर आजको कान्तिपुरले खबर लेखेको छ। कालापानी लगायत सीमाका विषयमा सन् 1816 सुगौली सन्धिपछि विवाद शुरू भएको मानिन्छ। नेपाली सीमा विज्ञहरूका अनुसार सुगौली सन्धि तथा सन् 1819, 1827, 1834, 1835, 1837, 1846, 1850, 1856, 1860 र 1879 तत्कालीन ब्रिटिश इण्डियाको सर्वेक्षण विभागले तयार गरेका ऐतिहासिक नक्साका आधारमा लिपुलेक, लिम्पियाडुरा र कालोपानी सहितको 372 वर्ग किलोमिटर क्षेत्रफलको भूभाग नेपालको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जानु अघिल्लो दिन प्रधानमन्त्री शाहबाट पछिल्लो अभिव्यक्ति आएको छ। सभापति लामिछाने भारतको 5 दिने भ्रमणका लागि आज दिल्ली जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ। यसैबीच परराष्ट्र मन्त्रालयले हिजो बेलुकी विज्ञप्ति निकालेर प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रस्ट्याउने प्रयास गरेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित छ। मन्त्रालयले भनेको छ नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा स्थिर सीमा सम्बन्धी सिद्धान्त अवलम्बन गरेको कारणले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था छ। त्यस्तै मन्त्रालयले 3 मेमा पठाइएका कूटनीतिक नोटबारे भारतबाट जवाफ प्राप्त भएको पनि जनाएको छ। प्राविधिक समितिको अध्ययनले कतिपय ठाउँमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारतमा पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपाललाई पर्न सक्ने देखाइएको छ। परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ प्रधानमन्त्रीले संसदमा राख्नु भएको कतिपय ठाउँमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने भनाएको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोड़िएको मन्त्रालयले भनेको छ।
2: विपक्षी दलहरूको विरोधबीच प्रतिनिधि सभा नियमावली 2079 संशोधन गर्न बनेको मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्षी कांग्रेस सहित एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले प्रतिवेदनमाथि परेका संशोधनहरूमा पुनः छलफल गर्न समितिमै पठाउनुपर्ने माग गरे पनि सत्तापक्षले बहुमतबाट पारित गरेको हो। हिजो बसेको प्रतिनिधि सभा बैठकमा मस्यौदा समिति सभापति गणेश पराजुलीले मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो। प्रस्तावको छलफलमा 35 संशोधनकर्ता सहित विपक्षी दलका सांसदले पनि भाग लिए। त्यसपछि विपक्षी दल

0: सदस्यहरूले छलफलका लागि समितिमा पठाउन माग गरे। समिति सभापति गणेश पराजुलीमाथि धकेला धकेल भएर सभाको माहौल बिग्रिएपछि 15 मिनटका लागि सभामुखले बैठक स्थगित गर्नुभयो। अर्को बैठकमा पनि विपक्षले नाराबाजी, बेल घेराउ र धकेला धकेल जारी राखे। सभामुखले संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहनुभयो। सभापति पराजुलीका अनुसार राष्ट्रपति सहित संवैधानिक अंगका पदाधिकारी विरूद्ध आउने महाअभियोग अर्को सदनले 5 महिनाभित्र टुंग्याउनुपर्ने व्यवस्था गरिएको छ। यसअघि राष्ट्रपति र उपराष्ट्रपति तथा प्रधान न्यायाधीश सहित संवैधानिक पदाधिकारी विरूद्धको महाअभियोग प्रस्तावलाई 5 महिनाभित्र टुंग्याउने र नसकिएमा आउने प्रतिनिधि सभाका लागि अभिलेखका रूपमा रहने र आवश्यक निर्णय गर्ने व्यवस्था थियो। अब नयाँ प्रतिनिधि सभा गठन भएको 5 महिनाभित्र अभिलेख ग्रहण गरी अर्को 5 महिनाभित्र आवश्यक निर्णय गरिसक्नुपर्ने बाध्य गरिएको छ। यो खबर हामीले नयाँ पत्रिकाबाट लिएका हौं।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आफूले ल्याएको बजेटमा डिफेण्ड गर्दै मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको दावी गर्नुभएको छ। आउँदो आर्थिक वर्षको बजेट गएको शुक्रबार ल्याएका प्रधानमन्त्री वाग्लेले हिजो पहिलो पत्रकार सम्मेलन गर्दै बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिए पनि तल्लो वर्गका लागि धेरै कार्यक्रम राखिएको बताउनु भएको हो। उहाँले बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा तल्लो वर्गलाई हेरिएन कि भन्ने धेरैको गुनासो आए पनि त्यो सत्य नभएको दावी गर्नुभयो। उहाँले उत्पादन र साना उद्यम मार्फत न्यून वर्गलाई माथि उठाउने धेरै कार्यक्रम बजेट मार्फत ल्याइएको दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारी र सी प्रदान गर्दै उत्पादन र उद्यम मार्फत न्यून वर्गलाई दिगो रूपमा माथि उकास्ने लक्ष्य बजेटले लिएको बताउनुभयो। वाग्लेले वर्तमान बजेटले परम्परागत रूपमा भत्ता बाँडेर मात्र गरीबी अन्त्य हुन्छ भन्ने 30 वर्षदेखिको न्यारेटिभलाई तोडेको पनि बताउनुभयो। अर्थमन्त्री वाग्लेले भन्नुभयो, केवल भत्ता बाँडेर भेनेजुएला वा जिम्बाब्वे बनाउने विगतको मोडललाई तिरस्कार गर्दै सरकारले पहिले रोटीको आकार अर्थात कुल ग्राहक उत्पादन बढ़ाउने र त्यसपछि सम्मानजनक वितरण गर्ने नीति लिएको छ। आर्थिक रोजगारीको सृजना र वृद्धि नभई रोजगारी सृजना हुन नसक्ने उहाँको भनाई छ। निजी क्षेत्रलाई उत्साहित बनाएर 10 मध्ये 9 रोजगारी निजी क्षेत्रबाटै सृजना हुने वातावरण बनाउन खोजिएको उहाँको दावी छ। मन्त्री वाग्लेले न्यून वर्गका लागि विशेष कार्यक्रम र बजेट वृद्धि, बजेटले न्यून र जोखिमपूर्ण वर्गलाई लक्षित गर्दै विभिन्न क्षेत्रमा लगानी बढ़ाउने पनि बताउनुभयो। यस्तै वाग्लेले पूँजीगत लाभ कर अन्तिम नै भएको र अब थप कर नलिने पनि बताउनु भएको छ। उहाँले अर्थ मन्त्रालयमा भएको अन्तर्क्रिया कार्यक्रममा बजेट भाषणको बुदा नम्बर 79 भएको सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था अन्तिम नै भएको बताउनु भएको हो। हाल लगानीकर्ताले पूँजीगत लाभकरको व्यवस्था 1 वर्षभन्दा कम अवधि शेयर होल्ड गर्नेले बढ़ाएर 10%, 1 वर्षभन्दा लामो अवधि होल्ड गर्नेले 7.5% पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ। यही लाभकर नै अन्तिम कर भएको भन्दै शेयर बाहेक आमदानी हुनेले विवरण बुझाउँदा पूँजीगत लाभकर लेख्न भन्दै पूँजीगत लाभ गर्ने अन्तिम कर भएको उहाँले बताउनु भएको खबर कारोबार दैनिकले लेखेको छ। काया कैरनमा स्वास्थ्य बीमा कार्यक्रममा सुधारको उपायबारे विज्ञसँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुशीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुशीको बास।
3: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा विपक्षी दल कूटनीतिज्ञ र सीमादेवद्वारा आलोचना, प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको परराष्ट्रको प्रष्टीकरण, विपक्षीका अवरोध बीच प्रतिनिधि सभा नियमावली पारित, बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको अर्थमन्त्रीको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी प्रसंग, आउँदो आर्थिक वर्षमा सरकारले स्वास्थ्य क्षेत्रमा करिब 1 अर्ब 95 करोड़ रूपियाँ बजेट छुट्याएको छ। यसमध्ये स्वास्थ्य बीमा कार्यक्रमलाई उद्धार गर्ने गरी 15 अर्ब विनियोजन गरिएको छ। अघिल्लो वर्षमा 10 अर्ब विनियोजन गरेकोमा यसपालि 5 अर्ब थपेर 15 अर्ब पुर्याएको देखिए पनि अझै पुरानै बकेउता रकम नै 18 अर्ब तिर्नु छ। सरकारले स्वास्थ्य क्षेत्र मध्ये स्वास्थ्य बीमा कार्यक्रमलाई दिएको प्राथमिकताका बारेमा स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्कीसँग साथी सम्झना महर्जनले कुरा गर्नुभएको छ।
5: जनताको अपेक्षा अनुसारको चाहिँ स्वास्थ्य बीमा कार्यक्रम हो भनेर जनताले बुझिराखेको, तर सञ्चालनमा अथवा यसको चाहिँ जसरी हामीले चाहिँ रिभल्भ गराउनु पर्ने थियो, त्यो रिभल्भ गराउने कुराहरूमा चाहिँ शब्दजाल एकदम प्रभावकारी हामी पुनर्संरचना गरेर सञ्चालन गर्छौं भनेर पोहोरको बजेटमा पनि ठ्याक्कै यही भाषा थियो, तर केही पनि भएन। यो त रिक्स पुलिङ हो। त्यसैले अब हुनेहरूसँग अथवा चाहिँ निरोगीहरूसँगको पैसा पनि त्यहाँ जम्मा गरेर रोगीहरूलाई हामीले चाहिँ सेवा प्रदान गर्ने हो नि त। स्वास्थ्य समस्या भएकालाई स्वास्थ्य समस्या नभएका मान्छेहरूको पैसाबाट सेवा दिने हो।
6: त्यही पुलिङ मेकानिजमलाई नै हो कि 3 वर्षमा चाहिँ 90% नेपाली स्वास्थ्य बीमाको दायरामा ल्याउने भनिएको छ, तर त्यहाँ कानूनमा जुन खालको व्यक्तिहरूलाई चाहिँ हामीले त्यसमा संलग्न गराउनु पर्ने थियो, सरकारी संयन्त्रका व्यक्तिहरूलाई त्यहाँ जोडिनु पर्ने थियो, त्यो ठ्याक्कै शब्दमा किन आउन चाहिँ सकेन?
5: अब समस्या त्यहीँनिर हो। कानूनले के भनेको छ भने यसलाई अनिवार्य गराउने, बीमालाई अनिवार्य नगराइकन स्रोत चाहिँ हाम्रो व्यवस्थापन गर्नै सकिँदैन। यो सरकारले यसरी अनुदान दिएर अनि त्यसपछि अनि त्यो घाटा पुर्ताल गर्ने भनेर भनेको यो बालुवामा पानी हाल्ने, बीमाको सिद्धान्त अनुसार पनि यो मिल्दै मिल्दैन। कर्मचारीहरूको 10% तलब बढ्यो, 21% भन्ने चाहिँ भ्रम हो। अब यो 10% तलब बढेकोमा हामीले यही प्रतिशतको थोरै प्रतिशत चाहिँ अब अनिवार्य चाहिँ बीमामा जानेछ भनेको भए यसले दुईटा कुरा गर्थ्यो जस्तो मलाई लाग्छ। सबै शिक्षक कर्मचारीहरू चाहिँ अब बीमा गरिएको अस्पतालमा उनीहरू सेवा लिन जाँदाखेरि त्यो कर्मचारीले गुणस्तरको कुराहरूलाई पनि प्रत्यक्ष रूपमा प्रभाव पार्ने थियो र हाम्रा सेवाहरूको गुणस्तर पनि बढ्दै जाने थियो र हाम्रो सेवाहरूको प्रयोग पनि बढ्दै जाने थियो र बीमालाई समस्या पनि हुने थियो।
6: निजीमा अहिले संकुचन भइसकेको छ, निजीमा चाहिँ अत्यावश्यक बाहेकोलाई चाहिँ नदिने भनिसकेका छ, कतिपय सरकारी अस्पताल त्यो बन्द नै गरिसकेका छ। भनेपछि एकातिर बीमा कार्यक्रमहरू संकुचनमा गएको छ, अर्कोतिर बीमामा आबद्ध गर्ने संख्या बढाउने भनिरहेका छौ, यो अलिक तालमेल नमिलेको जस्तो छैन?
5: नमिलेकै हो। अब के छ भने बीमाको सामान्य कुरा के हो भने कसरी सेवा किन्ने हो, त्यो सेवा चाहिँ मलाई मन परेको सेवा किन्ने हो, त्यो सेवा किन्ने बापत बीमाले अथवा अर्को पार्टीले त्यसको पैसा तिर्दिने हो कि। अब सेवाको गुणस्तर पनि बढाउनु जरुरी छ। अर्को एउटा महत्वपूर्ण कुरा के छ भने जति मान्छेहरूलाई समावेश गराएका छौं ती मान्छेहरूले बीमालाई कन्टिन्यू गर्नु पर्यो के। हाम्रो ड्रप आउटको समस्या पनि अर्को ठूलो समस्या छ। त्यसैले आवश्यकताको आधारमा मात्रै ऊ बिमामा आउने भयो, त्यो चेप नखोलुन्जेलसम्म यो बिमा चाहिँ सस्टेन गर्दैन।
6: कार्यान्वयनमा चाहिँ केमा चाहिँ सुझाव दिनुहुन्छ यहाँ?
5: अब यो ठूलो आकारको बजेट ल्याइए पनि यसको चाहिँ युटिलाइजेसन इम्प्लिमेन्टेशन हुने संस्था प्रणाली त त्यही नै हो, भनेपछि यसले चाहिँ तात्विक प्रगति अथवा तात्विक भिन्नता केही पनि राख्न सक्दैन। यो बजेट कार्यान्वयन गर्ने प्रणालीलाई एकदम चुस्त दुरूस्त परिणाममुखी बनाउनको लागि यो संस्थागत संरचनाहरूमा चाहिँ व्यापक परिवर्तन गर्नुपर्नेछ। बिमाले त आफै कमाउनुपर्छ र आफै खर्च गर्नुपर्छ, निरन्तर आफै रिभल्भ हुने आफै चल्न सक्ने खालको ढंगले चाहिँ स्वचालित एउटा प्रबन्धमा हामीले लानै पर्छ।
1: स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्की संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
7: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
1: फेरि पनि खबरकै सिलसिला, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा पार्टीबाट बाहिरिनु भएको छ। हिजो काठमाडौँमा अलग्गै भेला गरेर राणाले राष्ट्रवादी शक्ति निर्माण गर्ने घोषणा गर्नुभएको छ। राणाले राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले अगाडि बढ़ेको जानकारी दिँदै जेठ 21 मै आफ्नो उद्देश्य विस्तृतमा सार्वजनिक गर्ने कार्यक्रम राखिएको बताउनुभयो। राणाले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्तिमा जनाउनु भएको छ। त्यस्तै उहाँले आफूले तय गरेको बाटोमा सहभागी हुन पनि राप्रपा पंक्तिले आह्वान गर्नुभएको छ। देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्छु भनेर राणाले विज्ञप्तिमा लेख्नु भएको छ।
0: हिमालको थुप्कोमा जब सेतो हिउँको आधी चल्छ र चिसो सेरोटोले हड्डीसम्मै खेउन खोज्छ, धेरैका पाइलाहरू त्यही थुप्रिन्छन्। तर म्याग्दीको धौलागिरी फेद दानामा जन्मिएर चितवनको समतर मैदानमा हुर्किएका एक नेपाली युवाका लागि भने त्यो आधी केवल एउटा नयाँ रेकर्डको पृष्ठभूमि बनिदिन्छ। ती पात्र हुन् निर्मल पूर्जा अर्थात निम्सताई, जसले विश्व पर्वतारोहणको इतिहासलाई हरेक वर्ष नयाँ परिभाषा दिइरहेका छन्। हालै विश्व सगरमाथा दिवसको अवसर पारेर जेठ 16/2083 अर्थात मे 30/2026 निर्मल पूर्जाले एउटा यस्तो कोसे ढुङ्गा पार गर्नुभयो जसले विश्वका दिग्गज पर्वतारोहीहरूलाई समेत अचम्ममा पारेको छ। प्रतिकूल मौसमका कारण चौथो शिविरमा एक दिन अतिरिक्त प्रतीक्षा गर्नु परे पनि धैर्यको परीक्षा दिँदै उहाँले 28 जनाको टोलीको सफल नेतृत्व गरेर पुनः सगरमाथाको शिरमा पाइला टेक्नुभयो। यो उहाँको 8,000 मिटर भन्दा माथिका संसारका सर्वोच्च हिम चुचुराहरूमा 54 सफल आरोहण थियो। विगतका तथ्य पर्यटन विभाग तथा हिमालयन डेटाबेसका विवरणहरूलाई केलाउने हो भने पनि पूर्जाको यो यात्रा कुनै चमत्कार भन्दा कम छैन। केही समय अघि मात्रै पाकिस्तानको खतरनाक मानिने नाङ्गा पर्वतको सफल आरोहण गर्दै उहाँले 8,000 मिटर माथिका हिमालमा आफ्नो 50 आरोहण अर्थात हाफ सेन्चुरी पूरा गरेर विश्वकै पहिलो पर्वतारोही बन्ने दुर्लभ रेकर्ड बनाउनु भएको थियो। त्यस बेला नेपाल र बेलायतको 200 वर्ष पुरानो ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धको सम्मान स्वरूप उहाँले चुचुरोमा गोर्खा र युके स्पेशल फोर्सेसको झण्डा एकसाथ फहराउनु भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
9: हाम्रा सेवाहरू
10: ओपीडी सेवा,
9: विशेषज्ञ ओपीडी सेवा,
10: निशुल्क औषधि वितरण,
9: सशुल्क फार्मेसी सेवा,
10: फिजियोथेरापी सेवा,
9: अकुपंचर सेवा,
10: योग परामर्श सेवा,
11: क्रियाकल्प सेवा,
12: पूर्व कर्म पञ्चकर्म सेवा,
11: छार सूत्र सेवा,
12: जलौका सेवा,
11: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
12: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
11: विस्तृत जानकारीका लागि
12: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98-514-2463।
13: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। अहिले गाउँ छोड्ने लहर छ। लहर र रहर भन्दा जागिरका लागि गुल्मीको इस्मा गाउँपालिका 6 अमरपुर स्याला खोलाका 72 वर्षीय मीनबहादुर अर्यालले 2061 सालमा गाउँ छोड्नु भएको थियो। किर्तिपुर मावि काठमाडौँ सरुवा हुनुभएका अर्याले 14 वर्ष अध्यापन गराउनुभयो। छोरा बुहारी उतै भएकाले 2062 सालमा घर पनि बनाउनुभयो। उहाँ 2076 सालमा स्वैच्छिक अवकाश लिएर 4 वर्ष काठमाडौँमा बस्नुभयो। शहरमा सुविधा, परिवार र स्थायित्व सबै हुँदाहुँदै पनि मन भने शान्त हुन सकेन। काठमाडौँ बसाइका कारण उहाँले सबैभन्दा बढ़ी गुमाउनु भएको थियो निन्द्रा। काठमाडौँ व्यस्तता र कोलाहल जीवनशैलीले उहाँलाई रातभर जागरण बस्न बाध्य बनायो। निन्द्रा लागोस् भनेर औषधि समेत सेवन गर्नुपरेको अनुभव अर्यालसँग छ। उहाँले भन्नुभयो, रातमा स्लिपिङ ट्याब्लेट नखाई निन्द्रा नलाग्ने अवस्था थियो। जीवनमा सबैभन्दा ठूलो कुरा सन्तुष्टि र स्वतन्त्रता रहेछ। अर्याल 20 वर्षको काठमाडौँ बसाई माया मारेर 71 वर्षीय श्रीमती मनकुमारी सहित 2080 सालमा गाउँ फर्किनुभयो। जन्मथलोको घरबारी बेचे पनि 2010 सालमा बुबाले किनेको बेसी खेती मालिका गाउँपालिका 6 को फूलबारीमा थियो। त्यही ठाउँमा गएर अर्यालले झण्डै 40 लाख रूपियाँ खर्च गरी आकर्षक घर, भान्सा कोठा र शौचालय सहित सुविधायुक्त घर बनाउनु भएको छ। शहरले दिएको अवसर र सुविधा अस्वीकार गर्न नसकिए पनि जीवनको वास्तविक आनन्द आफ्नै गाउँघरमै लुकेको हुन्छ भन्ने उदाहरण अर्याल हुनुहुन्छ। उहाँले आफ्नो जीवनपछि पनि घर कसैलाई बेच्न नदिने कबोल छोरा नातिलाई गराएको सुनाउनुभयो। यो खबर हामीले गोरखा पत्रबाट लिएका हौं।
1: अब विदेशको खबर। चीनको झेन्झौ 2-1 अन्तरिक्ष अभियान सफल भएको छ। अन्तरिक्ष अभियानमा सहभागी 3 जना अन्तरिक्ष यात्री 210 दिनको सफल अन्तरिक्ष बसाई सकेर शनिबार सकुशल बेजिङ पुगेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। उनीहरू शुक्रबार बेलुका सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका हुन्। अन्तरिक्षमा लामो समय बिताएर फर्किएका 3 जना अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम सम्बन्धी निकायले जनाएको छ। साथै झेन्झौ 2-1 अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको पनि पुष्टि छ। अभियानका क्रममा उनीहरूले अन्तरिक्ष केन्द्रमा रहेर विभिन्न वैज्ञानिक अनुसन्धान, प्राविधिक परीक्षण तथा अन्तरिक्ष केन्द्रको नियमित सञ्चालनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरेका छन्। 210 दिनको अन्तरिक्ष बसाई चीनको अन्तरिक्ष अनुसन्धान तथा प्रविधि विकासका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यस सफलताले भविष्यका थप उन्नत अन्तरिक्ष अभियान तथा वैज्ञानिक अनुसन्धानका लागि महत्वपूर्ण आधार तयार गरेको विश्वास गरिएको खबरमा उल्लेख छ।
0: अब खेल खबर। श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा पुगेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह एकको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 2-0 गोलले हरायो। नेपालका रश्मी कुमारी घिसिङ र कप्तान रेणुका नगरकोटीले गोल गरे। यो जितसँगै नेपाल समूह एकको विजेता बनेको छ। यस्तै यो समूहबाट भूटान उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। प्रतियोगितामा हिजै भएको अर्को सेमी फाइनलमा भारतले बंगलादेशलाई 3-0 गोलले हराउँदै समूह बीको विजेता बनेको छ। अब नेपालले सेमी फाइनलमा बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। सेमी फाइनलका खेलहरू पर्सि बुधबार हुनेछन्। 8 औं संस्करणको साफ महिला च्याम्पियनशीपको फाइनल खेल यही जेठ 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो 2 संस्करणको विजेता हो। नेपाल अहिलेसम्म 6 पटक फाइनलमा पुगे पनि अझै उपाधि विहीन छ। खेल खबरमै इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरूले जितेको छ। गैराति भएको खेलमा बेंगलुरूले गुजरात टाइटन्सलाई 5 विकेटले हराएको हो। गुजरातले दिएको 162 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 18 ओभरमा 5 विकेट गुमाएर भेटायो। बेंगलुरूका विराट कोहलीले अभिजित 75 रन बनाए। गुजरातका रसिद खानले 2 विकेट लिए। त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले 8 विकेट गुमाएर 155 रन बनाएको थियो। गुजरातका वाशिङटन सुन्दरले अभिजित 50 रन बनाए। बेंगलुरूका रसिक सलामले 3 तथा भुवनेश्वर कुमार र जोस हेजलवुडले समान 2 विकेट लिए। यो सँगै बेंगलुरूले लगातार 2 पटक आईपीएलको उपाधि जितेको छ। गुजरातले भने सन् 2022 उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि हिजो विशेष रेल सेवा समेत सञ्चालन गरिएको थियो। आईपीएल क्रिकेटमा 10 टोली सहभागी थिए।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला सफा छ। दिउँसोपछि भने बदली र केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महासंघले जनाएको छ।
0: संस्थागत विद्यालयबाट प्रदान हुने कक्षा 11 र 12 प्लस टूको छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिकाले हिजो छनौट परीक्षा सम्पन्न गरेको छ। 83 केन्द्रमा 22,016 जनाले परीक्षा दिएका हुन्। महानगरका अनुसार अनलाइन प्रणालीबाट आवेदन दिएका 26,888 विद्यार्थी मध्ये 26,603 आवेदन स्वीकृत भएको थियो।
1: सरकारले पछिल्लो निर्चुनावमा प्राप्त मतका आधारमा राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई राज्य कोषबाट अनुदान दिने व्यवस्था गर्न बहस चलाउने प्रस्तावबारे दल र राजनीतिक विश्लेषकहरू विभाजित भएका छन्।
0: खानेपानी आयोजनाको मोटर बिग्रिएपछि उदयपुरको कटारी बजार तथा आसपासका बस्तीमा पानी आपूर्ति बन्द भएको एक हप्ता भयो। खानेपानीको हाहाकार हुँदा पनि स्थानीय सरकारले विकल्प नदिएपछि उपभोक्ता दबावमा उत्रनु पर्यो। स्थानीयहरूले रित्तो गाग्री सहित कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठको घर घेरेपछि भने हिजो दिउँसो दमकलबाट पानी वितरण गरिएको खबर हामीले नयाँ पत्रिकाबाट लिएका
1: हौं।
0: फुस्क्यो कि कुरा फुस्क्यो
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा विपक्षी दल कूटनीतिज्ञ र सीमाविदद्वारा आलोचना। प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको परराष्ट्रको प्रष्टीकरण।
1: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित। विपक्षी दलहरूद्वारा नाराबाजी धकेला धकेल र बेल घेराउ।
0: बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको अर्थमन्त्रीको दावी। उत्पादन र उद्यम मार्फत न्यून वर्गलाई दिगो रूपमा माथि उकास्ने लक्ष्य रहेको भनाई।
1: चीनको झेन्जोउ 21 अन्तरिक्ष अभियान सफल। 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता।
0: र श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा। गुजरातलाई हराउँदै बेंगलुरूले जित्यो आईपीएल क्रिकेटको उपाधि।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीले हिजो संसदमा सीमाबारे बोलेको विवादित अभिव्यक्तिसँग यो कार्टुन सम्बन्धित छ। यसअघि पनि प्रधानमन्त्रीका कतिपय व्यवहार र गतिविधिको विवाद हुँदै आएको थियो। प्रधानमन्त्रीका यस्ता क्रियाकलाप ढाकछोप गर्न उहाँका सहयोगी पार्टीका नेतृत्व र सरकारी निकायलाई अप्ठ्यारो पर्दै गएको विषयसँग यो कार्टुन केन्द्रित छ। यहाँ दुईजना मान्छे प्रधानमन्त्रीको कार्यालयको ढोका बाहिरबाट भित्र हेर्दैछन् र एकजनाले भन्दैछ, यता टाल्यो उता भुवाङ्ग, उता टाल्यो यता भुवाङ्ग। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
3: ए दाइ, ढुक्काउनुहोस्। यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
4: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
2: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
3: सम्पर्क अनुप किसान सेनेटरी, बाढगङ्गा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
2: प्रोप्राइटर नोने थारू।
4: सम्पर्क नम्बर 98144 49 50 450 र 98 73 31 393।
5: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
6: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
7: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि, छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजे देखि, कक्षा सञ्चालन 2083 असार 1 गते देखि।
8: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
2: सुन्नुहोस् त, 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
5: सम्पर्क +2 कार्यक्रम प्रमुख राजकुमार अर्याल। सम्पर्क नम्बर 076-550-122 र 98-570-50-213।
2: सिद्धार्थ क्याम्पस, बाढगङ्गा, बुङ्सी, कपिलवस्तु।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित छु दीपिका सुनार। तपाईँ यो खबर एफएम ब्यान्डको 89.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट नदीहरूमा वर्षेनी हुने कटान तथा वाणिज्यन्य समस्याका विषयमा प्रतिनिधि सभा सदस्य आचार्यको ध्यान आकर्षण, दीर्घकालीन संरक्षण योजना कार्यान्वयन गर्न सरकारसँग माग, कृष्णनगर भन्सारको साँगुरो रियाटलाई समस्या, व्यापारी तथा भन्सार कार्यालयलाई शास्ति, दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको ज्यान गयो, घटनामा संलग्न 6 जना प्रहरीको नियन्त्रणमा, बैरहवामा घुडिरहेको मोटरसाइकलका युवकलाई अपहरण र ज्यान मार्ने प्रयास, रूपन्देहीमा ट्राफिक प्रहरीको चेकिङ, 44 ई रिक्सा चालक कार्यवाहीमा। हिजो तेस्रो डिपाएसी फुटबल कप प्रतियोगिताको आय व्यय सार्वजनिक, 3,55,000 भन्दा बढ़ी आमदानी, र गुजरातले हराउँदै बेंगलुरूले जित्यो आईपीएल क्रिकेटको उपाधि।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारजिङ्गा दुई चिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
3: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570557।
0: अब समाचार विस्तारमा। कपिलवस्तु जिल्लामा बारङ्गा लगायत विभिन्न नदीहरूमा वर्षेनी हुने कटान तथा वाणिज्यन समस्याका विषयमा प्रतिनिधि सभा सदस्य मोहनलाल आचार्यले सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नदी कटानका कारण कृषि योग्य जमीन, बस्ती तथा विभिन्न भौतिक पूर्वाधारमा निरन्तर क्षति पुगिरहेको उल्लेख गर्नुभयो। वहाँले वर्षायाम शुरू हुनु अघि नै जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी प्रभावकारी तटबन्ध निर्माण, नदी नियन्त्रणका कार्यक्रम सञ्चालन तथा दीर्घकालीन संरक्षण योजना कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो। सांसद आचार्यले कपिलवस्तुका विभिन्न नदीमा हुने कटान र बाढ़ीका कारण स्थानीयवासीले हरेक वर्ष ठूलो आर्थिक तथा सामाजिक समस्या भोग्नु परेको उल्लेख गर्नुभयो। उहाँले नदी व्यवस्थापनलाई केवल अस्थायी समाधानमा सीमित नराखी वैज्ञानिक अध्ययनका आधारमा दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंलाउनुभयो। उहाँले बाढ़ी तथा कटान नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन, तटबन्ध निर्माणको प्रभावकारी कार्यान्वयन र जोखिमयुक्त क्षेत्रका नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गर्नुभयो। कपिलवस्तुवासीको जनजीविका कृषि उत्पादन तथा सुरक्षासँग प्रत्यक्ष सरकार राख्नुभएकाले यस विषयलाई उच्च प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो। सांसद आचार्यको मागसँगै कपिलवस्तु जिल्लाका बाढ़ी तथा नदी कटान प्रभावित क्षेत्रहरूको दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि सरकारको ठोस पहल आवश्यक रहेको स्थानीयवासीको अपेक्षा रहेको छ। बाडुङ्गा नगरपालिकाकी उप प्रमुख रीता कुमारी चौधरीले समाजमा जातीय विभेद तथा छुवाछुतका घटना अझै पूर्ण रूपमा अन्त्य हुन नसकेको बताउनु भएको छ। विगतको तुलनामा यस्ता घटना कमी आए पनि पूर्ण उन्मूलनका लागि अझै निरन्तर प्रयास आवश्यक रहेको उहाँको भनाइ छ। बाडुङ्गा नगरपालिकाले आयोजना गरेको लैंगिक हिंसा जातीय विभेद छुवाछुत तथा कृति प्रथा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उप प्रमुख चौधरीले लैंगिक हिंसा र छुवाछुत जस्ता सामाजिक कृतिहरू एकै पटक अन्त्य गर्न सम्भव नहुने उल्लेख गर्नुभयो। उहाँले समाजका विभिन्न तह र समुदायमा कुनै न कुनै रूपमा विभेदको अवस्था विद्यमान रहेको भन्दै व्यवहार परिवर्तन र जनचेतना अभिवृद्धि मार्फत मात्र यस्ता विकृतिहरू नियन्त्रण गर्न सकिने उल्लेख गर्नुभयो। कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशीला पन्तले नगरपालिकाले लैंगिक समानता महिला सशक्तिकरण तथा विभेदमुक्त समाज निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो। अन्य सरकारवालाहरूले समेत जातीय विभेद छुवाछुत र लैंगिक हिंसा विरूद्ध सामूहिक रूपमा आवाज उठाउनुपर्ने जोड़ दिएका थिए। कार्यक्रममा कानून व्यवसायी गौमाया सुनार र हेमा नेउपानेले सहजीकरण गर्दै सम्बन्धित कानूनी व्यवस्था नागरिक अधिकार तथा सामाजिक दायित्वबारे जानकारी गराउनु भएको थियो। बाडुङ्गा नगरपालिका वडा नम्बर 6 वडा अध्यक्ष करूण टण्डनले ग्रामीण क्षेत्रका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनु भएको छ। शनिबार खैरिनी चौर सामुदायिक वन उपभोक्ता समूहको आयोजना वडा नम्बर 6 सहयोग तथा मल्टी स्पेलिएटी सेन्टर प्राली बुटवलको प्राविधिक सहयोगमा सञ्चालन उक्त शिविरमा सो कुरा बताइएको हो। उहाँले यस्ता स्वास्थ्य शिविरले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन सक्ने नागरिकलाई प्रत्यक्ष राहत पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि स्वास्थ्यसँग सम्बन्धित जनमुखी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। वडा अध्यक्ष टण्डनले स्थानीय समुदाय सामुदायिक वन उपभोक्ता समूह तथा प्राविधिक सहयोगी संस्थाको समन्वयमा सञ्चालन गरिएको शिविर सफल भएको भन्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको समेत जानकारी दिनुभएको छ। वृहत निशुल्क स्वास्थ्य शिविरबाट 400 बढ़ी लाभान्वित भएका छन्। नेपालकै 10 प्रमुख भन्सार नाका पर्ने कृष्णनगर भन्सार नाकामा भन्सार वार्ड सागुरु हुँदा मालवाहक सवारी साधन खड़ा गर्न समस्या परेको छ। भन्सार कार्यालयको पूर्वपट्टि 1.5 बिघा क्षेत्रफलमा र्याड रहेको छ। मालवाहक सवारी साधनको बढ़दो चाप र्याडले थिक्न गाह्रो भइरहेको छ। दैनिक 100-150 हाराहारीमा भारतीय मालवाहक सवारी साधन भन्सार छिर्ने गरेको भन्सार कार्यालयले जानकारी गराएको छ। यसै नेपाली सिमेन्ट जड़ीबुटी प्लाई लगायतका वस्तुहरू भारततर्फ यही नाका हुँदै निर्यात हुने गर्दछन्। मालवाहक सवारी साधनको चाप वर्षेनी वृद्धि हुने गरेको र्याडका कारण नै भन्सार राजस्व संकलनमा समेत असर परेको उहाँहरूले बताउनु भएको छ। पहिला भन्दा मालवाहक सवारी साधनको संख्या बढ़ेको छ, जसले गर्दा व्यापारी र भन्सार कार्यालय दुवैलाई समस्या पर्ने गरेको छ। व्यापारीहरूले ऋण विस्तारका लागि पटक पटक आवाज उठाए पनि कसैले सुनवाई भन्ने नगरेको व्यापारीहरूको गुनासो रहेको छ। 2013 सालमा भन्सार स्थापना पछि कृष्णनगर भन्सार स्थापना गरिएको थियो। त्यही बेलादेखि नै ऋण समेत बनाइएको थियो। कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी मयक कुमार कणले भन्सार ऋण सानो हुँदा मालवाहक सवारी साधन खड़ा गर्न गाह्रो परेको बताउनुभयो। ऋण सानो हुँदा कार्यकर्ता व्यापारीलाई पालो कुर्नै बाध्य हुने गरेको उहाँले सुनाउनुभयो। उहाँले यस विषयमा भन्सार विभागमा जानकारी गराइएको पनि बताउनुभयो। उहाँले भन्सार ऋण विस्तारका विषयमा व्यापारी सहित जनप्रतिनिधिहरूले समेत पहल र आवाज उठाउनु पर्ने आवश्यकता औलाउनु भए। कृष्णनगर भन्सारमा वार्षिक 5 अर्ब बढ़ी राजस्व संकलन हुने गरेको छ। दर्पण युवा क्लबले तेस्रो डिभाइसी फुटबल कप प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरेको छ। हिजोको साध्यक्ष सरस्वती गैरेले आयव्यय विवरण सार्वजनिक गर्दै प्रतियोगिताबाट 355,683 रूपियाँ आमदानी भएको जानकारी दिनुभयो। उहाँका अनुसार कुल खर्च 348,970 रूपियाँ भएको छ। क्लबका अध्यक्ष हरिप्रसाद घिमिरेले प्रतियोगिता सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति संघ संस्था तथा खेल प्रेमी प्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्तै सहयोग र साथ निरन्तर गर्न खेलकूद तथा सामाजिक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो। कार्यक्रमको सञ्चालन सचिव सन्तोष घिमिरेले गर्नुभएको थियो। आयोजकले यस्ता प्रतियोगिताले युवाहरूमा खेलप्रति रूचि बढ़ाउनका साथै सामाजिक सद्भाव र प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। बाडंगा दुई राजपुरको आयोजनामा सञ्चालन भएको तेस्रो डिभाइसी कप फुटबल प्रतियोगिता 2083 गत जेठ 5 गतेदेखि 12 गतेसम्म सञ्चालन भएको थियो। प्रतियोगितामा कपिलवस्तु, अर्घाखाँची, रूपन्देही जिल्लाका 16 टोलीहरूको सहभागिता रहेको थियो। डाङमा करेन्ट लागेर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ। बबई गाउँपालिका 7 बेसारपुर र कृष्णपुर घाट क्षेत्रमा शनिबार बिहान करिब 6 बजेतिर ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका 4 हिरापुर निवासी 47 वर्षीय भोजराज केसीको मृत्यु भएको हो। प्रहरीका अनुसार 7 जनाको टोलीले ब्याट्रीबाट करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा भोजराज घाइते भएर बेहोश हुनुभएको थियो। उहाँलाई तत्काल उपचारका लागि एम्बुलेन्स मार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। तर उपचारकै क्रममा हिजो बिहान 7 बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनामा संलग्न रहेको आरोपमा 6 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले शान्तिनगर गाउँपालिका 4 का रामप्रसाद पाण्डे, 53 वर्षीय मेथलाल रेउले, 41 वर्षीय गणेश अधिकारी, 27 वर्षीय युवराज भण्डारी, 34 वर्षीय संगम पाउ र शान्तिनगर गाउँपालिका 3 का गोविन्द सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एक युवकलाई गुडिरहेको मोटरसाइकलबाट कपड़ा समातेर सड़कमै लतार्दै अपहरण तथा ज्यान मार्ने प्रयास गरिएको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार गत जेठ 10 गते दिउँसो करिब 4 बजे सिद्धार्थनगर नगरपालिका 4 दोगाहारा लुम्बिनी रोड क्षेत्रमा उक्त घटना भएको हो। बैरहवा लुम्बिनी सड़क खण्ड अन्तर्गत एयरपोर्ट अगाडिको सड़कमा मोटरसाइकलमा सवार 2 जना व्यक्तिले कोटहीमाई गाउँपालिका 3 निवासी 19 वर्षीय इन्द्रकेश यादवको कपड़ा समातेर सड़कमा घिसार्दै लग्नु भएको थियो। घटनाको सीसीटीभी फुटेज सार्वजनिक भए पछि प्रहरीले घटनाबारे जानकारी पाएको थियो। फुटेजमा युवकलाई मोटरसाइकलबाट सड़कभरि लतार्दै लगिएको दृश्य देखिएपछि इलाका प्रहरी कार्यालय बेथरी, प्रहरी चौकी रम्बापुर तथा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट प्रहरी निरीक्षकको नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो। प्रहरीले तीव्र अनुसन्धान तथा खोजतलाश सञ्चालन गर्दै घटनाको भोलिपल्ट अर्थात जेठ 11 गते एकजनालाई पक्राउ गर्न सफल भएको जनाएको छ। सड़क सुरक्षा अभिवृद्धि तथा ट्राफिक अनुसन्धान कायम गर्ने उद्देश्यले रूपन्देहीमा सञ्चालन गरिएको विशेष आकस्मिक अनुगमनका क्रममा सवारी चालक अनुमति पत्र लाइसेन्स नभएका 44 ई रिक्सा कार्यवाहीमा परेका छन्। विभिन्न निकाय तथा सर्वसाधारणबाट प्राप्त गुनासो र सुझावलाई सम्बोधन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीले अभियान सुरक्षित ई रिक्सा यात्रा अन्तर्गत विशेष चेकिङ अभियान सञ्चालन गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीले कार्कीको कमाण्डमा खटिएको टोलीले सिद्धार्थ नगरपालिकाका विभिन्न व्यस्त क्षेत्रमा आकस्मिक चेक जाँच गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र वार्ता मार्फत समाधान हुने बताउनु भएको छ। प्रतिनिधि सभाको हिजको बैठकमा नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सोध्नुभएको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई आधिकारिक कूटनीतिक नोट पठाएको र त्यसको जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो। यस्तै जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको र दुवैतर्फको समस्या एकसाथ समाधान गर्ने बताउनुभयो। तर उहाँको यो भनाईमा विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन्। नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापाले नेपालले भारतको भूमि कहाँ मिचेको हो छिटो भन्दा छिटो जानकारी प्राप्त गराउन प्रधानमन्त्री शाहसँग माग गर्नुभयो। प्रधानमन्त्रीले तथ्य बिना दुई देशको सीमाबारे बोलेको कुरा रेकर्डबाट हटाउन उहाँको माग छ। विपक्षीहरूको नाराबाजी र धकिला धकिलीबीच प्रतिनिधि सभा नियमावली पारित भएको छ। प्रतिनिधि सभाको हिजको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिवेदन पेश गर्नु भएको थियो। प्रतिवेदन सभामुख डीपी अर्यालले निर्णयार्थ पेश गर्ने तयारी गरे लगतै प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेका थिए। नियमावली संविधान र प्रचलित कानूनसँग बाझिने भन्दै कतिपय प्रावधान सच्याएर नियमावली पारित गर्नुपर्ने विपक्षी दलका सांसदहरूको अडान रहेको थियो। सभामुख अर्यालले विपक्षीको माग व्यवस्था गर्दै निर्णयार्थ पेश गरेपछि विपक्षी सांसदहरूले बेल घेराउ गरेका थिए। एमाले सांसद ऐन महर सहितले उफ्रिँदै बेल घेराउ गर्न पुग्दा मर्यादा पालकले रोकेका थिए। विपक्षी सांसदहरूले नाराबाजी गर्दै विरोध गरे पनि सभामुख अर्यालले प्रतिवेदन पारित भएको घोषणा गर्नुभयो। नियमावलीमा सांसदहरूका लागि विशेषाधिकार हुने उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि आज भारत जाँदै हुनुहुन्छ। भारतको सत्तारूढ़ भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने आज भारत जाँदै हुनुहुन्छ। सभापति लामिछानेसँगै रासपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहनुहुनेछ। राष्ट्रपाका प्रवक्ता मनिष झाका अनुसार रविले जेठ 18-22 गते जून 1-5 तारीकसम्म भारत भ्रमण गर्नुहुनेछ। त्यस क्रममा नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उहाँले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। लगातार बढ़दै गएको तापक्रमले बाँकेमा सर्वसाधारणको दैनिकीलाई नराम्ररी प्रभावित पारेको छ। लामो समयदेखि वर्षा नहुँदा दिउँसोको तापक्रम 42 डिग्री सेल्सियस आसपास पुगेपछि बिरामी हुनेको संख्या वात्तै बढ़ेको हो। दिउँसो पख चरक्क लागेको घाम र तातो हावाका कारण मानिसहरू बिरामी पर्न थालेका छन्। भेरी अस्पतालको ओपीडी सेवा सार्वजनिक विद्यालय बन्द भएका कारण इमर्जेन्सी वार्डमा बिरामीको चाप अत्याधिक बढ़ेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले जनाएको छ। निगमका अनुसार यसअघि जस्तै पेट्रोलको भाउ पहिलो वर्गको लागि लिटरको 214.50 रूपियाँ, दोस्रो वर्गको लागि 216 रूपियाँ र तेस्रो वर्गको लागि 217 रूपियाँ कायम रहेको छ। यस्तै डिजेल तथा मट्टीतेलको भाउ पनि यसअघि जस्तै पहिलोको वर्गको लागि 222.50 रूपियाँ, दोस्रो वर्गको लागि 224 रूपियाँ र तेस्रो वर्गको लागि 225 रूपियाँ कायम रहेको निगमले जनाएको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरूले जितेको छ। गैराती भएको खेलमा बेंगलुरूले गुजरात टाइटन्सलाई 5 विकेटले हराएको थियो। गुजरातले दिएको 162 रनको लक्ष्य पछाएको बेंगलुरूले 18 ओभरमा 5 विकेट गुमाएर भेटायो। बेंगलुरूका विराट कोहलीले अभिजित 75 रन बनाए। गुजरातका रसिद खानले 2 विकेट लिएका थिए। यसअघि अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले 8 विकेट गुमाएर 155 रन बनाएको थियो। गुजरातका वाशिङटन सुन्दरले अभिजित 50 रन बनाएका थिए। बेंगलुरूका रसिक सलामले 3 तथा भुवनेश्वर कुमार र जोस हेज लवुडले समान 2 विकेट लिएका थिए। यो सँगै बेंगलुरूले लगातार 2 पटक आईपीएलको उपाधि जितेको छ। गुजरातले भने सन् 2022 उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि हिजो विशेष रेल सेवा समेत सञ्चालन गरिएको थियो। आईपीएल क्रिकेटमा 10 टोली सहभागी रहेका थिए। यही खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौ। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। नदीहरूमा वर्षिने हुने कटान तथा बाढ़ीजन्य समस्याका विषयमा प्रतिनिधि सभा सदस्य आचार्यको ध्यान आकर्षण। दीर्घकालीन संरक्षण योजना कार्यान्वयन गर्न सरकारसँग माग। कृष्णनगर भन्सारको साँगुरो रियाडले समस्या, व्यापारी तथा भन्सार कार्यालयलाई शास्ति। दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर 1 ज्यान गयो। घटनामा संलग्न 6 जना प्रहरीको नियन्त्रणमा। बैरहवामा गुडिरहेको मोटरसाइकलका युवकलाई अपहरण र ज्यान मार्ने प्रयास। रूपन्देहीमा ट्राफिक प्रहरीको चेकिङ, 44 ई रिक्सा चालक कार्यवाहीमा। हिजो तेस्रो डिभाइसी फुटबल कप प्रतियोगिताको आय व्यय सार्वजनिक, 3,55,000 भन्दा बढ़ी आमदानी। र गुजरातलाई हराउँदै बेंगलुरूले जित्यो आईपीएल क्रिकेटको उपाधि। अवस्था एफएम ब्यान्डको 89.6 मेगाहर्जसँगै वेबसाइट www.buddhaavas.com हाम्रो पात्रो र बुद्ध आवास मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवास सुन्दै राख्नुहोला। गर्मीको समयमा आफ्नो स्वास्थ्यको ख्याल गरौं, प्रशस्त मात्रामा पानी पियौं भन्दै प्राविधिकमा साथ दिने अनिशलाई धन्यवाद दिँदै दीपिका पनि विदा हुन्छु। नमस्कार।
1: युनाइटेड अस्पताल बाढ़गिन्द्रा 4 छाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर कुण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोजेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
4: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: डढिलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
6: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
7: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
8: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
9: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
7: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
9: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
8: सुन्नुहोस् त,
7: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
10: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
9: अनुरोधक
11: कालिका सामुदायिक वन उपभोक्ता समूह बारगंगा 10 धरमपुर कपिलवस्तु, अध्यक्ष तुलबहादुर सोमै, सम्पर्क नम्बर 98409066620।
12: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
13: यति बेला बिहानको 7 बज्यो।
14: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
5: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान, जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोप्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
15: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
16: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
15: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
16: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
15: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
16: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
15: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
16: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
15: नसा तथा मनोरोग विशेषज्ञ। साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को

0: डिलक्स बेड सहित को इंडोर सेवा संचालन भइरहेकोले निजी क्षेत्र को जेठो एस हस्पिटल विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
2: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
4: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिज को फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल नेपालकै लागि।
6: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल बुटोला सुखा नगर। फोन 071-534-570, 531-354 र 535-570। दिप भनेकै उज्यालोको प्रतीक।

0: डिभिजन वन कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रेटाको जनहितमा जारी सन्देश।
1: गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोधक डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटा कपिलवस्तु। डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
2: गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश। वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोधक डिभिजन वन कार्यालय कपिलवस्तु गौतम दत्त चन्द्रौटा कपिलवस्तु।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
2: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
2: अनुरोधक
3: अध्यक्ष लेमबहादुर गुरुङ, बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह बाढगंगा 6 बैदौली। सम्पर्क नम्बर 98472676।
6: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
8: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
6: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
8: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
2: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
2: अनुरोधक
9: नव प्रभात सामुदायिक वन उपभोक्ता समूह
2: पारङ्गा 8 बन्डौली कपिलवस्तु।
9: अध्यक्ष दिल्ली राज रेग्मी, सम्पर्क नम्बर 98570508085।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
2: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
2: अनुरोधक
10: फुलबारी सामुदायिक वन उपभोक्ता समूह बाढगंगा 7 मोतीपुर कपिलवस्तु। अध्यक्ष शेषकान्त बेलवासे, सम्पर्क नम्बर 98436091090।

सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा, रूपन्देही। मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 जीपीए ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
2: कडा मेहनत अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
0: तपाईहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 जीपीए सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना। हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारगंगा 6 लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 जीपीए ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
2: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
0: 4 जीपीए सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
1: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन शुरू गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
2: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बारगंगा 6 लक्ष्मणघाट कपिलवस्तु।
1: यसै पछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
2: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
3: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
1: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98574551, 98574551915।
2: लुम्बिनी भिजन कलेज बारगंगा 3 गंगौलिया कपिलवस्तु।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: यति बेला बिहानको 8 बज्यो।
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुद्वारा बाली बिमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
3: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिलवस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बिमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बिमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्य दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बागडङ्गा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
6: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
1: थप जानकारीका लागि बागडङ्गा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98 4 53 52 747 98 4 70 52 954 98 4 72 84 700 र 98 4 70 83 400 अनुरोधक बागडङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बागडङ्गा कपिलवस्तु।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
1: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
8: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर सुगर पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
8: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै

0: चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीपुर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोड्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यातिएको भाँचिएको हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905 071553905 र मोबाइल 98570178010।
2: सुन्नु न
3: भन न भन,
2: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
3: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
2: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
3: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
2: तौलिहावा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
4: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीकटबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहावा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी, मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
6: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
5: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
7: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
6: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713, संचालक गिरिराज कणे।
8: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
9: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
10: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
9: 24 घण्टा सेवा उपलब्ध छ।
10: नभुल्नुहोला,
11: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिल वस्तु, फोन 076550200, मोबाइल 98575518।

0: रुका
1: के भयो किन कराएको यस्तो
0: दाइ यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्सगेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
5: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
6: सुन्नुहोस् त
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
7: वन डडेलो वन जंगल र जैविक विविधताको संरक्षण गरौ
4: अनुरोधक
8: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु अध्यक्ष नाथुराम चौधरी थारू मोबाइल 98470-83438 तथा समस्त वन उपभोक्ता समिति परिवार
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
5: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
6: सुन्नुहोस् त
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
7: वन डडेलो वन जंगल र जैविक विविधताको संरक्षण गरौ
4: अनुरोधक
9: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी श्रृङ्गी घाट सामुदायिक वन उपभोक्ता समूह बुन्ची कपिल वस्तु सम्पर्क नम्बर 98570-52001
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
5: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
6: सुन्नुहोस् त
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
7: वन डडेलो वन जंगल र जैविक विविधताको संरक्षण गरौ
4: अनुरोधक
5: अध्यक्ष झलक मल्ल ठकुरी शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह बुङ्ची कपिल वस्तु सम्पर्क नम्बर 98570-50714

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
1: अध्यक्ष बिन्द्र बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह, पडरिया, कपिल वस्तु। सम्पर्क नम्बर 98471-63812।
4: कता हो काका लहर लहर गर्दै?
5: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, तीन बटर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
4: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
5: ल होइन सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर।
4: हजुर, हाम्रा सेवाहरू,
5: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर, कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
6: अबै सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
7: नात्यो छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त, अनि सबै सर्प विषालु पनि हुँदैनन्।
6: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
7: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियौ जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले दसैँको बिरानी कमै मात्र पाइन्छ, तर यसको दसाई एकदम खतरनाक हुन्छ।
8: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा दसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प दसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
9: धेरै जसो सर्पका दसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार स्वास्थ्य तथा

जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ, तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा दुई चिप्रा कपिलवस्तुमा 3 वर्ष डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्ष, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्ष, फिजियोथेरापी डीपीटी 3 वर्ष, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्ष र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू:
3: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
2: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
3: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
2: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
3: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
2: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
4: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
2: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारडिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570557।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: यति बेला बिहानको 9 बज्यो।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै प्रतिनिधि सभा नियमावली 2083 पारित। रासोपा सभापति लामिछानेको भारत भ्रमण आजदेखि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी। बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदहरूको अन्त्य गर्न माग। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ। सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल शुरू हुने संघीय संसद सचिवालयले जनाएको छ। यसैबीच प्रतिनिधि सभा नियमावली 2083 पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 नियम 2 देखि 263 सम्म र अनुसूची 1 देखि 7 सम्म नियमावलीको अंग बनेको घोषणा गर्नुभयो। बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सभापति रवि लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ। रासोपाका अनुसार सभापति लामिछाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा आजदेखि आउँदो शुक्रबारसम्म भारत भ्रमणमा जानुहुनेछ। लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम छ। साथै उहाँले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकसँग भेटघाट गर्ने कार्यक्रम छ। भारत भ्रमणकै बेला सभापति लामिछाने व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ। पार्टी सभापतिसँगै वहाँकी पत्नी निकिता पौडेल, सह महामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य पनि भारत जाने रासोपाले जनाएको छ। भ्रमणका क्रममा रासोपा प्रतिनिधि मण्डलले अध्यक्ष नवीनसहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भाजपाको विज्ञप्तिमा उल्लेख छ। भाजपाको वैदेशिक मामिला विभागका प्रमुख डाक्टर विजय चौथाईवालेले जारी गर्नुभएको विज्ञप्ति अनुसार यो भ्रमणले रासोपा र भाजपा दुवै पार्टीबीच सहकार्य शुरू गर्ने उद्देश्य राखेको छ। साथै संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँचका विषयमा अनुभव आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। भाजपाले रासोपा प्रतिनिधि मण्डलसँग रचनात्मक संवाद हुने विश्वास समेत व्यक्त गरेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत

0: गरेको छ। यस्तै डिजेल तथा मट्टी तेलको भाव पनि यस अघि जस्तै पहिलो वर्गका लागि 222.50 रूपियाँ, दोस्रो वर्गका लागि 224 रूपियाँ र तेस्रो वर्गको लागि 225 रूपियाँ कायम रहेको निगमले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला सफा छ। दिउँसोपछि बदली र केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेश को हिमाली र पहाड़ी भूभाग लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जाङ भित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरिएको छ। ज्योति फाउण्डेशनको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली छोरी सम्मेलन 2083 कार्यक्रमबाट 10 बुँदे कर्णाली घोषणा पत्र जारी गरेको हो। हिजो रस्ती सञ्चालन भएको कार्यक्रममा कर्णालीका छोरीहरूबाट प्राप्त सुझावका आधारमा 10 बुँदे कर्णाली घोषणा पत्र सार्वजनिक गरिएको हो। सम्मेलन मुख्य गरेर कर्णालीका छोरीहरूको उज्जवल भविष्य निर्माणका लागि बाधक बनेका बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदको अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवं कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग राखेको छ। यसै गरी महिनावारीसँग सम्बन्धित विभेदकारी र हानिकारक अभ्यासहरू नष्ट गर्दै महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन संघ प्रदेश र स्थानीय कानूनको पूर्ण कार्यान्वयन गर्न सरोकारवाला निकायसँग माग गर्ने, विद्यालय तथा सामुदायिक संस्थामा महिनावारी आराम कक्षको व्यवस्था गरी महिनावारी स्वच्छता सेवा तथा आवश्यक सामग्रीको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। छोरीहरूको उच्च शिक्षा अध्ययनका लागि कर्णाली प्रदेश सरकार र 79 वटै पालिकाहरूलाई छोरी विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालनमा रहेका कार्यक्रमलाई व्यवस्थित तथा उपलब्धिमूलक बनाउन सामुदायिक र संस्थागत विद्यालयमा गुणस्तरीय र समावेशी भौतिक संरचना निर्माण गर्न तीनै तहका सरकारसँग माग राख्दै प्रविधिको दुरूपयोगबाट हुने हिंसा र दुर्व्यवहारको अन्त्यका लागि प्रभावकारी कानूनी शैक्षिक र संरचनागत सुधारको पैरवी गर्ने घोषणा पत्रमा उल्लेख छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्य र समन्वयमा 2 दिनसम्म सञ्चालन भएको सम्मेलनमा कक्षा 11 र 12 अध्ययनरत कर्णालीका 79 पालिकाबाट 2-2 जना छोरी राउटे, राजी, कुसुण्डा, बादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैंगिक र यौनिक अल्पसंख्यक, सीमान्तकृत, लोपोन्मुख समुदायका छोरी सहित झण्डै 250 भन्दा बढ़ी छोरीहरूको सहभागिता थियो।

0: सम्मेलन अवधिभर 85 जना छोरीहरूले आफ्नो जीवन संघर्षका कथा प्रस्तुत गरेको आयोजक संस्थाका अध्यक्ष ज्योति कटुवालले जानकारी दिनुभयो। अब विदेशको खबर। इरानले अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने अडान लिएको छ। अमेरिकाले इरानलाई कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले इरान अमेरिकासँग जस्तो सुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र हर्मुज जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै ट्रम्पले कड़ा शर्तहरू साथ इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनु भएको जनाए पनि विस्तृत विवरण खुलाइएको छैन। ट्रम्पले आफ्ना प्राथमिकतामा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुज जलमार्गलाई पुनः खोल्नुपर्ने बताउनु भएको छ। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनु अघि रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ। यसैबीच इरानको रिभोल्युशनरी गार्डले हिजो इरानको जल क्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ। अब खेल खबर। साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समूह ए को विजेता बन्दा बंगलादेश समूह बी को उपविजेता बन्यो। समूह एबाट यसअघि नेपाल समूह विजेता र भूटान समूह उपविजेताको रूपमा सेमी फाइनल प्रवेश गरिसकेको छ। समूह बीबाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताका रूपमा सेमी फाइनल पुगेका हुन्। सेमी फाइनलका खेलहरू भने पर्सी बुधबार हुनेछन्। 8 संस्करणको साफ महिला च्याम्पियनशीपको फाइनल खेल जेठ 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो 2 संस्करणको विजेता हो। पछिल्लो 2 संस्करणको फाइनलमा बंगलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो। सन् 2022 र 24 काठमाण्डुमा भएको साफ महिला च्याम्पियनशीपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट वञ्चित भएको थियो। नेपाल अहिलेसम्म 6 पटक फाइनलमा पुगे पनि अझै उपाधि विहीन छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै प्रतिनिधि सभा नियमावली 2083 पारित। राष्ट्रपा सभापति लामिछानेको भारत भ्रमण आजदेखि, उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम। कर्णालीका छोरीहरूको सशक्तिकरणका लागि 10 बुँदे कर्णाली घोषणा पत्र जारी। बाल विवाह, लैंगिक विभेद, कुप्रथा लगायत विभेदहरूको अन्त्य गर्न माग। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: बैंक अफ द ईयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: एसी उत्तीर्ण संपूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिश।
2: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँ यहाँ एंगेजमेन्ट गर्दै हुनुहुन्छ, तपाईँको एंगेजमेन्टको यो खबर सुनेर तपाईँको एक्स मुटुमा आक्रमण भएर परमधाम गयो।
4: कुन चाहिँ एक्स?

0: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
7: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 98470-83438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
8: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगी घाट सामुदायिक वन उपभोक्ता समूह, बुन्ची कपिल वस्तु। सम्पर्क नम्बर 98-570-52-001।
9: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
10: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
9: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
10: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
9: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
10: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
9: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
10: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
9: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
10: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
9: फिजियोथेरापी विशेषज्ञ सेवा,
10: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
9: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
11: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
12: हेर न भतिजू, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
13: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
14: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिक निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
13: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
14: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
13: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764665 र 9824152191।
14: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
13: युनाइटेड अस्पताल बारदिङ चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू,
15: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार,
13: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा, हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर कुण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू, वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
15: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 9857055138।
13: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
16: हे भगवान, यो टोयलेट भरेर पानी पनि माथि आउन लाग्छ, कति झन्झट भएको, कला बोलाउने होला।
17: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
18: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
14: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
17: सम्पर्क अनुप किसान सेनेटरी, बारगंगा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
14: प्रोप्राइटर नोने थारू।
18: सम्पर्क नम्बर 9814449750 र 9863

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
2: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
3: के अनलिमिटेड इन्स्टलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र हो नि इन्स्टलमा अब मात्र 799 मै सबै अनलिमिटेड
4: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
5: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने दक्ष अनुभवी शिक्षक द्वारा मनोपरामर्श विधि अपनाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था कमजोर विद्यार्थीहरूका लागि फिट ब्याग तथा अतिरिक्त कक्षाको व्यवस्था सुविधा सम्पन्न भौतिक पूर्वाधार जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था
6: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि कक्षा सञ्चालन जेठ 18 गतेदेखि
5: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य बारगंगा मावि बारगंगा लौगाई कपिल वस्तु फोन 076411118 98575579 98575259 र 98472048
7: डिभिजन वन कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रौताको जनहितमा जारी सन्देश
8: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोध डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटा कपिलवस्तु डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
2: गर्मियामा आयो हजुर सुकिसक्यो घाँसा वनमा आगो लाग्यो भने जीव जन्तुको नासा वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोधक डिभिजन वन कार्यालय कपिलवस्तु गौतम दत्त चन्द्रौटा कपिलवस्तु।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
2: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
2: अनुरोधक
3: अध्यक्ष बिन्द्र बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह पडरिया कपिलवस्तु। सम्पर्क नम्बर 98471-63812।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
2: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
2: अनुरोधक
6: मुना सामुदायिक वन उपभोक्ता समूह बारगंगा दुई गद्दैया, अध्यक्ष कुशल बहादुर थापा। सम्पर्क नम्बर 98254-14-296।
7: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
8: हार्दिक बधाई तथा शुभकामना।
9: हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारदुङ्गा 5 बैदौली कपिलवस्तुका 3 जना विद्यार्थीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ।
10: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
8: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिलवस्तु परिवार।
11: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश। वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
12: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
13: यति बेला बिहानको 10 बज्यो।
14: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
15: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाणगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
16: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बीमा लेखको प्रतिलिपि, बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद, बीमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
14: थप जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-43-52-747, 98-470-52-954, 98-74-84-700 र 98-70-83-400। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिल वस्तु।
17: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
18: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
19: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
18: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
20: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
19: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076-550-317, मोबाइल 98-571-713, सञ्चालक गिरिराज कणे।
0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
21: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरी र
21: सोच 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा

0: खण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको भाँचिएको, हाड जोड्नीका विशेष अपरेशन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570710।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98644-19125 र 98572-00004।
4: सुन्नु न,
5: भन न भन,
4: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
5: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
4: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
5: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
4: तौली हवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
5: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षि कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर नायरी। मोबाइल 98215-90-00-95, 98575-56095 र 98174-52311।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
2: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ
2: नभुल्नु होला
3: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बाडगंगा चार ठाकुरापुर कपिल वस्तु फोन 076-50-200 मोबाइल 98-570-55-138
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
5: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
6: सुन्नुहोस् त
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
8: वन डडेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
7: अनुरोध
5: अध्यक्ष दीपक थापा खोजीपुर सामुदायिक वन उपभोक्ता समूह बाढगंगा 9 जिनुवा कपिल वस्तु सम्पर्क नम्बर 98-475-92-531
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
5: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
6: सुन्नुहोस् त
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
8: वन डडेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
7: अनुरोधक
9: कालिका सामुदायिक वन उपभोक्ता समूह बारगंगा 10 धरमपुर कपिल वस्तु अध्यक्ष तुलबहादुर सोमई सम्पर्क नम्बर 98-49-066-26
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
5: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
6: सुन्नुहोस् त
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
8: वन डडेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
9: अनुरोधक फुलबारी सामुदायिक वन उपभोक्ता समूह बारगंगा 7 मोतीपुर कपिल वस्तु अध्यक्ष शेषकान्त बेलवासे सम्पर्क नम्बर 98-436-91-090
4: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
5: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
6: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
7: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
5: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
6: सुन्नुहोस् त,
5: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
8: वन डडेलो रोकौ।
9: अनुरोधक भिरी खोला सामुदायिक वन उपभोक्ता समिति, सिद्धगंगा नगरपालिका अर्घाखाँची, अध्यक्ष नारायण पौडेल।

0: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा, रूपन्देही। मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोध
2: अध्यक्ष झलक मल्ल ठकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह, बुङ्ची, कपिल वस्तु। सम्पर्क नम्बर 98570-50714।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोध
2: अध्यक्ष बिन्द्र बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह, पडरिया, कपिल वस्तु। सम्पर्क नम्बर 98471-63812।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोधक
6: समय छन् सामुदायिक वन उपभोक्ता समिति, बुद्धभूमि नगरपालिका 3, कपिल वस्तु। अध्यक्ष धर्मराज गहिरे, सम्पर्क नम्बर 98472-88185।
7: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल बुटोलाट सुक्खानगर, फोन 071-534-570, 531-354 र 530-570। दिप भनेकै उज्यालोको प्रति।
8: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
9: हार्दिक बधाई तथा शुभकामना।
10: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कुल बारगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
11: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
9: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
12: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
9: हार्दिक बधाई तथा शुभकामना।
10: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारगंगा 6 लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
11: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
9: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
10: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन शुरू गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
11: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार, बारगंगा 6 लक्ष्मणघाट कपिलवस्तु।
10: यसै पछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
11: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
13: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
10: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
13: छ थप जानकारीका लागि सम्पर्क नम्बर 9857054551, 9857049515।
11: लुम्बिनी भिजन कलेज बाढुङ्गा 3 गंगौलिया कपिलवस्तु।
14: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
15: यति बेला बिहानको 11 बज्यो।
16: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
17: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
16: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
18: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
17: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317, मोबाइल 9857051713। संचालक विराज कणे।
19: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
20: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
21: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
22: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिप निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
23: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजुपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन भाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
22: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
23: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारगंगा 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764666 र 9824151291।
22: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
18: कता हो काका लखर लखर गर्दै?
24: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
18: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
24: लौ हिँड सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस। सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर तिर।
18: हजुर, हाम्रा सेवाहरू,
24: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर तिर।
18: हजुर, हाम्रा सेवाहरू,
24: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा

0: अनुरोध
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
0: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं
0: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
4: बन्डरेलोका कारणहरू
5: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाई फाल्नु
4: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु
5: वनभोज स्थलमा आगो ननिभाई छोड्नु
4: जंगली जनावर भगाउन आगो लगाउनु
5: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु
4: बन्डरेलोका असरहरू
5: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति पानीको मुहान सुक्दै जाने कृषि उत्पादनमा कमी हुने
4: वातावरणीय प्रदूषण
5: जैविक विविधतामा ह्रास
4: मानव वन्य
5: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति
3: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु
4: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
5: सुन्नुहोस् त
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
6: वन डडेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
7: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
4: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु
3: सम्पर्क नम्बर 98473-0223 र 98264-62296

0: प्रिय सुन्दै छौ।
1: सन्जो भैले नभैले तँलाई के मतलब छ रे? अहिलेसम्म त मलाई छाडबर गइया रे।
0: के गर्ने त, परिस्थितिले त्यस्तै बनायो। मैले तिमीलाई एउटा सानो कोसेली ल्याइदिएको छु, लौ।

0: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। निचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश। वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं। स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
1: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
1: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डढेलो रोकौं, जैविक विविधताको संरक्षण गरौं।
1: अनुरोध
2: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह, बाढगंगा 2 नन्दनगर, कपिल वस्तु। सम्पर्क नम्बर 98 4703 84 104।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
1: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैसै रूपन्देही। सम्पर्क नम्बर 98472185750।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
1: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बाणगंगा 9 जिनुवा कपिल वस्तु। सम्पर्क नम्बर 98475092531।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
6: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
6: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
5: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
6: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
5: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
6: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
5: फिजियोथेरापी विशेषज्ञ सेवा,
6: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
6: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा दुई चिप्रा कपिलवस्तुमा 3 वर्ष डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्ष, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्ष, फिजियोथेरापी डीपीटी 3 वर्ष, डिप्लोमा इन फार्मेसी डीबीएस 3 वर्ष र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
8: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
6: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पाइप पर्ने,
8: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
6: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
8: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
6: सुविधा युक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
9: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
6: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारडिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570557।
2: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
10: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ। भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गतेदेखि, छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजेदेखि, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि।
11: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड
12: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
13: यति बेला मध्याह्नको 12 बज्यो।

0: नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुने। प्रधानमन्त्रीको अभिव्यक्ति बारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै। हुम्ला र बाजुरा सीमा विवाद बारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा। सीमा क्षेत्रका नागरिक र जनप्रतिनिधिसँग छलफल गर्ने। उदयपुरको कटारीमा खानेपानीको समस्या। रितो गाग्री बोकेर पानी माग्न स्थानीय मेयरको घरमा। अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान। रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त। र श्रीलंकासँग हुने एक दिवसीय श्रृंखलाका लागि वेस्ट इण्डिजको टोली घोषणा। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ। सरकारले आर्थिक वर्ष 2083-84 को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफावार छलफल शुरू हुने संघीय संसद सचिवालयले जनाएको छ। संसद बैठक दिउँसो 1 बजे बस्दैछ। संसद बैठक अघि विपक्षी दलहरूको सर्वदलीय बैठक बस्दैछ। प्रधानमन्त्री वीरेन्द्र शाहले सीमा विवाद बारे दिएको विवादास्पद अभिव्यक्ति बारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो। हिजो प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालनले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताउँदै नेपालले पनि भारतको सीमा मिचेको आफूले थाहा पाएको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको यो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले यो अभिव्यक्ति संसदीय अभिलेखबाटै हटाउन माग गरेका छन्। हुम्ला र बाजुराको सीमा क्षेत्र लामपाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली हुम्ला पुगेको छ। वरिष्ठ प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विमल राज पौडेल नेतृत्वको टोली हिजो सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार दुई जिल्ला बीच भएको घटनाको स्थलगत यथार्थता बुझ्न पुगेको टोली घटना भएको क्षेत्र लामपाटा च्याचौर क्षेत्र पुगेर सीमाकोट पुगेको हो। टोलीले सीमकोट बसाईका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोड़िएका क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ। यसअघि गएको जेठ 2 गतेदेखि 4 गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिक बीच भएको झडपले उग्र रूप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो। चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले 40 लाख रूपियाँ बजेट विनियोजन गरेर त्यस क्षेत्रमा प्रहरी चौकी निर्माण शुरू गरेपछि विवाद भएको हो। सीमा विवादले उग्र रूप लिँदा लामपाटामा दुई जिल्लाका स्थानीय बीच झडप हुँदा बाजुराका 4 जना घाइते भएका थिए। घाइते 4 जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज हुँदै 4 अर्ब 2 करोड़ रूपियाँ भन्दा बढ़ीका विद्युतीय गाड़ी आयात भएका छन्। गएको आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षमा विद्युतीय गाड़ीको आयात 2 अर्ब 37 करोड़ रूपियाँले वृद्धि भएको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले वीरगंज नाका हुँदै 15,271 वटा विभिन्न थरीका विद्युतीय गाड़ीको आयात गरिएको र यसले राजस्वमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो। गएको आर्थिक वर्षको 10 महिनामा यो नाका हुँदै 1 अर्ब 65 करोड़ मूल्य पर्ने 9,042 वटा विभिन्न विद्युतीय गाड़ी आयात गरिएका थिए। त्यस बाबत 81,47 लाख रूपियाँ राजस्व संकलन भएको थियो। यो नाका हुँदै 31 अर्ब 31 करोड़ मूल्य पर्ने इन्धन र विद्युतबाट चल्ने गाड़ी तथा पाटपूर्जा भित्रिएका सूचना अधिकारी विष्टले जानकारी दिनुभयो। उदयपुरको कटारीमा खानेपानीको अभाव भएको छ। कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले 1 हप्तादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो। कटारी नगरपालिका 3, 4 र 5 पानीको समस्या देखिएको हो। हिजो बिहान कटारी 4 डाँडाटोलका स्थानीय पानी अभाव भएको भन्दै रित्तो गाग्री सहित पानी माग्न मेयरको घरमा पुगेपछि कटारी नगरपालिकाले हिजोदेखि दमकलबाट पानी वितरण शुरू गरेको छ। पानी नभएर शौचालय जान, दैनिक कार्य गर्न, खाना पकाउन तथा पिउन पनि समस्या हुन थालेपछि मेयरको घर पुगेको स्थानीय केदार राणा मगरले बताउनुभयो। अटो रिक्सा मार्फत खोलाबाट पानी ल्याएर अन्य काम चलाउनु पर्ने बाध्यता रहेको भन्दै पिउने पानीका लागि नगरले तत्काल वैकल्पिक व्यवस्था गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। खानेपानी आयोजनाको मोटर अर्थात पानी तान्ने उपकरण पटक पटक बिग्रिँदा समस्या आउने गरेको भन्दै विकल्पमा अर्को मोटर राख्नुपर्ने स्थानीयको माग छ। उपभोक्ता संस्थामा देखिएको प्राविधिक समस्या समाधान गरी नियमित पानी वितरण गर्न अझै समय लाग्ने भएपछि दमकलले पानी वितरण गर्न थालिएको मेयर राजेश चन्द्र श्रेष्ठले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिजो 20,500ले बढेको सुनको भाव आज 200 रूपियाँले घट्यो, बागमती प्रदेश सभामा नीति कार्यक्रम बारे आजदेखि छलफल लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98571 314 सम्पर्क गर्नुहुन अनुरोध छ।
1: स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुने प्रधानमन्त्रीको अभिव्यक्ति बारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुज गर्न गृहको टोली हुम्लामा लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो वात्तै बढ़ेको सुनको भाव आज सामान्य घटेको छ। आज सुन तोलामा 200 रूपियाँले घटेर तोलाको 3,10,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन तथा व्यवसाय महासंघले जनाएको छ। हिजो कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाव तोलामा 20,500 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाव भने तोलामा 10 रूपियाँले बढ़ेर 5,355 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलामा 305 रूपियाँ बढ़ेर 5,345 रूपियाँ थियो। बाजुराको बढ़ी मालिका नगरपालिकामा भीड़बाट लड़ेर हिजो दुईजनाको ज्यान गएको छ। बढ़ी मालिका नगरपालिका एक पाटाका 60 वर्षीय मानबहादुर दानीको वनमा घाँस काट्न गएका बेला भीड़बाट लड़ेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगन सिंह भाटले जानकारी दिनुभयो। यस्तै बाढ़ी मालिका नगरपालिका 6 कोर्धका बलबहादुर खड्काकी छोरी 6 वर्षीय जसना खड्काको पनि भीरबाट लड़ेर ज्यान गएको छ। प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिफ्लिएर उहाँको ज्यान गएको हो। बागमती प्रदेश सभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमबारे आजदेखि छलफल शुरू भएको हुँदैछ। प्रदेशसभाको आज दिउँसो 1 बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव राम कुमार पौडेलले जानकारी दिनुभयो। यही जेठ 12 गते बसेको बागमती प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। अब विदेशको खबर। इरानले अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने अडान लिएको छ। अमेरिकाले इरानलाई कड़ा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्टहरू बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले इरान अमेरिकासँग जस्तो सुकै सम्झौतामा पनि सहमति हुन नसक्ने बताएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। प्रस्तावमा कुनै पनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने र हर्मुज जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ। न्यूयोर्क टाइम्स र एफसीओसले अमेरिकी स्रोतलाई उद्धृत गर्दै ट्रम्पले कड़ा शर्तहरू तथा इरानलाई नयाँ ढाँचा फिर्ता पठाउनु भएको जनाएका छन्। यद्यपि विस्तृत विवरण खुलाइएको छैन। ट्रम्पले आफ्ना प्राथमिकतामा इरानलाई कुनै पनि आणविक हतियार विकासबाट रोक्ने र नाकाबन्दी गरिएको हर्मुज जलमार्गलाई पुनः खोल्नुपर्ने रहेको बताउनु भएको छ। इरानले आफ्नो आणविक कार्यक्रमका बारेमा ठोस वार्तामा संलग्न हुनु अघि रोका गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने बताएको छ। यसैबीच इरानको रिभोल्युसनरी गार्डले हिजो इरानको जल क्षेत्रमा प्रवेश गर्न लागेको अमेरिकी ड्रोन खसालेको जनाएको छ। अब खेल खबर। वेस्ट इण्डिजले श्रीलंकासँग हुने एक दिवसीय श्रृंखलाका लागि टोली घोषणा गरेको छ। टोलीले पर्सीदेखि घरेलु मैदानमा खेल्ने श्रृंखलाका लागि टोली घोषणा गरेको हो। वेस्ट इण्डिजले अनुभवी ब्याटर सिमरन हेटमायरलाई टोलीमा पुनः समावेश गरेको छ। हेटमायर पछिल्लो पटक गएको वर्ष इंग्ल्याण्डसँग एक दिवसीय खेलेका थिए। त्यस यता उनी पाकिस्तान बंगलादेश र न्यूजील्याण्डसँगको श्रृंखलामा बाहिर रहेका थिए। त्यस्तै चोटका कारण लामो समय बाहिर रहेका तीव्र गतिका बलर अल्जारी जोसेफ पनि टोलीमा फर्किएका छन्। साथै गुडा मोटी पनि टोलीमा पुनः समावेश भएका छन् भने केही खेलाड़ी बाहिरिएका छन्। वेस्ट इण्डिजले पछिल्ला 6 मध्ये 5 एक दिवसीय खेलमा पराजित भएको छ। एक दिवसीय श्रृंखलापछि यी दुई देशबीच T20 र टेस्ट श्रृंखला पनि हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुने प्रधानमन्त्रीको अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा सीमा क्षेत्रका नागरिक र जनप्रतिनिधिसँग छलफल गर्ने उदयपुरको कटारीमा खानेपानीको समस्या रित्तो गाग्री बोकेर पानी माग्न स्थानीय मेयरको घरमा अमेरिकासँग आफ्नो अधिकार सुरक्षित

नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान रोक्का गरिएको 12 अर्ब डलर बराबरको सम्पत्ति जारी गर्नुपर्ने शर्त र श्रीलंकासँग हुने एक दिवसीय श्रृंखलाका लागि वेस्ट इण्डिजको टोली घोषणा। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नुहोला
4: विस्तृत जानकारी का लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076550200, मोबाइल 98575551138।
5: हे भगवान, यो टोयलेट भरेर पानी पनि माथि आउनलाई छ, कति झन्झट भएको, कला बोलाउने होला।
6: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
7: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
8: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
6: सम्पर्क अनुप किसान सेनेटरी, बारगंगा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
8: प्रोप्राइटर नोने थारू।
7: सम्पर्क नम्बर 98144950750 र 98773133।
9: ए रुक रुक रुक,
10: के भयो, किन कराएको यस्तो?
9: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड
11: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
9: हो र। हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
12: आजै यो सुपर भ्यालु प्याक #123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: सुन्नु न,
2: भन न भन,
1: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
2: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
2: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
1: तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बिक नायरी, मोबाइल 98215 90 00 95, 98 75 56 095 र 98 174 52 311।

0: डिपोर्डिङ हाई स्कूलको प्लस टू तर्फ कक्षा एघारमा साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, बाह्रको बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कूल, बुटोलाट, सुक्खा नगर। फोन 071-534-570, 531-354 र 530-570। दिप भनेकै उज्यालोको प्रतीक।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू:
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक
3: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु। फोन 076-550-101, मोबाइल नम्बर 98-470-45-967 र 98-570-55-057।
4: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

नजमती नी प्यारी साली साली हो।

0: शांति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 1 बज्यो।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: कता हो काका लहर लहर गर्दै?
4: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
3: हजुर, हाम्रा सेवाहरू,
4: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर संजय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
5: के छ हो दुर्नुस भाइ, भाले बोकेर कता?
6: के
5: को भाकल हौ?
6: सुन्तलीको जिउमा दाग आएर हात खुट्टा पनि झम झम गर्छ भन्छ, जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन
5: यस्तो पनि हुन्छ।
6: भाडा हिँड्ने न ल हेर्नुहोस् त,
5: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो फुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुती बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
6: तर जान्नेले त यो देउताको करामत भन्छ त?
5: यो देउताको होइन, कीटाणुको करामत हो।
7: भाकल साकल छोडो धुर्मु, उहाँले भने आफै जताएर औषधि खान थालिहाल्नु पर्छ कि?
8: कुष्ठरोगको समयमै उपचार गराऊ, अङ्गभङ्ग हुनबाट बचाऊ बचाऊ।
9: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
10: सुन्नु न,
11: भन न भन।
10: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
11: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
10: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
11: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
10: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
11: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर नायरी, मोबाइल 98-215-90-0095, 98-75-56-095 र 98-174-52-311।
12: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
13: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
14: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
12: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
14: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
15: नमस्ते अनि स्वागत छ तपाईँलाई सामुदायिक रेडियो बुद्ध आवाजको 89.6 मेगाहर्जको यो तरंगमा। डाँडा पाखा घन्ज्याङ अनि चौतारीमा गुन्जिने ती लोक भाका, अबको समय हो कार्यक्रम लोक भाकाको। अब सुन्न सक्नुहुनेछ विभिन्न नयाँ लोकगीत।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
3: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
6: आया मरे नि बाबा। आया
5: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
7: ल हेर त, सर्प भाग्यो त्यता। टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
6: ल ल, मलाई त सापले टोक्यो नि, मर्ने भए म।
5: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
7: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कातिले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
5: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै,
7: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
8: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
9: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
12: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
11: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
12: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
11: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
13: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नपालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ, लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
14: हार्दिक बधाई तथा शुभकामना।
15: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बाढगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
16: कड़ा मेहनत अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
14: तपाईहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
17: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाढडिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
18: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
17: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पाइक पर्ने,
18: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
17: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
18: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
17: सुविधा युक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
19: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
17: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बाढडिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरूवा जोगाउ र हुर्काउ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हार्दिक बधाई तथा शुभकामना। हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारगङ्गा 6 लक्ष्मणघाट कपिल वस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
4: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईँहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
3: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ नेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
5: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन शुरू गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
4: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बारङ्गा 6 लक्ष्मणघाट कपिल वस्तु।
3: यसै पछि अब के पढ्ने भन्ने चिन्ता छ
5: या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
4: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
6: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
3: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98574551, 98574549,
4: लुम्बिनी भिजन कलेज, बारङ्गा 3 गंगौलिया कपिल वस्तु।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 2 बजे हो।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
3: एसएए उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
4: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
3: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्पर गाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया फर्सा टिकट बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरङ्गे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसएई ग्रेड सिटको कम्प्युटर प्रिन्ट 1 प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
4: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071-535-962, मोबाइल नम्बर 98-671-09-146, 98-570-59-158, 98-475-51-800 र 98-681-9-76।
5: एभरेस्ट सदैव उच्च।
6: के छ हो धुनुस भाइ, भाले बोकेर कता? के को भाकल हौ?
7: सुन्तलीको जिउमा दाग आएर हात खुट्टा पनि झमझम गर्छ भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
6: यस्तो पनि हुन्छ?
7: म पाठ्छ घर हिँड्ने न। ल हेर्नुहोस् त,
6: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो चसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
7: तर जान्नेले त यो देउताको करामत भन्छ त?
6: यो देउताको होइन, किटाणुको करामत हो।
8: भाकल थाकल छोड्नु धुर्मु, उहाँले भने आफै जतार औषधि खान थालिहाल्नु पर्छ कि।
9: कुष्ठरोगको समयमै उपचार गराऊ, अङ्गभङ्ग हुनबाट बचाऊ बचाऊ।
10: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
11: कता हो काका लखर लखर गर्दै?
12: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
11: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
12: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
11: हजुर, हाम्रा सेवाहरू,
12: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्षिण प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
13: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन, मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
14: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
13: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
11: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
14: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया, कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कडे।
15: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
16: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
15: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको, ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
16: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
15: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
16: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
15: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
16: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
15: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
16: हिस्टो साइटो बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजी डाक्टर साहबको प्रयोगशाला,
15: फिजियोथेरापी विशेषज्ञ सेवा,
16: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
15: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071531641 र 535641।
16: प्याथोलोजिस्ट डाक्टर साहबको प्रयोगशाला,
15: फिजियोथेरापी विशेषज्ञ सेवा,
16: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
2: हेर न भतिज, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
3: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
4: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
3: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
4: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
3: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द 4 बुद्धचोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-15291।
4: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
5: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
6: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
7: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
6: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
4: प्रोप्राइटर नोने थारू।
7: सम्पर्क नम्बर 98144-49750 र 98-73-31-393।
4: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बिमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
8: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बिमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बिमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बिमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बिमा शुल्क रकमले 50% हुन आउने बिमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बिमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बिमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बागडोगरा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
9: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बीमा लेखको प्रतिलिपि, बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद, बीमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
4: थप जानकारीका लागि बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98453527747, 98470952954, 98474 र 98473800। अनुरोधक बाढगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाढगंगा कपिलवस्तु।
10: के भयो, किन कराएको यस्तो?
11: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड
12: रेटमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
10: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
13: आजै यो सुपर भ्यालु प्याक #123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
14: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू: सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएसजी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देहि, मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
15: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल, बुटोला सुखानगर, फोन 071-534-570, 531-354 र 535-570। दिप भनेकै उज्यालोको प्रतीक।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

को बानी चम्किन्छ दिन रात उनी हेर्दा त्यो साडी किन हो कहाँ हो थाहा छैन जानी यो मन्तव्य कस्तो अनौठो छ भव्य कि मेरो यो मनको हो सानो कर्तव्य उसलाई पठाउने दिन रात उनी रमाउने त्यो रातको निन्द्रा पनि सबै हराउने उसलाई सोची बस्दै मन झन्झन तताउने यो पागल मलाई म कसरी बुझाउँ देखेर उसलाई मेरो होसै

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 मा व्यवस्थापन शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने दक्ष अनुभवी शिक्षक द्वारा मनोपरामर्श विधि अप्नाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था कमजोर विद्यार्थीहरूका लागि फिट ब्याग तथा अतिरिक्त कक्षाको व्यवस्था सुविधा सम्पन्न भौतिक पूर्वाधार जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था
2: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि कक्षा सञ्चालन जेठ 18 गतेदेखि
1: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य बारगंगा मावि बारगंगा 8 लौगाई कपिल वस्तु फोन 0674111118 98575579 98575259 र 98472848।
3: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: हार्दिक बधाई तथा शुभकामना।
5: हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिलवस्तुका 3 जना विद्यार्थीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ।
6: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
4: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिल वस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिल वस्तु परिवार।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं। वनभित्रै डढेलो रोप्ने उपायहरू खोजौं। स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट सुरु गरौं डढेलो रोप्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
10: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
6: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
10: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजे देखि कक्षा सञ्चालन 2083 असार 1 गते देखि
11: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स अकाउन्ट फाइनान्स इकोनोमिक्स चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ म्याथमेटिक्स इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी आदि।
12: सुन्नुहोस् त 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
13: सम्पर्क +2 कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 98570050213।
12: सिद्धार्थ क्याम्पस बाढगंगा बुङसी कपिलवस्तु।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

sun de bari Unchu dine bas garna sakdina Hamro saath chhodna sakdina Timro haat chhodna sakdina Sangai basam unchu sun de bari Unchu dine bas garna sakdina Hera raat ajha baki chha Pardaina timi aathina Juna tara sabai sakshi chha Aau angaloma badhina Dherai hola timro badhyata Suna kasko chhe hunna ra अरुको कुरा नसुन तिमी केवल भावनालाई बुझन सँगै बसी प्लान्स बनाउला के गर्न मन छ फ्युचरमा तिमी रिसाउ म फकाउला एकजान हामी दुई आगमा सँगै बसी प्लान्स बनाउला के गर्न मन छ फ्युचरमा तिमी रिसाउ म फकाउला एकजान हामी दुई आगमा हाम्रो साथ छोड्न सक्दिन तिम्रो हात छोड्न सक्दिन सँगै बस्न मन छ

होला तिमलाई तारा झार दिन्छु भन्नेहरू होला तिमलाई हिरा मोती हार दिन्छु भन्ने होला तर यस्तो कुराहरू जाब रमाइलो एकछिनलाई एक दिनलाई मेरो भाइ बुझी हेर मेरो साइड।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 3 बज्यो।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको भनाईप्रति विपक्षी दलको विरोध। माफी मागेर भनाई फिर्ता नलिएसम्म संसद चल्न नदिने अडानपछि संघीय संसदका दुवै सदनको बैठक स्थगित। पूर्वाधार आयोजनाका कानूनी अवरोध हटाउन सनसेट ल तयार। वन क्षेत्र उपयोग सम्बन्धी निर्णय तीन महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको ज्यान गयो, एकजना घाइते। डडेलधुरामा नदीले बगाएको अवस्थामा दुईजनाको शव भेटियो। मलेसियामा 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध। कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य प्रमाणीकरण गर्नुपर्ने। र विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो भारतको सीमा नेपालले मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएकोमा त्यसलाई रेकर्डबाट हटाउन माग गरेका छन्। प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै बोलेका कांग्रेस सचेतक निष्कल राई, एमालेका प्रमुख सचेतक एन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल, राप्रपा दलको नेता ज्ञानेन्द्र बहादुर शाही, श्रम संस्कृति पार्टीका आर्यन राई लगायतले प्रधानमन्त्री के तथ्य पेश गर्नु पर्यो, होइन भने रेकर्डबाट हटाउनु पर्यो भनेर अपील गर्नुभएको हो। उहाँहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले झण्डै 3 करोड़ नेपालीको शिर निहोरिएको बताउनु भएको छ। यदि प्रधानमन्त्रीले सत्य बोल्नु भएको हो भने कहाँ कहाँ नेपालले भारतको भूमि मिचेको हो, एक एक तथ्य आफूहरूलाई चाहिएको सांसदहरूले बताएका छन्। त्यसअघि आजै बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा दिएको अभिव्यक्तिलाई लिएर आज संसद अवरोध गर्ने निष्कर्ष निकालेको थियो। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कांग्रेस सहित एमाले, नेकपा र राप्रपाको सहभागिता थियो। कांग्रेस संसदीय दलका सचेतक निष्कल राईका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिलाई विपक्षी दलहरूले गम्भीरतापूर्वक लिँदै वर्षना गरेका छन्। प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर टिका टिप्पणी भइरहेको छ। लिम्पिया, धुरा, लिपुलेक र कालापानीबारे सांसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा उहाँले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। विपक्षीहरूले अवरोध गरेपछि संसद बैठक 15 मिनटका लागि स्थगित भएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ। सांसदहरूले नाराबाजी गरेपछि अध्यक्ष नारायण प्रसाद दाहालले 20 मिनटका लागि स्थगित गर्नुभएको बैठक त्यसपछि शुरू भएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने भारत भ्रमणका लागि नयाँ दिल्ली जानुभएको छ। राष्ट्रपाको नेतृत्वमा सरकार गठन भएपछि सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भनिए पनि दुवै पक्षले आधिकारिक रूपमा भने यसबारे जानकारी गराएका छैनन्। भारतीय सत्तारूढ़ दल भाजपाले हिजो निकालेको प्रेस विज्ञप्तीमा सभापति लामिछानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ। सरकारले पूर्वाधार विकास आयोजनाहरूमा देखिएका कानूनी र प्रक्रियागत अवरोध हटाउन सनसेट लको मस्यौदा तयार गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा समितिका संयोजक अर्जुन जङ थापाका अनुसार वन ऐन, वातावरण संरक्षण ऐन र जग्गा प्राप्ति ऐन लगायत विभिन्न कानूनमा रहेका दोहोर र अव्यवहारिक प्रक्रियाका कारण विकास योजना वर्षौंदेखि रोकिने अवस्था अन्त्य गर्ने यो कानून प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्था अनुसार स्वीकृत वातावरणीय प्रभाव मूल्यांकनमा निर्माण सामग्रीको स्रोत स्पष्ट उल्लेख भएको अवस्थामा पुनः छुट्टै परीक्षण गर्नु नपर्ने र वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ। पूर्व सचिव केशव कुमार शर्माले यो कानून कुनै एक परियोजनाका लागि नभई समग्र कानूनी संरचनाका अवरोध हटाउने लीगल फ्रेमवर्क सनसेट लको रूपमा आउनुपर्ने बताउनुभयो। पहिलो त्रैमासिकभित्र यो विषय टुंगिए बाँकी 3 त्रैमासिकमा पूँजीगत खर्च र आयोजना कार्यान्वयनलाई तीव्र गति दिन सकिने उहाँको भनाइ छ। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। बिहान 6 बजेतिर तुलसीपुरको गुल्मचोक पार गरेर केही उत्तरतर्फ विपरीत दिशामा रहेका टिप्पर र मोटरसाइकल ठोकिएका हुन्। दुर्घटनामा लम्भई नगरपालिका वडा नम्बर 5 का 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षका छोरा मिनराजको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुले जानकारी दिनुभयो। मनोजकी श्रीमती 34 वर्षकी अनुषा नेपालीको उपचार भइरहेको छ। डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 गएको शुक्रबारदेखि बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश कुन मगर र स्थानीय बासिन्दा तीर्थबहादुर थापा मगरको शव भेटिएको छ। 56 वर्षका थापाको शव परशुराम नगरपालिका 5 अन्तर्गत महाकाली नदीको कलपट्ठी क्षेत्रमा र सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट बीओपीमा कार्यरत जवान पुन मगरको सब कञ्चनपुरको ब्रह्मदेवमा रहेको महाकाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वरुण बहादुर सिंहले जानकारी दिनुभयो। मामा भान्जा नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा
3: मान्नेको हुने गरी पनि

0: मा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943334955।
4: सीधा कुरा।

0: नागरिक भएको हो। अब खेल खबर। सन् 2026 विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध हुने भएको छ। अब खेलको समयमा गोलकिपर घाइते हुँदा अन्य खेलाड़ीहरू प्रशिक्षकसँग सल्लाह गर्न प्राविधिक क्षेत्रमा जान नपाउने भएका हुन्। फिफाका रेफ्री प्रमुख पियर लुइजी कोलिनाले गोलकिपर घाइते भएको बहानामा खेलको लय बिगार्ने विपक्षीको रणनीतिक टाइम आउटलाई रोक्न नयाँ नियम ल्याएको बताएका छन्। पछिल्लो वर्षहरूमा गोलकिपर रणनीतिक टाइम आउट निकै चर्चा र विवादको विषय बनेको छ। यस्तै अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्ड आईएफबीले भिडियो असिस्टेन्ट रेफ्री भीएआर प्रोटोकल परिवर्तन गर्ने प्रस्तावलाई पनि स्वीकृत गरेको छ, जसअनुसार बल प्रहार गर्नु अघि कर्नर वा फ्री किकमा हुने फाउललाई रिभ्यू गर्न सकिनेछ। 23 संस्करणको फिफा विश्वकप एजेट 29 गतेदेखि मेक्सिको, अमेरिका र क्यानाडामा संयुक्त रूपमा शुरू हुनेछ। पहिलो पटक विश्वकप 3 देशको संयुक्त आयोजनामा हुँदैछ। यसपटकदेखि 48 टोलीले प्रतिस्पर्धा गर्दैछन्। सहभागी टोलीलाई 12 समूहमा छुट्याइएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको भनाई प्रति विपक्षी दलको विरोध। माफी मागेर भनाई फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान, पछि दुवै सदनका बैठक स्थगित। पूर्वधार आयोजनाका कानूनी अवरोध हटाउन सनसेट ल तयार, वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था। दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको ज्यान गयो, एकजना घाइते। डडेलधुरामा नदीले बगाएको अवस्थामा दुईजनाको शव भेटियो। मलेसियामा 16 मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध। कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य प्रमाणीकरण गर्नुपर्ने। र विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: द्विपटक बैंक अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री
1: के छ हो दुरन्स भाई भाले बोकेर कता के को भाकल हौ
2: सुन्तलीको चिउमा दाग आएर हातखुट्टा पनि झम झम गर्दा भन्छ जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे त्यसैले भाले चढाउन
1: यस्तो पनि हुन्छ यो त कुष्ठरोगको लक्षण जस्तो छ शरीरमा यस्तो रातो फुसो दाग देखिनु अनुहारको छाला तथा

0: सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
1: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
0: चौबिसै घण्टा सेवा उपलब्ध छ।
1: नभुल्नु होला
2: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगन्दा चार ठाकुरापुर कपिल वस्तु, फोन 076-550-200, मोबाइल 98-575-55-138।
3: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिराख्नु भएको छ। यो समय हो आधुनिक गीत संगीतको। तपाई अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
4: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
5: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
6: हेर न भतिजु, म त पायल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
7: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
8: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
7: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
8: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
7: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्दार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214-15291।
8: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
9: सुन्नु न,
10: भन न भन,
9: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने,
10: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
9: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
10: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
9: तौलिहवा रोड पश्चिम पट्टि एन्सेल टावर भएको ठाउँमा।
10: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्ष कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल, तौलिहवा रोड पश्चिमपट्टि एन्सेल टावर भएकै घरमा, प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर नायरी, मोबाइल 98215-90-0095, 98573-56095 र 98174-52311।

0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
2: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
0: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
3: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाउ र हुर्काउ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 टिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
3: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570055057।
4: हार्दिक बधाई तथा शुभकामना। हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारदुङ्गा 6 लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
5: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईँहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
6: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
4: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
5: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बारदुङ्गा 6 लक्ष्मणघाट कपिलवस्तु।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
4: एसई पछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
5: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
9: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् एजेट 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
4: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 98574551 98574549515
5: लुम्बिनी भिजन कलेज बाढगा तीन गंगौलिया कपिल वस्तु
10: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध
11: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
12: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
10: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
12: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071560205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज

0: यार आफ्नै लागि पठाएर चाहिँ के हो सधैँ यस्तै गर्छौ भने
1: ल ब्रो त्यस्तो होइन के त्यही लागि पठाएको होइन मैले
0: हे यो ब्रो स्रोत थाहा छैन मलाई तेरो नेट चाहिँ ठिक लागेको छ मलाई
1: ल होइन कि ब्रो त्यही लागि पठाएको

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: वाणिज्य गरौं, कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर कुणा बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठे गोर्खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
5: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
5: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
4: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
5: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
4: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
5: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहितको प्रयोगशाला,
4: फिजियोथेरापी विशेषज्ञ सेवा,
5: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
6: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपीडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97-464-0-2490। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
7: अब तपाईँ सामुदायिक रेडियो बुद्ध आवाजबाट सुन्न सक्नुहुनेछ।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
2: ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
3: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
2: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
4: प्रोप्राइटर नोने थारू।
3: सम्पर्क नम्बर 98144950 र 98376133।
5: ए रुक रुक रुक,
6: के भयो, किन कराएको यस्तो?
5: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
7: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
6: हो र?
5: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
9: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
10: हेर न भतिज, म त पास भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
11: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
12: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, बिक निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
13: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजुपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन भाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
12: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
13: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473-64-666 र 98214-15-291।
12: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
14: नया व्यवस्थापन का साथ भर्ना खुल्यो। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने, दक्ष अनुभवी शिक्षक द्वारा मनोपरामर्श विधि अपनाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने, टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था, लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था, कमजोर विद्यार्थीहरूका लागि फिट ब्याग तथा अतिरिक्त कक्षाको व्यवस्था, सुविधा सम्पन्न भौतिक पूर्वाधार, जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था।
15: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि, कक्षा सञ्चालन जेठ 18 गतेदेखि।
14: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य, बारगंगा मावि, बारगंगा लौगाई कपिल वस्तु, फोन 076411118, 98575579, 98575259 र 98472848।
16: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ, लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
17: सुन्दै हुनुहुन्छ सामुदायिक

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: हार्दिक बधाई तथा शुभकामना।
2: हालै प्रकाशित एसजी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारदुङ्गा 5 बैदौली कपिलवस्तुका 3 विद्यार्थीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ।
3: तपाईहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
1: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगङ्गा 5 बैदौली कपिलवस्तु परिवार।
4: लौ न सुन्नुहोस् न, कोही छ वरिपरि? लौ न कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
5: के भयो बहिनी? तपाईँ कराएको हो? तपाईँ कराएको
4: हो? हजुर हो।
5: लौ न, अनि यो भुइँमा को हो? किन भुइँमा लडिरहेको?
4: सुन्नुहोस् न भाइ, हामी दुईजना जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीले सर्पले टोक्यो। लौ न के गर्ने होला? लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनुको आयो हुन्छ। लौ न भाइ के गर्ने होला? लौ न
5: यस्तो बेलामा एम्बुलेन्स र सात पाङ्ग्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
4: हुन्छ दाइ, हुन्छ।
5: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग 4 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी। मुकेश झट्टै हो सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्त उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
4: हुन्छ दाई, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
6: याद राख्नुहोस्, सर्पले डस्का मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
7: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्, यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: एसएए उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा विवाह समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
10: प्रवेश परीक्षा 2083 जेठ 4 सोमबार बिहान 10 नतिजा प्रकाशन जेठ 4 सोमबार साँझ 4 भर्ना प्रारम्भ जेठ 4 नतिजा प्रकाशन साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
9: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिलवस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्परगाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेड सिटको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
10: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071-535-9062, मोबाइल नम्बर 98671-09146, 98570-59158, 98475-51800 र 98681-84976।
11: एभरेस्ट सदैव उच्च।
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: सिद्धार्थ क्याम्पसमा कक्षा 11 लागि भर्ना खुल्यो।
3: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
15: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजे देखि कक्षा सञ्चालन 2083 असार 1 गते देखि।
16: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
17: सुन्नुहोस् त 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
18: सम्पर्क +2 कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076-550-122 र 98-570-50-213।
17: सिद्धार्थ क्याम्पस बाढगंगा बुङसी कपिलवस्तु।
19: डिपोर्डिङ हाई स्कुलको +2 तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल बुटोला सुखानगर, फोन 071-534-570, 531-354 र 530-570। दिप भनेकै उज्यालोको प्रति।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: समस्याहरू पनि नजिकै छ। व्यापारीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
1: बनाउला नि त। फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
1: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि?
0: तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
1: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर नायरी। मोबाइल 98215 90 00 95, 98575 56 095 र 98174 52 311।
2: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
3: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बिहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाणगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
4: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बीमा लेखको प्रतिलिपि, बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद, बीमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
2: थप जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98413-52747, 98470-52954, 98472-84700 र 98470-83400। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिलवस्तु।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
3: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
3: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
4: दाजु, एक कप चायको 30 रुपियाँ कत्रा महँगा, आजकल त कुछ चिजम फेर पैसा असुल नै होइन।
5: उठ जे भाई, अब एनसेल में पैसा असूल
4: हो का?
5: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिन अलग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती, तब नहीं हुई ते पैसा वसूल। गजब बात है, अब मैं फिर पैसा वसूल करें। आजू *123# डायल करी या एनसेल ऐप में जाके ये पैक खरीद करी। एनसेल, नेपाल के लग

0: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: हार्दिक बधाई तथा शुभकामना।
2: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिल वस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
3: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
1: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
4: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। निचा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाउ र हुर्काउ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
5: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
3: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570055057।
4: हार्दिक बधाई तथा शुभकामना। हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारदुङ्गा 6 लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
5: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईँहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
4: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
6: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
5: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बारदुङ्गा 6 लक्ष्मणघाट कपिलवस्तु।
7: आमाले मिठो खाना दिनुहुन्छ अनि बाबाले काखमा लिनुहुन्छ।

0: सार्थ क्याम्पसमा कक्षा 11का लागि भर्ना खुल्यो।
1: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083का लागि कक्षा 11मा अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
2: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 36 बजे देखि कक्षा सञ्चालन 2083 असार 1 गते देखि
3: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स अकाउन्ट फाइनान्स इकोनोमिक्स चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ म्याथमेटिक्स इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी आदि।
4: सुन्नुहोस् त 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
0: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 98570502013।
4: सिद्धार्थ क्याम्पस बाढगङ्गा बुङसी कपिलवस्तु।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
7: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग। संघीय संसदमा दुवै बैठक स्थगित। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन।
0: दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको ज्यान गयो, 5 जना गम्भीर घाइते। डाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोराको ज्यान गयो।
1: सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ़ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। शिक्षा र स्वास्थ्यमा कर बढ़ाउनुभन्दा गुणस्तर सुधारतर्फ ध्यान दिन विज्ञको सुझाव।
0: युद्ध शुरू भए यता इरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति। इरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको अमेरिकाको भनाई।
1: र भारतमा जी इन्टरटेनमेन्टले विश्वकप फुटबल प्रसारण गर्ने।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको बताएपछि विपक्षी दलहरूले कड़ा विरोध गरेका छन्। प्रधानमन्त्री शाहको अभिव्यक्ति सार्वभौम सत्ता प्रतिकूल रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले थप स्पष्टीकरण दिनुपर्ने माग गरेका हुन्। आज बैठक शुरू हुनु अघि बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको भनाईप्रति आपत्ति जनाउँदै त्यसलाई नसच्याएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने निष्कर्ष निकाल्यो। संयुक्त बैठक गरेर प्रतिनिधि सभा बैठकमा गएका विपक्षी दलहरूले प्रधानमन्त्रीले माफी मागेर भनाई फिर्ता लिनुपर्ने वा कहाँ मिचिएको हो स्पष्ट पार्नुपर्ने माग गर्दै बैठकमा अवरोध गरेका छन्। हिजो बेलुका परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। तर सीमा वारपारको जग्गा भोगाधिकार र सीमा अतिक्रमण फरक कुरा भएका भन्दै दलहरूले विरोध गरेका हुन्। प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध संसदमा अवरोध रोषसँगै सड़कमा पनि प्रदर्शन भएको छ। विपक्षी दल नेकपा एमाले सड़कमा प्रदर्शन गरेको छ भने कांग्रेसको भातृ संस्था नेवी संघले पनि प्रदर्शन गरेको छ। विपक्षी दलहरूको मागबारे सत्तारूढ़ राष्ट्रपा र प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया आइसकेको छैन। प्रतिनिधि सभाको आजको बैठक शुरू भए लगत्तै सबै विपक्षी सांसदहरूले उभिएर विरोध जनाएपछि सभामुख डीपी अरियालले आकस्मिक समयमा बोल्न समय दिनुभयो। बैठकमा नेपाली कांग्रेसका सांसद निष्कल राईले प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर राखेको धारणाले नेपालीहरूको शिर निहुरेको टिप्पणी गर्नुभयो। यस्तै नेकपा एमालेका सांसद ऐन बहादुर महरले प्रधानमन्त्रीले हचुवाका भरमा नेपालले अरूको भूमि मिचेको धारणा राखेको भन्दै त्यसलाई सदनको अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिमा आत्मसमर्पणवादको पराकाष्ठ देखिएको भन्दै सत्ताधारी दलका सभापतिको भारत भ्रमणको पूर्व सन्ध्यामा त्यस्तो अभिव्यक्ति दिनु संशयपूर्ण रहेको बताउनुभयो। श्रम संस्कृति पार्टीका नेता आर्यन राईले त्यो अभिव्यक्तिका कारण गहिरो लज्जाबोध भएको भन्दै यस्ता संवेदनशील विषयमा व्यक्त गरिने अभिव्यक्ति सधैँ स्पष्ट जिम्मेवार र राष्ट्रिय हित अनुकूल हुनुपर्ने बताउनुभयो। सभामुखले सांसदहरूले राखेका विषयमा आफ्ना ध्यानाकर्षण भएको भन्दै बैठकको कार्यसूचीमा सहभागी हुन अनुरोध गरे पनि विपक्षी सांसदहरूले त्यसलाई अस्वीकार गरेपछि बैठक 15 मिनटका लागि स्थगित भएको थियो। त्यसपछि बसेको बैठकमा पनि अवरोध कायम भएपछि बैठक भोलि दिउँसोसम्मका लागि स्थगित भएको छ।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिको विरोधमा राजनीतिक दलहरूले राष्ट्रिय सभा बैठक पनि चल्न दिएनन्। एकपटक स्थगित गरेर त्यसपछि बसेको बैठकमा पनि राजनैतिक दलका सांसदहरूले अवरोध जारी राखेपछि अर्को बैठक भोलि दिउँसो 1 बजेका लागि तोकिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सीमा विवादको सम्बन्धमा प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा पनि विरोध भएको हो। राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्।
0: यसैबीच प्रतिनिधि सभाको बैठकमा हिजो भएको घटनाबारे छानबिन गर्न सभामुख डीपी अरियालले समिति गठन गर्नुभएको छ। सदन अवरोध गर्दा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको बताउँदै सभामुख अरियालले समिति गठन गर्नुभएको हो। सचिव प्रकाश अधिकारी संयोजकत्वमा संघीय संसदको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको उहाँले सभालाई जानकारी दिनुभयो। बैठकलाई नियमित कार्यसूचीमा लैजान बारम्बार प्रयास गरे पनि विपक्षीहरूले अवरोध कायम राखेपछि सभामुख अरियालले समिति गठन गरेको बारेमा जानकारी गराउँदै बैठक भोलि दिउँसो 1 बजेका लागि स्थगित गरेको जानकारी गराउनु भएको हो।
1: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले सीमाबारे दिएको विवाद अभिव्यक्तिलाई लिएर माफी माग्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो प्रतिनिधि सभा रोस्टमबाट नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएको प्रति लक्षित गर्दै थापाले प्रधानमन्त्रीलाई माफी माग्न आग्रह गर्नुभएको हो। पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले लुम्बिनी प्रदेशको रूपन्देहीमा आज गरेको कार्यक्रममा सभापति थापाले सरकार चुकेका ठाउँमा सच्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षका रूपमा नेपाली कांग्रेसको रहेको पनि बताउनुभयो। प्रधानमन्त्रीले संसदमा बोलेको विषय घोर निन्दनीय र आपत्तिजनक रहेको सभापति थापाले बताउनुभयो। प्रधानमन्त्रीले धेरै नबुझी यो विषय बोलेको भए चिन्ताजनक र बुझेर बोलेको भए खतरनाक रहेको थापाको भनाइ छ।
0: भारतीय सशस्त्र सीमा बल एसएसबीले पश्चिम नवलपरासीको सुस्तामा नेपाल सरकारले निर्माण गर्दै आएको तटबन्धको काम रोकिदिएको छ। विवादास्पद क्षेत्रमा मात्र नभई भारतले आफ्नो दावी गरेको सीमाभन्दा 30 मिटर नेपालतर्फ भइरहेको निर्माण कार्य पनि एसएसबीले रोकेको सुस्ता बचाओ अभियानका प्रवक्ता रविन्द्र जयसवालले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतको सिंचाई तथा जलस्रोत आयोजना कार्यालयले नारायणी नदीको बाढ़ी नियन्त्रणका लागि झण्डै 12 करोड़ रूपियाँको लागतमा तटबन्ध बनाउँदै आएको थियो। अहिले झण्डै 1 किलोमिटर लामो तटबन्ध निर्माण भइरहेकामा थप 132 मिटरको ठेका लागिसकेको छ। एसएसबीले काम रोकेपछि आयोजनाका इन्जिनियरहरूले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका थिए। प्रमुख जिल्ला अधिकारी दीपक नेपालले गृह मन्त्रालयलाई खबर गर्दै शस्त्र प्रहरी मार्फत एसएसबीसँग छलफल गराएको भए पनि समस्याको समाधान हुन सकेको छैन। यो विषय आज बसेको प्रतिनिधि सभाको बैठकमा पनि उठेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि भारत पुग्नु भएको छ। उहाँलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी भाजपाका महासचिव अरूण सिंह र विदेश विभाग प्रमुख विजय चौथाईवालाले स्वागत गर्नुभयो। उहाँ भाजपाकै निमन्त्रणामा भारत जानुभएको हो। सभापति लामिछानेसँगै राष्ट्रपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि भारत पुग्नु भएको छ। उहाँलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी

0: गर्ने कार्यक्रम रहेको राष्ट्रपाले विज्ञप्ति मार्फत जानकारी गराएको छ। भारतीय सत्तारूढ़ दल भाजपाले हिजो निकालेको प्रेस विज्ञप्तिमा सभापति लामिछानेले पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नवीन र अन्य शीर्ष नेताहरूलाई भेट्ने उल्लेख छ। लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ। भेटघाट छलफल तथा भ्रमणका लागि नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले समन्वय गरिरहेको राष्ट्रपालले जनाएको छ।
1: सीधा कुरा प्रश्न विचार यो हो। उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा यसपालिको बजेटले पार्ने प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779 वा 98576114 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग, संघीय संसदमा दुवै बैठक स्थगित, संसदमा अवमर्यादित व्यवहार गर्ने, सांसदमाथि छानबिन गर्न समिति गठन, विवादित अभिव्यक्तिमा माफी माग्न प्रधानमन्त्री शाहलाई कांग्रेस सभापति थापाको आग्रह, राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछाने 5 दिने भ्रमणका लागि भारतमा लगायत खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी खबर। दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै ज्यान गएको छ, अरू 5 जना गम्भीर घाइते भएका छन्। सुर्खेतबाट 8 जना यात्रु सहित कालीकोटको शुभकालिका 6 हाउडीतर्फ गुड़िरहेको जीप दैलेखको भैरवी गाउँपालिका वडा नम्बर 7 कालगौड़ाको भित्री सड़क खण्डमा दुर्घटना भएको हो। मृतक र सबै घाइते शुभकालिकाका बासिन्दा हुन्। दुर्घटनामा जीप चालक शुभकालिका 5 का 32 वर्षीय कलबहादुर रोकाया, शुभकालिका 4 सुनार वडाका 38 वर्षीय नेत्र सुनार र शुभकालिका 6 हाउडीकी 65 वर्षीय पुल्ती सरा कामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। 5 जना घाइतेलाई उपचारको लागि दैलेख जिल्ला अस्पताल लगिएको छ। जीप अनियन्त्रित भएर सड़कबाट झण्डै 300 मिटर तल झरेको र दुर्घटनाबारे अनुसन्धान शुरू गरेको प्रहरीले जनाएको छ।
1: यसैबीच दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ, 1 जना गम्भीर घाइते भएका छन्। बिहान 6 बजेतिर तुलसीपुरको गुल्मचोक पार गरेर केही उत्तरतर्फ पुगेपछि विपरीत दिशाबाट आइरहेको टिप्पर र मोटरसाइकल ठोकिएका हुन्। दुर्घटनामा लमही नगरपालिका नम्बर 5 का 35 वर्षीय मनोज नेपाल र उहाँका 5 वर्षका छोरा मिनराजको ज्यान गएको इलाका प्रहरीकाले तुलसीपुरका प्रमुख डीएसपी

0: बहादुर पराजुलीले जानकारी दिनुभयो। मनोजकी श्रीमती 34 वर्षकी अनुषा नेपालीको उपचार भइरहेको छ। मनोज विदाको बेलामा तुलसीपुर 6 रहेको ससुराली गएका र आज छोरालाई विद्यालय पठाउनु पर्ने भएकोले बिहानै हिँडेकामा केही बेरमै दुर्घटनामा परेका प्रहरीले जनाएको छ।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीले सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राज्य संयन्त्रका कमजोरीहरू सुधार्दै मिशन मोडमा काम गरेर असाधारण परिणाम निकाल्ने दावी गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लीले राज्यको प्रोत्साहन संरचनामा सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै वन वातावरण र खरिद ऐन लगायतका क्षेत्रमा एक महिनाभित्रै महत्वपूर्ण परिवर्तन गरिएको जानकारी दिनुभयो। उहाँले आउँदा दिनमा थप 30 देखि 35 वटा कानून संशोधन गर्ने सरकारको कार्ययोजना रहेको समेत स्पष्ट पार्नुभयो। अहिले बजारमा देखिएको शिथिलता र संकुचित भएको समष्टिगत मागलाई सम्बोधन गर्न सरकारले विशेष ध्यान दिएको उहाँको भनाइ छ।
0: यसैबीच नेपाल उद्योग परिसंघले आर्थिक वर्ष 2083-84 को बजेटले निजी स्तरको मनोबल अभिवृद्धि गर्ने र सुस्थ रहेको अर्थतन्त्रलाई पुनर्गति दिने ठहर गरेको छ। नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको पोस्ट बजेट छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले 273 प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाउने र 360 भन्दा बढ़ी वस्तुमा अन्तशुल्क खारेज गर्ने निर्णयलाई स्वागत योग्य कदम भन्नुभयो।
1: सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेटले राज्य संरचना, कर प्रणाली, ऊर्जा, डिजिटल अर्थतन्त्र, लगानी, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सुधारमा व्यापक पुनर्संरचनाको घोषणा गरेको छ। प्रशासनिक खर्च कटौती र सरकारी संरचना चुस्त बनाउने उद्देश्यले 31 निकाय खारेज, 6 निकाय गाब्ने र 6 निकाय हस्तान्तरण तथा 18 निकाय पुनर्संरचना गर्ने लगायत घोषणा बजेटमा छ। यस पटकको बजेटको केन्द्रमा आर्टिफिशियल इन्टेलिजेन्सी, एआई र डिजिटल अर्थतन्त्रलाई राखिएको छ। समग्रमा बजेट कस्तो आयो भनेर साथी विकास थापा गाईले अर्थविद डाक्टर रेशम थापासँग कुराकानी गर्नुभएको छ।
2: तल्लो वर्ग, खास गरी आर्थिक हिसाबले तल्लो वर्ग 20% जति जनता अझै पनि गरिब छन्, आर्थिक क्रियाकलापमा सक्षम छैनन् अथवा एक प्रकारले भन्ने हो भनेदेखि संरचनागत विभेदको कारणले असक्षम छन्। उनीहरूलाई असक्षम हाम्रो सरकारले अथवा संरचनाले बनाएको छ। उनीहरूको आवाज अथवा उनीहरूको रोजी रोजीको कुनै विकल्पको रूपमा चाहिँ यो बजेट देखिएन। अप्रत्यक्ष तरिकाले कुनै पनि देशको बजेट आइसकेपछि जीडीपीको 32% बराबरको आर्थिक क्रियाकलाप गरिसकेपछि अप्रत्यक्ष तरिकाले छुँदैन भन्ने होइन, सबैलाई हुन्छ, तर छुने तरिका प्रत्यक्ष तरिकाले मध्यम वर्ग भनिए पनि उच्च वर्गलाई प्रत्यक्षले सेवा प्रदान गर्ने तर निम्न वर्गलाई अप्रत्यक्ष तरिकाले मात्रै छुने हुनाले यो बजेटको अथवा यो सत्ता र सरकारको प्रायोरिटी उच्च वर्ग देखियो, निम्न वर्ग फर्स्ट प्रायोरिटी देखिएन।
3: यो बजेटको सकारात्मक र नकारात्मक पक्ष हेर्नुपर्दा चाहिँ
2: अब यस्तो खालको छ, एउटा एम्बिसन जुन नयाँ भोटर, नयाँ पार्टी, नयाँ टिमले जुन सत्ता सञ्चालन गरिरहेको छ त्यसमा चाहिँ एउटा ठूलो सपना देखिएको छ नेपाली समाज। कुनै पनि हाम्रो जस्तो प्रजातान्त्रिक सिस्टममा सत्तापक्षको पार्टीको मात्रै राज्य अथवा सिस्टम हुँदैन, सम्पूर्ण नेपालीको सपना हो त्यो। त्यसमा चाहिँ एक प्रकारले ठूलो सपना साकार गर्नको लागि अलि पान्सनरी बजेट अथवा यसलाई विस्तारकारी बजेट सोचेको छ यो सरकारले। त्यो आफैमा सबल पक्ष हो, 7% आर्थिक वृद्धि गरेर त्योभन्दा तल अथवा 6% इन्फ्लेसन मेन्टेन गर्छु भन्ने यो उद्देश्य राख्नु चाहिँ आफैभन्दा राम्रो होइन, तर त्यो उद्देश्य प्राप्ति गर्नको लागि चाहिँ केही संरचनागत कुराहरू पहिलाको लागि बिगारी भनिरहेका राजनीतिक पार्टी र नेताहरूले पहिलाको भन्दा पनि खराब दिशातर्फ जाने गरी वित्तीय स्रोत परिचालनका स्रोतहरूको बारेमा सोचेको देखिन्छ। नयाँ पार्टी, युवाहरूको आन्दोलनबाट स्थापित भएको पार्टीले पुरानो जस्तै होइन, पुरानो भन्दा राम्रो गर्नु पर्थ्यो भन्ने मेरो लाग्छ।
3: न्यून आय भएका नागरिकका लागि यो महसुस हुने गरी यो बजेटमा सरकारले तत्काल सुधार गर्नुपर्ने विषय चाहिँ के के छन्?
2: एउटा चाहिँ शिक्षा र स्वास्थ्यको हिसाबले जाने हो होइन, अहिले 200 विद्यार्थी स्कुल जान्छन्, एउटा पनि सरकारी नबढाउने, एउटा पनि सरकारी स्कुल नथाक्ने, अनि त्यसपछि प्राइभेट स्कुललाई रहरले होइन बाध्यताले मान्छेले छोडिराख्नु, अनि त्यहीमाथि चाहिँ तपाईँ जिटब दिने भनेको चाहिँ एक नम्बरमा शिक्षा नै हो र अर्को चाहिँ यो निजी क्षेत्रलाई सुधार गर्ने, निजी क्षेत्रलाई प्रमोट गर्ने बारेमा पनि प्रश्न देखिएन। बगारको नियमले ब्याङ्कमा थुप्रेको पैसा लगानी हुन्थ्यो भने भइसक्यो थियो नि त, बगारको नियमले हुने रहेछ। अलिकति सरकारले अलिकति संरचनागत कुरा मिलाइदिनु हो भने अबका चार क्वार्टर भनेको 1 वर्षभित्र चारै क्वार्टर 20% बढी प्राइभेट सेक्टर लेन्डिङको हामी ग्यारेन्टी गर्छौँ भन्न सकेको भए प्राइभेट सेक्टर त्यसैकै फुर्न परिहाल्छ नि, प्राइभेट सेक्टरले यतिकै आफूले लगानी गरिहाल्छ नि, प्राइभेट सेक्टरले यतिकै जागिर सिर्जना गरिहाल्छ र ट्याक्स पनि हासिल तिरिहाल्छ नि। निजी क्षेत्र इफिसियन्ट छ, गभर्मेन्ट इनइफिसियन्ट छ। त्यसो भएदेखि इफिसियन्ट प्राइभेट सेक्टरबाट इनइफिसियन्ट गभर्मेन्टमा 400 अर्ब 422 अर्ब तानेर तिनीहरूले आन्तरिक वृद्धि गरेको छ। त्यो कुरा त्यसको क्षतिपूर्ति स्वरूप हामीले प्राइभेट सेक्टर लेन्डिङ 20% प्रत्येक महिना बढाइदिने हो भनेदेखि त्यसको क्षतिपूर्ति हुन्थ्यो र एग्रिगेट डिमान्ड पनि बढ्थ्यो अथवा उत्पादनशील क्षमता पनि बढ्थ्यो र उपभोग क्षमता पनि बढ्थ्यो। एग्रिगेट डिमान्ड एग्रिगेट सप्लाई दुईटै बढ्थ्यो र इन्फ्लेसन बढ्यो भने पनि इन्फ्लेसन भन्दा बढी आर्थिक वृद्धि हुन्थ्यो र एउटा विकासको पथमा जान्थ्यो।
0: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डाक्टर रेशम थापा। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाई ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या, युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
6: ओपिडी सेवा,
5: विशेषज्ञ ओपिडी सेवा,
6: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
6: पूर्वकर्म पञ्चकर्म सेवा,
5: छार सूत्र सेवा,
6: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696-98514-2403।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। बजेट भाषणपछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 26.72 अंकले घटेर 2755.37 बिन्दुमा झरेको छ। आज निर्जीवन बीमा र अन्य बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 6% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको बुधबार 6.3 अर्ब कारोबार भएकोमा आज 349 वटा कम्पनीका 1,33,00,000 कित्ता शेयर 5,31,61 करोड़ रूपियाँमा किनबेच भएको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभ कर बढ़ाएको थियो। अब एक वर्षभन्दा कम अवधिमा बेच्नेले लाभमा 10% र लगानी समयको एक वर्षपछि बेच्नेले लाभमा 7.5% कर तिर्नुपर्छ। यसअघि यस्तो दर 5-7.5% मात्रै थियो।
0: सरकारले पूर्वाधार विकास आयोजनाहरूमा देखिएका कानूनी र प्रक्रियागत अवरोध हटाउन सनसेट लको मसौदा तयार गरेको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा समितिका संयोजक अर्जुन जङ थापाका अनुसार वन ऐन, वातावरण ऐन र जग्गा प्राप्ति ऐन लगायत विभिन्न कानूनमा रहेका दोहोरो र अव्यवहारिक प्रक्रियाका कारण विकास आयोजना वर्षौंसम्म रोकिने अवस्था अन्त्य गर्ने यो कानून प्रस्ताव गरिएको हो। प्रस्तावित व्यवस्था अनुसार स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कनमा निर्माण सामग्रीको स्रोत स्पष्ट उल्लेख भएको अवस्थामा पुनः छुट्टै परीक्षण गर्नु नपर्ने र वन क्षेत्र उपयोग सम्बन्धी निर्णय 3 महिनाभित्र दिनुपर्ने बाध्यकारी व्यवस्था गरिनेछ।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायमा आबद्ध निजी क्षेत्रका व्यवसायहरूलाई किसानको भुक्तानी समयमै फर्छौट गर्न निर्देशन दिनुभएको छ। ललितपुरमा आयोजित 6ठौं राष्ट्रिय दुग्ध दिवसका अवसरमा बोल्दै मन्त्री चौधरीले किसानलाई नियमित रूपमा भुक्तानी गरी सरकारको अभियानमा सहयोग पुर्याउन निजी क्षेत्रसँग आग्रह गर्नुभएको हो। मन्त्री चौधरीले सरकारले अहिले व्यवसायहरूलाई सहजीकरण र आवश्यक निर्देशन दिइरहेको उल्लेख गर्दै राज्यलाई कड़ा कदम चाल्न बाध्य नपार्न सचेत गराउनुभयो।
0: डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर 5 गएको शुक्रबारदेखि विपत्ता शस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर स्थानीय बासिन्दा तेतबहादुर थापा मगरको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वरूण प्रसाद सिंहका अनुसार 56 थापाको शव परशुराम नगरपालिका 5 अन्तर्गत महाकाली नदीको कलपठ्य क्षेत्रमा फेला परेको हो। यस्तै शस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट बीओपी परिगाउँमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेवीमा रहेको महाकाली नदी किनारमा भेटिएको हो। मामा भान्जा नाता पर्ने दुवैजना विपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्यूब फेला परेको थियो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। युद्ध शुरू भए यता ईरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि शुरू भएको युद्धमा अधिकारीहरूले सार्वजनिक रूपमा स्वीकार गरेको भन्दा धेरै सैन्य स्थलमा क्षति पुगेको उपग्रह तस्वीर र भिडियोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ईरानले फेब्रुअरीको अन्त्यदेखि मध्यपूर्वका 8 देशका प्रमुख सुविधाहरूलाई लक्षित गर्दै वायु रक्षा प्रणाली, इन्धन भर्ने विमान र रडारहरूमा लाखौं डलरको क्षति पुर्याएको छ। अमेरिकी रक्षा विभाग पेन्टागनले अपरेशन एपिक फ्यूरी शुरू भएदेखि ईरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको बताएको छ। ईरानका सर्वोच्च नेता मोजदप्पा खामेनेईले अमेरिकी सैन्य संरचनामाथिको आक्रमणलाई आफ्नो सेनाको उपलब्धि करार गर्दै मध्यपूर्व अब अमेरिकी सैन्य अड्डाका लागि सुरक्षित नरहेको दावी गर्नुभएको छ। अमेरिकी प्रशासनले भने ईरानको सैन्य क्षमता झण्डै ध्वस्त पारिएको बताउँदै आएको छ। बीबीसीको विश्लेषण अनुसार साउदी अरब, यूएई, कतार, कुवेत, इराक, जोर्डन, बहराइन र ओमानमा रहेका अमेरिकी सैन्य अड्डा प्रभावित भएका छन्, जबकि केही विश्लेषकहरूका अनुसार प्रभावित अड्डाको संख्या 28 पुग्न सक्छ।
0: मलेसिया सरकारले 16 मुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कड़ा प्रतिबन्ध लगाएको छ। आजदेखि कार्यान्वयनमा आएको नयाँ कानून अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब लगायत सामाजिक सञ्जालमा 16 मुनिकाले व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्। सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणित गर्नुपर्नेछ। नियम उल्लंघन गर्ने कम्पनीहरूलाई 1 करोड़ मलेसियन रिंगिटसम्म जरिमाना हुने व्यवस्था छ। बालबालिकालाई साइबर दुर्व्यवहार, हानिकारक सामग्री र मानसिक दबावबाट जोगाउने उद्देश्यले यो कदम चालिएको सरकारले जनाएको छ। यसअघि अस्ट्रेलिया, ब्राजिल र इण्डोनेसियाले पनि बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कड़ा नियम लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्याण्ड र दक्षिण कोरिया लगायतका देशहरूले पनि यस्तै नीति निर्माणको प्रक्रिया अगाडि बढ़ाएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। भारतमा जी इन्टरटेनमेन्टले फिफा विश्वकप फुटबल 2026 को प्रसारण गर्ने भएको छ। जी इन्टरटेनमेन्टले विश्वकप 2026 र 2034सम्म 38 अन्य फिफा कार्यक्रमहरू प्रसारण गर्ने अधिकार सुरक्षित गरेको समाचार संस्था रोइटर्सले जनाएको छ। यो सँगै विश्वको प्रमुख बजार मध्ये एक भारतमा प्रतियोगिताको उपलब्धतालाई लिएर महिनौ लामो गतिरोध समाप्त भएको छ। यद्यपि जी इन्टरटेनमेन्टले कति मूल्यमा प्रसारण अधिकार किनेको भन्ने सार्वजनिक भने गरेको छैन। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुरूमा 2026 र 2030 विश्वकपलाई समेट्ने भारत प्याकेजका लागि झण्डै 10 करोड़ डलर खोजेको थियो, तर पछि 6 करोड़ डलरमा घटाएको थियो। अमेरिका, क्यानेडा र मेक्सिकोमा यही जेठ 29 गतेदेखि प्रतियोगिता शुरू हुनुभन्दा 10 दिन अघि सम्झौता भएको हो। यस्तै नेपालमा हिमालयन स्पोर्ट्स टीवी र डिगो एप मार्फत फिफा विश्वकप प्रसारण हुने भएको छ।
0: यसैबीच सन् 2026 विश्वकप फुटबलमा गोलकिपर रणनीतिक टाइम आउट प्रतिबन्ध हुने भएको छ। अब खेलको समयमा गोलकिपर घाइते हुँदा अन्य खेलाड़ीहरू प्रशिक्षकसँग सल्लाह गर्न प्राविधिक क्षेत्रमा जान नपाउने भएका हुन्। फिफाका रेफ्री प्रमुख पियर लुइजी कोलिनाले गोलकिपर घाइते भएको बहानामा खेलको लय बिगार्ने विपक्षीको रणनीतिक टाइम आउटलाई रोक्न नयाँ नियम ल्याएको बताएका छन्। पछिल्ला वर्षहरूमा गोलकिपर रणनीतिक टाइम आउट निकै चर्चा र विवादको विषय बनेको छ। यस्तै अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्डले पनि भिडियो असिस्टेन्ट रेफ्री भीएआर प्रोटोकल परिवर्तन गर्ने जनाएको छ। 23 संस्करणको फिफा विश्वकप एजेट 29 गतेदेखि मेक्सिको, अमेरिका र क्यानाडामा संयुक्त रूपमा आयोजना हुँदैछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्ति अभिलेखबाट हटाएर माफी माग्नुपर्ने विपक्षीहरूको माग। संघीय संसदमा दुवै बैठक स्थगित। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न समिति गठन।
0: दैलेखमा जीप दुर्घटना हुँदा 3 जनाको ज्यान गयो, 5 जना गम्भीर घाइते। दाङमा टिप्परले मोटरसाइकल ठक्कर दिँदा बाबु छोराको ज्यान गयो।
1: सही नीति, असल नियत र अब्बल क्षमतालाई आधार बनाएर सरकार अगाडि बढ्ने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। शिक्षा र स्वास्थ्यमा कर बढ़ाउनुभन्दा गुणस्तर सुधारतर्फ ध्यान दिने विज्ञको सुझाव।
0: युद्ध शुरू भए त इरानी आक्रमणबाट अमेरिकाका 20 सैन्य स्थलमा क्षति। इरानमा 13,000 भन्दा धेरै लक्ष्यहरूमा आक्रमण गरेको अमेरिकाको भनाई।
1: र भारतमा जी इन्टरटेनमेन्टले विश्वकप फुटबल प्रसारण गर्ने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश दिवाली र भोजन र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी ल्याउने गरौं।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: सम्पन्न विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
1: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
0: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्परगाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसीई ग्रेड सिक्सको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
1: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071535962, मोबाइल नम्बर 98671090146, 98570159158, 98475158 र 98681849076।
2: एभरेस्ट सदैव उच्च।

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
2: दाई यस्तो पनि हुन्छ र 30 दिन सम्म अनलिमिटेड रे
3: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्ले मा हलिउड र बलिउड मुभीज को फ्री एक्सेस पनि
2: हो र हो नि एन्सलमा अब मात्र 799 मै सबै अनलिमिटेड
4: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एन्सेल एप मा गइलिनुहोस् एन्सेल नेपालकै लागि
5: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
5: हार जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हार जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर कुण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू पाठेघर फाल्ने चिरेर बच्चा निकाल्ने नर्मल डेलिभरी सेवा एपेन्डिसाइटिस हाइड्रोसिल हर्निया पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा
6: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
5: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
7: नमस्ते अनि स्वागत छ तपाईलाई सामुदायिक रेडियो बुद्ध आवाजको 89.6 मेगाहर्जको यो तरंगमा डाँडा पाखा घन्ज्याङ अनि चौतारीमा गुन्जिने ती लोक भाका अबको समय हो कार्यक्रम लोक भाकाको अब सुन्न सक्नुहुनेछ विभिन्न नयाँ लोकगीत

0: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: डिपोर्डिंग हाई स्कूलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाई मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसी युक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कूल, बुटोलाट, सुखानगर। फोन 071-534-570, 531-354 र 530-570। दिप भनेकै उज्यालोको प्रतीक।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
3: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा 0 सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.6 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट महिला स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गरिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको कथन। स्वास्थ्य स्वयंसेविकाहरूको हकित र संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध। अवधि समुदायको परम्परागत वेशभूषा तथा संस्कृतिको संरक्षण गर्नुपर्ने नगर प्रमुख शाहको जोड़। आधुनिकताको प्रभावसँगै समाजमा आफ्ना रीतिरिवाज र संस्कृतिबाट टाढ़िँदै गएको तर्क। राजपुरमा 29 अति विपन्न परिवारलाई निशुल्क खानेपानी धारा जडान। वर्षौंदेखिको पानीको समस्या समाधान। टिप्परको ठक्करबाट बुबा छोराको मृत्यु, आमा खाइते। टिप्पर र चालक प्रहरीको नियन्त्रणमा। घटनाबारे थप अनुसन्धान जारी। दाङबाट कर्णाली विकास बैंकका निक्षेपकर्ताद्वारा नेपालगंजमा प्रदर्शन, तत्काल आफ्नो रकम फिर्ता गर्न माग। र नेपालगंजमा गर्मी बढ़्यो, पानी व्यवस्थापनको अभियान शुरू।
1: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डडेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डडेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डडेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
0: अब समाचार विस्तारमा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गरिने बताउनु भएको छ। मन्त्री आचार्यले स्वयंसेविकाको हकित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनु भएको छ। नेपाल स्वास्थ्य स्वयंसेविका संघ नेफा लुम्बिनी प्रदेश समितिले सोमबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गरेको माग तथा सुझाव पत्र बुझ्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य स्वयंसेविकाहरू समुदायको स्वास्थ्य सेवाको मेरुदण्ड भएको उल्लेख गर्नुभएको हो। मातृ तथा शिशु स्वास्थ्य, खोप अभियान, परिवार नियोजन, पोषण तथा जनचेतनामूलक कार्यक्रम मार्फत महिला स्वास्थ्य स्वयंसेविकाहरूले पुर्याएको योगदान उच्च छ। संघकी प्रदेश अध्यक्ष सुनिता शर्माको नेतृत्वमा गएको टोलीले 9 बुधे माग तथा सुझाव पत्र पेश गरेको थियो। टोलीले सेवा अवधि पूरा गरी 60 वर्ष उमेर पुगेका स्वयंसेविकालाई सम्मानजनक अवाकस सुविधा, क्षमता अभिवृद्धिका लागि तालिम, सामाजिक सुरक्षा कोषमा आबद्धता, चाडपर्व खर्च, दुर्घटना तथा मृत्यु राहत कोष, मासिक प्रतिवेदन भत्ता लगायतका मागहरू राखेका छन्। प्रदेश सरकारले अवाकस भएर जाने स्वयंसेविकाहरूका लागि 50,000 रूपियाँ दिँदै आएको छ। मुख्यमन्त्री आचार्यले स्वयंसेविकाहरूका मागहरू अध्ययन गरी प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषयहरूलाई प्रभावकारिताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बाढगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले बाढगंगा सामुदायिक तथा निजी विद्यालयका कक्षा 6 देखि 10 सम्मका किशोरीहरूलाई रक्तअल्पताबाट मुक्त गराउन आइरन चक्की र फोलेरिक एसिड खुवाइएको बताउनु भएको छ। आज बौद्धिक अपाङ्गता दिवसको अवसरमा बोल्दै उहाँले रक्त अल्पताले महिलाहरूमा बाझोपन, बौद्धिक तथा शारीरिक अपाङ्ग जस्ता समस्याहरू देखिने जिकिर गर्नुभयो।
3: हाम्रा 6 कक्षादेखि 10 कक्षासम्मका किशोरीहरूलाई विद्यालयहरूमा आइरन चाहिँ फ्लोरोक एसिड भइरहेछ, त्यो एनिमिया चाहिँ रक्त अल्पता नहोस् भने रक्त अल्पताको चाहिँ हामीले करिब 26-27 लाख खर्च गरेर हामीले निजी विद्यालयहरूमा पनि यो पाएका छौँ। किनभने निजी विद्यालय पढे पनि सामुदायिक विद्यालयबाट पनि हाम्रै नगरपालिकाका नागरिक र हाम्रै नगरवासीका खर्च हुनुहुन्छ। तर यो पनि धेरै हाम्रा किशोरीहरूले नखाएर अहिले हामीले टोटल त्यसपालि अनुगमन गरेर त्यसले के गर्छ भने यो रक्त अल्पताले पछि बाँझो हुने, बौद्धिक अपाङ्गता हुने, टुङ्गा हुने यो त्यसैसित जोडिया हुन्छ। अहिले नगरेर एक पुस्ता पछाडि पनि हुँदो रहेछ।
0: राष्ट्रिय अपाङ्ग महासंघका पूर्व अध्यक्ष मित्रलाल शर्माले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई पुनर्स्थापित गर्न जटिल रहेको बताउँदै समाधानको निमित्त स्वयंबाट शुरूआत गर्नुपर्ने बताउनुभयो।
4: अब हेर्नुहोस्, यो बौद्धिक अपाङ्गताको सन्दर्भमा अब सबै उपचार गरेर ठिक बनाउनु पनि सकिँदैन, होइन, कतिपय लिमिटेसनहरू छ। अरू अरूमा जस्तो अब माथि माथि जाने, धेरै पढ्ने, टोटल आकार नदेखे पनि पीएचडीसम्म गरेका व्यक्तिहरू हुनुहुन्छ, कानले नसुने पनि साङ्केतिक भाषामा त्यसो गर्नुभएको छ। तर बौद्धिक अपाङ्गताको क्षेत्रमा चाहिँ अलिक जटिल चाहिँ छ, तर सम्भावना छैन भनेको होइन, सम्भावना छ, उपायहरू छन्। तर यो अरू अपाङ्गताकोलाई अलिकति पुनस्थापित गर्न जति सजिलो हुन्छ, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको पुनस्थापना गर्ने काम जटिल छ।
0: बौद्धिक अपाङ्गता अभिभावक महासंघ जिल्ला अध्यक्ष विष्णु अर्यालले एकल फन्दा सामूहिक रूपमा उठाएको आवाजले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्त बन्न टेवा पुग्ने बताउनुभयो।
5: स्थानीय सरकारहरूलाई, हाम्रो वडा अध्यक्षहरूलाई, हाम्रो युवाहरूलाई के गयो भनेर हामीले आवाज दिन अलिक धेरै आवाज गरायौँ भने त्यो आवाज गर्न महत्त्व हुन्छ। हामीले योजना बोलेर भन्दा सबै देखेपछि सबै आवाज एउटै बनाएर हामी आवश्यक ठाउँमा हामीले कुनै किनै भने हामी त्यो आवाजको चाहिँ महत्त्व हुन्छ।
0: यस्तै अपाङ्गता उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुङ्गानाले बौद्धिक अपाङ्गता, दृष्टिबीन र बहिरा बालबालिकाका लागि बाढगंगा मावि, उदारी मावि र जनता माविमा कक्षा सञ्चालन भइरहेको जानकारी दिनुभयो।
4: तीन प्रकारका स्रोत केन्द्रहरू, खास गरी विशेष शिक्षा अन्तर्गत स्रोत कक्षाहरू सञ्चालन भएका छन् बौद्धिक अपाङ्गता भएका बालबालिकाको लागि, त्यस्तै गरी दृष्टिबीनहरूको लागि र बहिरा बालबालिकाहरूको लागि क्रमशः बालगङ्गा माविमा, ओगारी माविमा र हाम्रो जनता मावि पिपरामा सञ्चालन भइरहेका छन्।
0: यस्तै बाढगंगा माध्यमिक विद्यालयका सहायक प्रध्यानध्यापक ज्ञानराज अर्यालले राष्ट्रिय तथ्याङ्क हेर्दा 11,200 भन्दा बढ़ी बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू रहेको बताउँदै समाधानका निमित्त खोज अनुसन्धानलाई अघि सारी जनचेतना जगाउनु पर्ने आवश्यक रहेको उल्लेख गर्नुभयो।
6: होइन, अहिले अहिलेसम्म जे जति भयो नि, अनि यत्रो संख्या हामीले देशभरिमा हेर्दाखेरि राष्ट्रिय तथ्याङ्कमा पनि 11,200 भन्दा बढी यो बौद्धिक अपाङ्गहरू रहेको पायौँ। अब त्यो लुकिएको संख्या अझै पनि बढी हुनसक्छ, कतिपय ठाउँमा नदेखाउने प्रवृत्ति पनि छ, र यो संख्या भोलिका दिनहरूमा नबढाउने केही उपाय छन् कि? डक्टरहरूबाट, वैज्ञानिकहरूबाट त्यस्ता खोज अनुसन्धानहरू भएका होला, त्यसका त्यस खालका अनुसन्धानात्मक लेखहरू ल्याउने र मानिसहरूलाई सचेतना जगाउने कुरा साह्रै महत्वपूर्ण छ जस्तो लाग्छ।
0: बाढगंगा नगरपालिकाकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशीला पन्थको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन बौद्धिक अपाङ्गता अभिभावक महासंघका फिल्ड अफिसर ढाकाराम अधिकारीले गर्नुभएको थियो। हाम्रो बारे निर्णय हामीसँगै, हामीलाई बुझेर भन्ने मूल नाराका साथ कपिल वस्तु जिल्ला बौद्धिक अपाङ्गता अभिभावक संघ कपिलवस्तुको आयोजना र बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालको सहयोगमा सञ्चालन भएको कार्यक्रममा कार्यक्रम व्यवस्थापक गोमा पन्थी, अपाङ्गता भएका बालबालिका, स्थानीय संचारकर्मी लगायतको सहभागिता रहेको थियो। बाढगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी आर्यले बौद्धिक क्षमता भएका व्यक्तिहरूलाई शिक्षामा जोड़ दिनुपर्ने बताउनु भएको छ। आज बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह शिक्षा र व्यवस्थापन सम्बन्धी तीन दिने तालिमको समापन समारोहमा बोल्दै उहाँले अपाङ्गता भएका व्यक्तिहरूको हकहितको निमित्त नगरले वर्षेनी बजेट विनियोजन गर्दै आएको बताउनु भएको छ। यस्तै बाढगंगा नगरपालिका बाढगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी आर्यले बौद्धिक क्षमता भएका व्यक्तिहरूलाई

आधार अपाङ्गता परिचय पत्रका मापदण्ड लगायतको विषयमा जानकारी गराउँदै 2078 सालको जनगणना अनुसार बाणगंगा नगरपालिकामा 934 जना बौद्धिक क्षमता भएका बालबालिका रहेको बताउनु भएको छ। कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका पूर्वाध्यक्ष मित्रलाल शर्मा, बौद्धिक अपाङ्गता अभिभावक महासंघका जिल्लाध्यक्ष विष्णु अर्याल, अपाङ्ग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुंगाना, बौद्धिक अपाङ्गता अभिभावक महासंघका फिल्ड अफिसर ढाकाराम अधिकारी, अपाङ्ग उत्थान समाज कार्यक्रम व्यवस्थापक गोमा पन्थी, बाणगंगा माध्यमिक विद्यालयका सहायक प्रध्याध्यापक ज्ञानराज अर्याल लगायतको आतिथ्यता रहेको थियो। तालिममा सहभागी अभिभावकहरूले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको उचित हेरचाह, शिक्षा तथा अधिकारका विषयमा उपयोगी जानकारी प्राप्त भएको बताएका छन्। यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न तथा अभिभावकहरूलाई थप सक्षम बनाउन महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ। कपिलवस्तु जिल्ला शैक्षिक अपाङ्ग अभिभावक संघ कपिलवस्तुको आयोजनामा तथा बाणगंगा नगरपालिकाको सहयोगमा भएको 3 दिने तालिममा अपाङ्गता भएका बालबालिका, अभिभावक, पत्रकार लगायतको आतिथ्यता रहेको थियो। कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले अवधि समुदायको परम्परागत वेशभूषा तथा संस्कृतिको संरक्षण गर्नु पर्नेमा जोड़ दिनुभएको छ। हिजो अवधि संस्कृति उत्सव कार्यक्रममा बोल्दै उहाँले चाड़पर्व, विवाह तथा अन्य विशेष अवसरहरूमा आफ्नै मौलिक वेशभूषा प्रयोग गर्न आग्रह गर्दै आधुनिकताको प्रभावसँगै समाजमा आफ्ना रीतिरिवाज र संस्कृतिबाट टाढ़िँदै गएको बताउनु भएको छ। नगर प्रमुख शाहले अवधि कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनका लागि कृष्णनगर नगरपालिका सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै यस अभियानमा सबै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनु भएको छ। कार्यक्रममा लोप हुने अवस्थामा रहेका अवधि सांस्कृतिक वेशभूषा, लोकगीत र परम्परागत बाजाको प्रदर्शन आयोजक वाद्य जागरण मीडिया प्रणाली व्यवस्थापक निरहु यादवले जानकारी दिनुभएको छ। उहाँका अनुसार उत्सवमा अवधि समुदायका परम्परागत करूवा, कजरी, विवाह गीत, बिरहहा, झर्रा, धोबी हवा, अहिरहुवा लगायतका गीत तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। सहभागीहरूले अवधि संस्कृतिको मौलिक पहिचान झल्कने वेशभूषा र संगीत प्रस्तुत मार्फत दर्शकहरूको मन जितेका थिए। अवधि समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले कृष्णनगरमा अवधि सांस्कृतिक उत्सव कार्यक्रम गरिएको छ। तराईमा आफ्नो छुट्टै पहिचान कायम गरेको अवधि संस्कृतिको संरक्षण तथा प्रवर्धनका लागि कृष्णनगर नगरपालिकाले विगतका वर्षदेखि बजेट विनियोजन गर्दै आएको छ। अवध जागरण मीडिया प्रणालीको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा उद्योग वाणिज्य संघ कृष्णनगरमा उक्त कार्यक्रम गरिएको हो। उत्सवले अवधि समुदायको संस्कृति पहिचान जोगेर्न तथा नयाँ पुस्तालाई आफ्ना मौलिक परम्परागतसँग जोड्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। वर्षौंदेखि खानेपानीबाट वञ्चित कपिलवस्तु नगरपालिका ओडान नम्बर 1 राजपुरमा रहेको 29 अति विपन्न परिवारलाई निशुल्क खानेपानी धारा जडान गरिएको छ। कपिलवस्तु नगरपालिका ओडा नम्बर 1 को 4 लाख लगानीमा राजपुरका दलित तथा अति विपन्न बस्तीमा खानेपानीको धारा जडान गरिएको हो। 100 घर रहेको राजपुर गाउँमा वर्षौं अघि जडान गरिएको एउटै सार्वजनिक धाराबाट गाउँवासीले पानीको जोहो गर्दै आएका थिए। उडाध्यक्ष जाहिद खाले वर्षौंदेखिको खानेपानी समस्यालाई मध्यनजर गर्दै निशुल्क खानेपानी धारा जडान गरिएको बताउनु भएको छ। 39 परिवारमा खानेपानीको धारा जडान गरी स्वच्छ तथा सहज खानेपानीको पहुँच सुनिश्चित गरिएको बताउनु भएको छ। 4 वर्षमा आफ्नो ओडामा गरेको काम मध्ये यो निकै उत्कृष्ट काम भएको उहाँले बताउनु भएको हो। अब न्यूनतम 100
10 रूपियाँ मासिक तिरेर

0: 10,000 लिटर पानी उपभोग गर्न पाउनेछन्। आफ्नो घरमा नै धारा जडान भएर हर्षित भएकी किस्तावती पासीले अब पानीको समस्या हल भएको बताउनु भएको छ। गाउँमै रहेको एउटै सार्वजनिक धाराबाट पानीको व्यवस्थापन गर्न धेरै कठिन भएको स्मरण गर्दै उहाँले अब परिवारलाई धेरै सहज भएको बताउनु भएको हो। स्वच्छ पानी पिउन, नुहाउन, भाँडा माझ्न, कपड़ा धुन अब धेरै सहज भएको छ उहाँले भन्नुभयो। थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य उमाशंकर चौधरीले थारू खानाको व्यावसायीकरण गर्न आवश्यक रहेको बताउनु भएको छ। हिजो थारू समुदायको परम्परागत खानाको व्यावसायिक उत्पादन सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले थारू समुदायका मौलिक तथा परम्परागत खानालाई व्यवस्थित रूपमा उत्पादन प्रवर्धन र बजारीकरण गर्न सके समुदायको आर्थिक सशक्तिकरणमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभएको छ। थारू खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सके मात्र यसको दिगो व्यावसायिक विकास सम्भव हुने उहाँको भनाइरहेको थियो। चौधरी समुदायको पहिचान झल्काउने परम्परागत खानालाई आधुनिक प्रविधि र बजारसँग जोड्न सके रोजगारी तथा आय आर्जनका अवसर सिर्जना हुने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा पर्यटन डिभिजन कार्यालयका प्रमुख मनमोहन गेवाली थारू समुदायका परम्परागत खाना पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण सम्पत्ति भएको बताउनु भएको छ। उहाँले स्थानीय संस्कृति र खानालाई पर्यटनसँग जोड्न सके प्रदेशको पर्यटन विकासमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभएको हो। कार्यक्रममा थारू कल्याणकारिणी सभाका केन्द्रीय पार्षद झगरू थारू, जिल्ला सभापति पवन कुमार थारू, जिल्ला सल्लाहकार बलिराम थारू, जिल्ला कोषाध्यक्ष आशा थारू लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रममा सहभागीहरूले थारू समुदायका परम्परागत खानाको संरक्षण प्रवर्धन र व्यावसायीकरणका लागि सरकारवाला निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिएका थिए। दाङको तुलसीपुर उपमहानगरपालिका पाँच गुल्मचोकमा आज बिहान टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको छ। दुर्घटनामा लमई नगरपालिका पाँच निवासी 35 वर्षीय मनोज नेपाली र उहाँका 5 वर्षीय छोरा मिन्द्राज नेपालीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते हुनुभएका दुवैलाई उपचारका लागि नेपालगंज मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब परीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ। घटनामा मनोजकी श्रीमती 34 वर्षीय अमृता पाली नेपाली घाइते हुनुभएको छ। उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरी नायब परीक्षक बोहराका अनुसार आज बिहान करिब 6 बजे तुलसीपुर घुराई सड़क खण्ड अन्तर्गत गुल्मचोकमा रा 1 ख 21 92 नम्बरको टिप्परले रा 4 प 33 90 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। टिप्परले तुलसीपुरबाट घुराईतर्फ आउँदै गरेको मोटरसाइकललाई चोकमा ठक्कर दिँदा दुर्घटना भएको थियो। कर्णाली विकास बैंकमा जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै दाङका निक्षेपकर्ताहरूले हिजो नेपालगंजमा विरोध प्रदर्शन गरेका छन्। विगत 2 वर्षदेखि आफ्नो बचत रकम प्राप्त गर्न नसकेका दाङसहित बाँकी र बर्दियाका समेत गरी झण्डै 300 निक्षेपकर्ताले नेपालगंज स्थित बैंकको केन्द्रीय कार्यालय नेपालगंज र नेपाल राष्ट्रिय बैंक नेपालगंजमा घेराउ गर्दै प्रदर्शन गरेका हुन्। आन्दोलनमा बाँकी, बर्दिया र दाङका पीड़ित निक्षेपकर्ताहरूको सहभागिता रहेको थियो। उनीहरूले आफूहरूको रकम यथाशीघ्र फिर्ता गर्न तथा दोषीमाथि कार्यवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। बैंकमा संस्थागत तथा व्यक्तिगत रूपमा रकम जम्मा गरेका स्वयं सेवा गराईहरूले हालसम्म रकम फिर्ता नपाएर समस्यामा परेका छन्। पीड़ितहरूले दिएको जानकारी अनुसार बैंकमा केही व्यक्तिको 80 लाख रूपियाँदेखि 7 करोड़ रूपियाँसम्म निक्षेप रहेको छ। रकम फिर्ता स्थिरता नहुँदा धेरै निक्षेप गर्दा आर्थिक तथा मानसिक समस्यामा परेको उनीहरूको गुनासो रहेको छ। पीड़ितहरूको दावी अनुसार बैंकले अझै करिब 4 अर्ब 30 करोड़ रूपियाँ निक्षेपकर्ताहरूलाई फिर्ता गर्न बाँकी रहेको छ। हालसम्म बैंकमा 3 अर्ब 20 करोड़ रूपियाँ हिनामिना भएको उजुरी परेको बताइएको छ। राष्ट्रिय गौरवको महत्व बोकेको बुटवल गोरीसिंगे सड़क विस्तार आयोजनाको निर्माण कार्य रूपन्देही क्षेत्रमा आवश्यक माटो तथा ग्राविल अभावका कारण प्रभावित भएको छ। निर्माण कम्पनीले सम्बन्धित निकायमा राजस्व बुझाइसकेको अवस्थामा समेत स्थानीय तह तथा वन कार्यालयबाट अवरोध सिर्जना हुँदा सड़क निर्माणको गति सुस्त बनेको छ। जेठ मसान्तपछि निर्माण सामग्री उत्खनन गर्न नपाइने भएकाले पनि अझ शास्ती जनताले खेप्नुपर्ने देखिएको हो। सड़क निर्माणको जिम्मा लिएको चिनिया कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवनको आशिष निर्माण सेवा जेबीले सैना महिना नगरपालिकामा आवश्यक राजस्व बुझाइसकेको छ। सन्धिघरकादेखि करिब 64 किलोमिटर लामो सड़क अन्तर्गत गच्छी बजारदेखि ढिकुरासम्मको करिब 8 किलोमिटर खण्डमा कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको छ। संघीयता कार्यान्वयनपछि लुम्बिनी प्रदेशको राजधानी देउखुरी बनेसँगै सड़कको महत्व बढ़ेको स्थानीयको भनाई रहेको छ। सड़क सम्पन्न भएपछि अर्घाखाँची गुल्मी र पाल्पाबाट देउखुरी पुग्न लाग्ने समय झण्डै आधा घट्ने अपेक्षा गरिएको छ। स्थापना भएको एक वर्षमै उत्कृष्ट नतिजा निकाल्न सफल कोरियन र जापानिज भाषाको हब मिराई ल्याङ्ग्वेज सेन्टरले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा मानवीय तथा सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेको छ। विक्रम सम्वत 2082 साल जेठ 18 गते स्थापना गरिएको प्रथम स्थापना दिवसको अवसरमा कपिल वस्तु बालगृहका बालबालिकाहरूलाई खाना खुवाउने तथा शैक्षिक सामग्री प्रदान गरी मनाइएको छ। संस्थाको प्रथम स्थापना दिवसको अवसरमा फजुल खर्च नगरी कपिल वस्तु बालगृहमा रहेका बालबालिकाहरूलाई एक छाक भोजन तथा शैक्षिक सामग्री प्रदान गरिएको संचालक माधव खिमेरीले जानकारी दिनुभएको छ। सामग्री ग्रहण गर्दै कपिल वस्तु बालगृहका प्रमुख रामप्रसाद अरियालले यो सामानले बालगृहमा भएका बालबालिकाहरूलाई केही दिनका लागि भए पनि पुग्ने भन्दै संस्थाको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले फजुल खर्च नगरी प्रशंसनीय काम गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ। मिराईका संचालक महेश आचार्यले वार्षिकोत्सवको अवसर पारी बाल गृहको समस्यालाई मध्यनजर गर्दै सामग्री वितरण गरिएको बताउनुभएको हो। उहाँले संस्थाले शैक्षिक दक्षतालाई ख्याल गर्दै मानवीय तथा सामाजिक कार्यमा निरन्तर लागिरहेको बताउनुभएको छ। चालक गणेश खनालले विद्यार्थीको भविष्य र परिवारको भविष्यका लागि विद्यार्थीहरूले गर्नुभएको संघर्षलाई सम्मान गर्ने बताउनु भएको छ। खनालले रोजगारीको सिलसिलामा बाहिर गए पनि निश्चित समयपछि स्वदेशमै फर्किएर यहाँ भएका राम्रा कामलाई अनुसरण गर्दै अगाडि बढ़ने अपेक्षा गर्दै भाषा अध्ययनका लागि मिराई ल्याङ्ग्वेज सेन्टर नै रोजाईमा पढ़नका लागि अनुरोध गर्नुभएको छ। कार्यक्रममा पत्रकार भोपाल थापा, लक्ष्मण सापकोटा, अनिता छेत्री, संस्थाकी रिस्पेन्स विद्या विष्ट, जापानिज भाषा प्रशिक्षक सलिना बोहरा, बाल गृहका कर्मचारी बाल बालिकाहरू लगायतको उपस्थिति रहेको थियो। बाँकेको नेपालगंजमा अत्याधिक गर्मीले पानीको अभाव हुँदा चराचुरुङ्गीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्था गर्ने उद्देश्यले यहाँका केही युवाहरूले एक अभियान शुरू गरेका छन्। बढ़दो गर्मी र खडेरीका कारण भएका प्राकृतिक स्रोतहरू सुक्दै जान चराचुरुङ्गीहरूको दैनिकी प्रभावित हुन थालेको पाइएपछि उनीहरूका लागि पानीको व्यवस्थापन गर्न अभियान शुरू गरिएको वातावरण अभियन्ता हेमन्त राजकाफले बताउनु भएको छ। उहाँले सड़क तथा सार्वजनिक स्थलमा जथाभावी फालिएका प्लास्टिकका बोतल संकलन गरी पुनः प्रयोग मार्फत चराचुरुङ्गीले सहज रूपमा पानी पिउन सक्ने भाँडाहरू तयार पारिएको बताउनु भएको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। महिला स्वास्थ्य स्वयंसेविकाहरूले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको कथन। स्वास्थ्य स्वयंसेविकाहरूको हकित संरक्षणमा प्रदेश सरकारको प्रतिबद्धता। अवधि समुदायको परम्परागत वेशभूषा तथा संस्कृतिको संरक्षण गर्नुपर्ने नगर प्रमुख शाहको जोड़। आधुनिकताको प्रभावसँगै समाज आफ्ना रीतिरिवाज र संस्कृतिबाट टाढिँदै गएको तर्क। राजपुरमा 29 अति विपन्न परिवारलाई निशुल्क खाने पानी जडान, वर्षौंदेखिको समस्या समाधान। टिप्परको ठक्करबाट बुबा छोराको मृत्यु, आमा खाइते। टिप्पर र चालक प्रहरीको नियन्त्रणमा, घटनाबारे थप अनुसन्धान जारी। दाङबाट कर्णाली विकास बैंकका निक्षेपकर्ताद्वारा नेपालगंजमा प्रदर्शन, तत्काल आफ्नो रकम फिर्ता गर्न माग। र नेपालगंजमा गर्मी बढ़्यो, पानी व्यवस्थापन अभियान शुरू। हवस्त, एफएम ब्यान्डको 99.6 MHz वेबसाइट www.budabaj.com, हाम्रो पात्र र बुदाबाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदाबाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै शोभा पनि विदा हुन्छु। नमस्कार।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा स्वसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एसए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू:
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्गसँग जोडिएको सुगम र पाइप पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
3: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570055057।
4: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख, वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय, वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचाऊ, जीवन जोगाऊ, लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संसदमा अमर्यादित व्यवहार गर्ने सांसदमाथि छानबिन गर्न विशेष समिति गठन, सात दिनभित्र प्रतिवेदन आउने। संसद फेरि अवरूद्ध, हिजोको अमर्यादित गतिविधिको अध्ययन गर्न समिति गठन।
1: नियम 33 को उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने व्यवहार जानकारी गराउँछु।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीको विवाद चर्कियो, विपक्षी दल सर्वोच्च अदालत जाने तयारीमा। सुदूरपश्चिमको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक, सड़क, पर्यटन, शिक्षा र स्वास्थ्यमा विशेष जोड़।
2: सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
0: प्रतिनिधि सभाको नयाँ नियमावलीमा विवाद चर्कियो, भेप सुन प्रकरणमा कृष्ण बहादुर महरा 1,00,000 धरोटीमा रिहा हुने। किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने, कृषि मन्त्रीको चेतावनी। र T20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सामाजिक सञ्जालको प्रयोगबाट बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर गर्ने विभिन्न अनुसन्धानले देखाएको छ। यसले गर्ने हानिका विषयमा नेपालमा पनि व्यापक छलफल गर्न ढिलो गर्नुहुँदैन। अभिभावकहरू नै सामाजिक सञ्जालको लतमा परेपछि बालबालिका त पर्ने नै भए, त्यसैले अभिभावक आफू सचेत हुने र बालबालिकालाई यसको नकारात्मक असरबाट जोगाउन लाग्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। समितिको संयोजकमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीलाई जिम्मेवारी दिएको छ। समितिले बैठकका क्रममा भएका गतिविधि, आचरण र नियम उल्लंघनका विषयमा अध्ययन गरी निष्कर्षसहित प्रतिवेदन पेश गर्नेछ। हिजो बसेको प्रतिनिधि सभा बैठकमा केही सांसदहरूको व्यवहार संसदको मर्यादा र नियम अनुकूल नभएको भन्दै व्यापक चर्चा भएको थियो। संसद लोकतान्त्रिक बहसको सर्वोच्च थलो भएकाले त्यहाँ हुने गतिविधिले जनतामा प्रत्यक्ष सन्देश दिने भएकाले सांसदहरूको व्यवहारबारे उठेका प्रश्नको निष्पक्ष छानबिन आवश्यक ठहर गर्दै समिति गठन गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिनुभयो।
1: बैठक समाप्त भइसकेपछि सभामुखलाई विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयका सम्बन्धमा मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रतिनिधि र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको बेहोरा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 को नियम 33 को उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने बेहोरा जानकारी गराउँछु।
4: सभामुख अर्यालका अनुसार समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 को व्यवस्था अनुसार आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाइनेछ। यदि कुनै सांसदले नियम उल्लंघन गरेको पुष्टि भएमा चेतावनीदेखि अन्य संसदीय कार्यवाही हुन सक्ने बताइएको छ। यसैबीच नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षी दलहरूबीच विवाद चर्किँदा प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ। विपक्षी दलका सांसदहरूको निरन्तर विरोधपछि आज बसेको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित गरिएको छ। बैठक शुरू हुने बित्तिकै विपक्षी सांसदहरूले आआफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। संसद सञ्चालनको वातावरण बनाउन सभामुख डोलप्रसाद अर्यालले बार आग्रह गरे पनि विपक्षी दल आफ्नो अडानबाट पसिन नहटेपछि बैठक प्रभावित भएको हो। नेपाल भारत सीमा जस्तो संवेदनशील राष्ट्रिय विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर शुरू भएको विवादले संसदको काम कार्यवाही नै अवरूद्ध बनाएको छ। विपक्षी दलले प्रधानमन्त्रीको स्पष्ट जवाब र धारणा माग गरिरहेको छन् भने सत्ता पक्ष संसद संचालनलाई प्राथमिकता दिनुपर्ने पक्षमा देखिएको छ। राजनैतिक विवादका कारण संसद नियमित कार्यसूचीतर्फ अघि बढ़न नसक्दा कानून निर्माण र जनसरोकारका विषय पुनः ओझेलमा परेका छन्। लगातारको अवरोधका कारण विधेयक नीति तथा कार्यक्रम र जनसरोकारका महत्वपूर्ण विषयमा छलफल हुन सकेको छैन। संसदको अबको विकास निकास र प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनका लागि प्रक्रिया वा विकल्प के हुन सक्लान्? संविधानविद निलाम्बर आचार्यले सीआईएनसँग बताउनुभयो।
5: प्रधानमन्त्रीले बोल्नुभयो, त्यो विवाद भयो। अब प्रधानमन्त्री त स्पष्ट पार्नुभयो नि, उहाँ आफ्नो चाहिने भनाइमा अडिग रहनुहुन्छ कि त्यो भनाइलाई सच्याउनुहुन्छ कि अनि किन यस्तो भन्न पुग्नुभयो भनेर त उहाँले त चाहिने त्यो स्पष्टीकरण त दिनु पर्यो नि। उहाँको अभिव्यक्तिलाई सच्याउने कुरै छैन, फिर्ता लिनुपर्छ नि त, यो त गलत हो।
6: संसद अवरोध चलिराख्दाखेरि यसको दुवै तर्फले सोचेर विचार गरेर कसरी यसलाई अगाडि बढाउनु पर्छ त? गल्ती भएको छ भने
5: गल्ती भयो भएन, अब प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइलाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको हो भनेबाटै घाकछोप गर्न खोजेबाट नै देखियो कि चाहिने योसँग यो सरकारको भनाई चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अग्नुहुन्न भनी चाहिँ यसै देखिया छ नि त। त्यसै त्यही कुरा आएर भने भइगयो नि।
6: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको?
5: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिने उसले आफ्नै किसिमले ढाकछोप गरेर चाहिने अलिकति चाहिने जसलाई भन्छौ नि चाहिने बचाउ गर्न ढाकचोप गर्न अलिकति सुधार्न खोजेको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको भारत भ्रमण शुरू हुनु अघिल्लो दिन यस्तो खालको अभिव्यक्ति आयो, दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
5: रवि लामी छानेजीको चाहिने भारत भ्रमण चाहिने हुनुपर्ने थियो भयो, किनभने पछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो दुई देशका बीचमा सम्बन्ध सुधार्न र भएका सम्बन्धहरूलाई अरू विकसित गर्न केही चाहिने साँची रहेका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मद्दत गर्ला भन्ने चाहिने मैले सोचेको छु। त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला।
6: प्रधानमन्त्री बालेनको अभिव्यक्ति पछि कतिपयले अब सीमा विवाद टुङ्गाउने बारेमा बहस गहिरिन्छ र निकास पनि पाउँछ भनेर सकारात्मक सूची राख्या पाइन्छ नि।
5: प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवादलाई चाहिँ हल्का रूपमा लिएको देखियो, यसलाई सच्याउनु पर्दछ। हाम्रो काला पानी निम्पिया डुलाको चाहिँ जो अतिक्रमण छ त्यो अतिक्रमणलाई साधारण रूपमा लिए जस्तो चाहिने वक्तव्य आयो, उहाँको भनाइ आयो, त्यो ठिक होइन। किन भन्दाखेरि हामीले कहीँ पनि चाहिँ हामीले पनि चाहिने भारतको चाहिँ भूमि कब्जा गरेका छौँ, भारतले पनि कब्जा गरेका छ भनेर त हल्का कुसुमले लिएको जस्तो देखियो, जबकि चाहिँ हामीले कहीँ आफ्ना सैनिक पठाएर कहीँ चाहिने कब्जा गरेका छैनौँ। भारतले चाहिँ काला पानी एरियामा दशकौं वर्षदेखि चाहिने आफ्नो सैनिक चाहिने राखिराखेको छ। तसर्थ यसले चाहिने जटिलता चाहिँ उत्पन्न गर्छ, अर्को जटिलता चाहिने उहाँले चाहिँ यो युनाइटेड किङडमलाई पनि चाहिने पाल्न त्यसमा समावेश गराउनु खोज्नुभयो तीन देश भन्ने कुरालाई। भारत र नेपालको विवाद भारत र नेपालबाटै चाहिने
4: प्रतिनिधि सभाको नयाँ नियमावली पारित गर्ने प्रक्रियालाई लिएर संसदभित्रको राजनैतिक विवाद अब अदालतसम्म पुग्ने संकेत देखिएको छ। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूले विरोध र नाराबाजीकै बीच नियमावली पारित भएको घोषणा गरेपछि विपक्षी दलहरू कानूनी उपचार खोज्ने बताएका हुन्। पूर्वाधार पर्यटक शिक्षा स्वास्थ्य र गरीबी न्यूनीकरणलाई केन्द्रमा राखेर सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नाजिर मियाले प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा दुर्गम क्षेत्रलाई सड़क सञ्जालसँग जोड्ने प्रदेश गौरवको आयोजना सम्पन्न गर्ने तथा युवालाई रोजगार र स्वरोजगारका अवसर सृजना गर्ने योजना समेटिएको छ। साथै उत्पादन उद्यमशीलता र सीप विकासमा जोड़ दिँदै युवा पलायन रोक्न विशेष पहल गरिने उहाँले बताउनुभयो।
2: प्रदेश सड़क सञ्जाल योजना अन्तर्गत निर्माण सम्पन्न भएका कालोपत्रे सड़कहरूमा 12 महिना सहज आवागमनका लागि सड़क मर्मत सम्भार समूह मार्फत नियमित मर्मत गर्ने र यसमा समावेश भएका सड़कहरूको क्षति र सड़क अवरूद्धको सूचना प्राप्त भएको 72 घण्टाभित्र प्राविधिक टोलीले सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ।
4: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आगामी पुरूष टी20 विश्वकपका लागि नयाँ संरचनामा आधारित ग्लोबल क्वालिफायर विश्वव्यापी छनौट प्रणाली लागू गर्ने भएको छ। भारतको अहमदाबादमा सम्पन्न आईसीसी बोर्ड बैठकले 16 टोली सहभागी हुने गरी विश्व छनौट प्रतियोगिता सञ्चालन गर्ने प्रारम्भिक निर्णय गरेको हो। नयाँ प्रणाली अनुसार महादेशीय छनौट पार गरेका टोलीहरू अब विश्व स्तरको छनौट चरणमा प्रतिस्पर्धा गर्नेछन्, जसबाट विश्वकपमा पुग्ने अन्तिम टोली तय हुनेछ।
0: कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हिमलाको सिमकोटको बजारमा चहल पहल।
7: अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ। व्यापार त
0: 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल व्यस्त। रिपोर्टसँगै प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याउन कानूनविदको भनाई, विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: रामी यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
9: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
10: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
8: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
9: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
8: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
9: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
10: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध व्यवसायीहरूलाई किसानको बक्यौता रकम समयमै भुक्तानी नदिए सरकारले कड़ा कदम चाल्ने चेतावनी दिनुभएको छ। ललितपुरमा आयोजित 6ठौं राष्ट्रिय दुग्ध दिवस कार्यक्रममा बोल्दै मन्त्री चौधरीले निजी क्षेत्रलाई किसानको रकम समयमै फर्च्युट गर्न आग्रह गर्नुभयो।
11: सहजीकरण गर्नको लागि दुग्ध व्यवसायसँग विभिन्न क्षेत्रका व्यवसायहरूले पनि किसानलाई नियमित रूपमा समय भुक्तानी गरी सरकारलाई सहयोग गर्नुहुनेछ भन्ने मैले अपेक्षा गर्छु। सबैभन्दा पहिले त हामीले श्रीमतीजीले पनि भन्नुभयो हामीले अनुरोधै गर्न त तयार भए राज्यले सहजीकरणको लागि अनुरोध गर्ने निर्देशन गर्ने काम हो।
0: मन्त्री चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि विभिन्न नीतिगत पहल भइरहेको बताउँदै किसान र व्यवसायी दुवै पक्षको सहकार्यमा मात्रै समस्या समाधान सम्भव भएको उल्लेख गर्नुभयो। बहुचर्चित भेप सुन तस्करी प्रकरणमा विशेष अदालतले पूर्व सभामुख कृष्ण बहादुर महरालाई 1,00,000 रूपियाँ धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरामाथि लागेको भ्रष्टाचार मुद्दाको प्रारम्भिक सुनवाईपछि धरोटीमा रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2082 चैत्र 26 गते महरा र महराका छोरा राहुल महरा सहित 29 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको विद्युतीय चुरोट भेपभित्र लुकाइएको सुन तस्करीमा महराले सहयोग गरेको आरोप लगाएको छ। अदालतको आदेशसँगै महरा धरोटी बुझाएर रिहा हुन सक्ने भए पनि मुद्दाको अन्तिम टुंगो भने अझै लागिसकेको छैन। अब सुनवाई प्रक्रिया अगाडि बढ़दै जानेछ। कैलाश मानसरोवर जाने धार्मिक पर्यटकका कारण हुम्लाको सिमकोट बजारमा चहल पहल बढ़ेको छ। सिमकोट हुँदै कैलाश मानसरोवर जाने भारतीय मूलका धार्मिक पर्यटकहरूको आवागमन शुरू भएपछि प्राय सुनसान हुने सिमकोटका होटेलहरू अहिले भरिभराउ छन्। नेपालगंजदेखि हवाई जहाजबाट सिमकोट आउने धार्मिक तीर्थालु सिमकोटदेखि चीनको सीमाना हिल्सासम्म सानो हेलिकप्टरबाट जाने आउने गरेपछि दिनको 12 घण्टा भन्दा बढ़ी समय सिमकोट विमानस्थल व्यस्त देखिन्छ।
12: हुम्लाको सिमकोट विमानस्थलमा हिजो आज प्राय हेलिकप्टरको बाक्लै आउजाउ यात्रीको ओहोरदोहोर हुने गरेको छ। कैलाश मानसरोवर जाने भारत र तेस्रो देशका नागरिकहरू गएको वैशाख 30 गतेदेखि सिमकोट आउने क्रम बढ़ेको छ। यसका कारण सिमकोट विमानस्थल र बजवार क्षेत्रको चहलपहल बढ़ेको छ। पहिलो पटक सिमकोट आउनुभएका भारतीय पर्यटक चेतेन्द्र
13: शाहरोवर
12: निकै तातो स्थानबाट हवाई जहाजमा आउने पर्यटकहरूका लागि सिमकोट निकै मोहम्मक लाग्ने गरेको छ। सिमकोटमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेपछि स्थानीय भरियालाई पनि भ्याइ नभ्याइरहेको छ। सिमकोट छ कि स्थानीय पाउसरी रोकाया
14: दिनभरि पाया पै बोक्छौ, तर अब त गाडी ट्र्याक्टर चले कहिले 500-600 हुँदैछ।
12: दैनिक 100 हाराहारीमा मानसरोवर कैलाश जाने धार्मिक पर्यटकको आगमन हुन थालेपछि होटेल व्यवसायीहरू पनि खुशी भएका छन्। सिमकोटमा होटेल व्यवसाय गर्दै आउनुभएका रेबिना खनाल,
15: अब भर्खरै स्टार्टिङ हुँदैछ, अब अहिले चाहिँ 10-15 जना 20 जना दिनमा त्यति नै आउनु भएको छ, व्यापार त ठिकै भइरहेछ भनौँ।
12: 2072 सालको महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय मूलका धार्मिक पर्यटकहरू सिमकोटको बाटो हुँदै आउन शुरू गरेका थिए। पछि कोरोना महामारीका कारण चीनले एकतर्फी हिल्सा नाका बन्द गरेपछि पर्यटक आउन पनि बन्द भएको थियो। गत वर्ष चीनयुक्त नाकाबाट भारतीय पर्यटकहरूलाई कैलाश मानसरोवरको यात्रा गर्न अनुमति दिएपछि सिमकोट हुँदै जाने यात्रुको संख्या पनि बढ़ेको हो। भुवनेश्वरी स्वाई, CIN, रेडियो कर्णाली आवाज, सिमकोट, हुम्ला।
0: साझा खबरमा अब हेलो CIN।
16: मेरो नाम दत्त महतारा, म समिकार्ती खापर गाउँपाले वडा नम्बर 3 बोलिरहेको छु। यो उत्तरी बेल्डोको जगन्नाथ बुढीनन्दा हिमाली र समिकार्ती खापर गाउँपालिकामा नेट सेवा एकदमै न्यून चलिरहेको छ। अहिलेको जमाना नेटको पहुँचमा रहनुपर्छ, सूचना पर्वा हरेक कुराहरू चाहिँ नेटबाटै हुने भएकाले यहाँ चाहिँ हामीले दिनको एकपल्ट झ्याप्जु मात्र चाहिँ नेट सेवा सुविधा चाहिँ चलिरहेको छ। यसका लागि 24 घण्टा चल्नको लागि यसको समस्याको समाधान कहिले हुन्छ?
17: तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंह।
18: त्यो हिमाली गाउँपालिकामा त्यो माथि बिच्छा कुवाडीतिर चाहिँ अलि टावर चाहिँ राख्ने प्लानमा छौँ, अब चाहिँ सायद एक हप्तामा जोड्छौँ होला त्यतातिर नयाँ टावरहरू। हिमाली गाउँपालिकामा टावर नै थिएन त्यहाँ पहिला, होइन, त्यही भएर त्यहाँ पहिल्यैदेखि समस्या थियो क्या। एउटा टावर चाहिँ अस्ति बिच्छामा एउटा जोडेर आएको हो, होइन, त्यही भएर त्यो ठाउँमा चाहिँ टावर नभएको भएर समस्या भएको।
19: शङ्कर थापा, यो अब वन्यजन्तु बाँदरको लागि चाहिँ सरकारले अब यो समयमा पनि केही गरिदिएन भने अथवा सांसदको भनाइ सुन्दाखेरि चाहिँ किसानको दुःख त बुझ्नु पर्यो नि, लगभग कमसे कम पनि अब सांसदहरूले बाँदर मार्नु हुँदैन चाहिँ के गर्नु होइन, मार्नु हुँदैन भनेर तिनीहरूलाई व्यवस्थापन कसरी गर्ने होइन, के गर्ने भन्ने कुरा सबै कुरा पनि त व्यवस्था मिल्छ। किसान चाहिँ मर्नु हुने, बाँदर मर्नु नहुने जस्तो कुरा सुनिन्छ, यो किसानको दुःखदायी कुरा हो।
4: यो प्रश्न संसदमा पनि सांसदहरूले उठाइरहेको विषय हो। यस विषयमा व्यवस्थापन गर्न अध्ययन अनुसन्धान भइरहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनुभयो। तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जुनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गर्न सक्नुहुनेछ। हामी सरकारवाला निकायबाट जवाब लिनेछौं।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र संघ शान्ति सैनिक दिवस नेपालमा पनि
13: प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्।
0: प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति चलाउन कानूनविदको सुझाव, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब बाँकी खबर। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ काम गरेका र हाल तैनात रहेका शान्ति सैनिकहरूको योगदानको सम्मानमा हरेक वर्ष मे 29 तारीकमा अन्तर्राष्ट्रिय संयुक्त राष्ट्र संघ शान्ति सैनिक दिवस मनाउने गरिएको छ। नेपाली सेनाले आज उक्त दिवसको अवसरमा विशेष कार्यक्रम गरी मिशन इलाकामा वीरगति प्राप्त गर्ने दुई सैनिकका परिवारलाई सम्मान पत्र र शान्ति स्थापनार्थ खटी उत्कृष्ट काम गर्ने 5 सैनिकहरूलाई कदर पत्र प्रदान गरेको छ।
21: कंगोको माकुमो नाम गरेको गाउँ जहाँ स्वास्थ्य चौकी, अरू सहायता प्राप्त गर्ने ठाउँ लगायत स्थानीयवासीको घर र भवनमा 81 गोला बारूद हुन्छ। एकैछिनमा धुवाको मुस्लो र गोलाबारीको आवाजका बीच बख्तरबन्द गाडीमा नेपाली शान्ति सैनिक घटनास्थल पुग्छन् र स्थिति नियन्त्रणमा लिन थाल्छन्। अशान्त अवस्थालाई शान्त पार्न नेपाली शान्ति सैनिकले गर्ने हरेक चरणको गतिविधि र पूरा गर्ने प्रक्रियालाई नजिकबाट निहाल्नेहरू खुशीले ताली बजाउन थाल्छन्। त्यहाँ खटिएका सैनिक एक ठाउँमा भेला भएर खिच्छन् फोटो। काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रभित्र शिखरपुरको फेदपट्टिको भागलाई माकुमो गाउँ ठानेर नेपाली सेनाले शान्ति स्थापनाका लागि खटिनु पर्दा सहनुपर्ने चुनौती र गरिने कामका बारेमा जानकारी दिन प्रदर्शन गरिँदाको दृश्य हो यो। संयुक्त राष्ट्र संघीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4,179 जना शान्ति सैनिक कार्यरत छन्। नमूना अभ्यास अघि आयोजित विशेष समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्र संघबाट प्राप्त शान्ति स्थापनाको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
22: अन्त्यमा म पुनः दोहोर्याउन चाहन्छु कि नेपाली सेना शान्तिको महान उद्देश्यप्रति प्रतिबद्ध छ र नेपाली शान्ति सैनिकहरू संयुक्त राष्ट्र संघ सुरक्षा परिषदबाट प्राप्त मिशन म्यान्डेटलाई कार्यान्वयन गर्न प्रतिबद्ध छन्।
21: विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 जना सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने 77 जना सैनिकहरू घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा छ। लील प्रकाश चन्द, सीआईएन, पाँचखाल, काभ्रे।
0: साझा खबरमा अब सेनापछि माछापालक किसानको कुरा। सर्लाहीको ईश्वरपुर नगरपालिका तीन माछा पालनका लागि प्रख्यात छ। नेपालको प्रमुख माछा उत्पादन हुने क्षेत्र मध्ये एक मानिने भक्तिपुरमा पछिल्लो समय भने माछापालक किसान यो पेसाबाट पलायन हुन थालेका छन्। विद्युत महसुल महँगो हुँदा माछा पालनमा टिकिरहन समस्या भएको किसानको गुनासो छ।
1: सर्लाहीको ईश्वरपुर नगरपालिका तीन भक्तिपुर गाउँमा पुग्दा किसानहरू माछा पालन र व्यवस्थापनमा जुटिरहेको देखिन्छ। स्थानीय राजकिशोर शाहको पोखरीमा गाउँका 25 जना भन्दा बढी मलाहा जातिका मानिस माछा मार्ने काममा व्यस्त छन्। यसमा लगानी अनुसारको आमदानी मात्रै छैन, भक्तिपुरको माछाले चर्चा पाएकोमा पनि उहाँ खुशी हुनुहुन्छ।
5: उत्पादन पनि राम्रो छ, बिजुलीबाट अलिक परेशान छौँ हामीले, पानीको समस्या होइन, तर उत्पादन माछा खेती चाहिँ धेरै राम्रो हो। अब हाम्रो एक बिघा खेत पोखरी छ आफ्नो, त्यसमा वर्षको तपाईँको झन्डै भनौँ न सबै 3-4 लाख रुपियाँ जति बस्छ सबै खर्च काटेर।
1: केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो, तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ। त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल। भक्तिपुरका माछा पालक राजकिशोर शाह:
5: विद्युतमा तपाईँको हेर्नु न, अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ, त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर, त्यो 12 रुपियाँ युनिट परिरहेको छ हाम्रो युनिटको एक युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट, बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेको छ।
1: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर चाहिँ महसुल कायम गरेपछि किसान मारमा छन्। कृषि मिटर हुँदा प्रति युनिट 2.30 रुपियाँ तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ। माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाव समेत दोब्बर बढेको, तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ।
5: दाना चाहिँ अब इन्डियाबाट मगाउनु पर्छ, महँगो पर्छ हामीलाई। बिजुलीमा अलिकति अब त्यही पैसा सहुलियत भने ऋण कर्जा होइन, अब कृषि खेती हो, कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो, त्यही त हो नि हामीलाई किसानलाई के चाहिने।
1: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन्। यहाँका किसानले बिघेड, रहु, नैनी लगायत 7 जातका माछा पालन गर्छन्। दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ। ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य:
6: हिजोको दिनमा हामीले माछा होलिडे पनि मनायौं, धेरै किसिमका कुराहरू अगाडि बढायौं र धेरै किसिमको महँगो बिजुली प्रतिको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा राम्रोसँग किसान सँगसँगै यिनीहरूले गहुँ मकै धान किसानलाई जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके साँच्चीकै हामी माछामा निर्भर हुने थियौँ। र ईश्वरपुर नगरपालिका पनि एउटा नयाँ किसिमको यसपालिको खाका बनाउँदैछ, त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ।
1: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन्। जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ। सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तीनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
0: प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले देखाएको अमर्यादित व्यवहारबारे छानबिन गर्न विशेष समिति गठन गरिएको छ। नेपाल भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीचको विवाद चर्किता प्रतिनिधि सभा बैठक फेरि अवरूद्ध भएको छ। भेपसुन प्रकरणमा महरालाई 1 लाख धरोटीमा रिहा गर्न आदेश जारी भएको छ। किसानको भुक्तानीमा ढिलाइ भए कड़ा कदम चाल्ने मन्त्री चौधरीले चेतावनी दिनुभएको छ। र टी20 विश्वकपका लागि नयाँ ग्लोबल छनौट प्रणाली लागू गरिने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 8 बज्यो।
2: नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। बालेनको अभिव्यक्ति सँगै सुस्तामा तटबन्ध निर्माण बन्द, सड़कदेखि संसदसम्म बालेन अभिव्यक्तिको विरोध, रोस्टममा उभिएर माफी माग्नुपर्ने माग, रासोपा सांसदहरू मौन, गगनको आपत्ति।
3: प्रधानमन्त्रीज्यू आएर आफ्नो शब्द फिर्ता लिएर यो नदी तपाईँको चाहिँ हटाउनु पर्छ।
4: सबै विषयहरू कार्यसूचीबाट हटाएको छु।
5: सम्मान्य प्रधानमन्त्रीले राख्नु भएको विषय निन्दनीय छ।
6: अब तटबन्ध काम माथ्यो, काम रोकेपछि कुरै सकियो।
2: रवि लामिछाने भारत भ्रमणमा, प्रधानमन्त्री मोदीसँग बुधबार संवाद हुने, अमेरिकी उप विदेश मंत्री साराको परराष्ट्र मन्त्री खनालसँग भेटवार्ता, लगानी र व्यापार बढ़ाउने विषयमा छलफल, नेपालको स्वास्थ्य क्षेत्रमा प्राविधिक सहयोग गर्न चीन तयार, कृष्णबहादुर महरालाई 1,00,000 धरोटीमा छोड्न अदालतको आदेश, देशभरका 11 कृषि उपज थोक बजारमा भएको अतिक्रमण हटाउन संघीय सरकारको परिपत्र, काठमाडौँ महानगरको सहकारी विभागमा 6,000 बढ़ी बचतकर्ताको उजुरी। साथमा प्रमुख खबर संक्षेप, नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। प्रधानमन्त्री बालेन्द्र शाहको नेपालले भारतको जग्गा मिचिएको अभिव्यक्तिले सड़कदेखि संसदसम्म आगो बढ़ेको छ। प्रधानमन्त्री बालेनको अभिव्यक्तिले करिब 3 करोड़ नेपाली नागरिकको शिर निहुरिएको आरोप लागेको छ। प्रधानमन्त्री बालेनको अभिव्यक्ति नजीर बनेर उभिएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिले कूटनीतिक क्षेत्रमै ठूलो तरंग उत्पन्न भएको छ। प्रधानमन्त्री बालेनको अभिव्यक्तिसँगै नवलपरासीको सुस्तामा भारतीय सुरक्षा बल एसएसबी प्रवेश गरेको छ, जसको विरोधमा नेकपा एमालेका नेता कार्यकर्ताले सड़कमा उत्रिएर प्रधानमन्त्री बालेनको राजीनामा मागेका छन्। हतियार सहितका भारतीय सुरक्षाकर्मीले नेपाल सरकारको बजेटमा भइरहेको तटबन्ध निर्माणको काम रोकेका छन्। स्थानीयमा भएर त्रासको वातावरण सृजना भएको छ। नेपाली भूमिमै प्रवेश गरेर निर्माणको काम रोक्न लगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।

0: प्रधानमन्त्री बालेनले नेपालले पनि भारतीय सीमा मिचेको अभिव्यक्ति दिएको भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने भने भारत पुग्नु भएको छ। पाँच दिने भारत भ्रमणमा जानुभएका लामिछानेले त्रिभुवन विमानस्थलमा नेपाल फर्केपछि मात्र मीडियामा बोल्ने प्रतिक्रिया दिनुभयो। लामिछाने मात्रै होइन रासपाका सांसद बालेनको अभिव्यक्तिमा रफू लगाउँदै बचाउमा उत्रिएका छन्। प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले भने संघीय संसदको दुवै सदनको कार्यवाही रोकेका छन्। विरोधका कारण आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल नै प्रभावित भएको छ। प्रधानमन्त्री बालेनले संसदको रोस्टममा उभिएर माफी माग्नु पर्ने बटम लाइन विपक्षी दलले राखेका छन्। भारतले नेपालले मिचेको जग्गा फिर्ता मायामा कुन जग्गा फिर्ता दिने क्रस बोर्डर अकुपेशनको प्रष्टीकरण नै अपरिपक्व रहेको कांग्रेसले बताएको छ। कांग्रेस सांसद निष्कल राईका अनुसार प्रधानमन्त्री बालेनले सस्तो लोकप्रियताका लागि आत्मघाती अभिव्यक्ति दिनुभएको छ। संसदको रोस्टमबाट जवाब दिएपछि मात्रै सहकार्य गर्न सकिने कांग्रेस सांसद राईले बताउनुभयो।
1: यो राष्ट्रिय स्वाभिमानको विषय, राष्ट्रिय सुरक्षाको विषय हो। भोलि भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने हामीले कुन जग्गा फिर्ता दिने? प्रधानमन्त्रीज्यूको अभिव्यक्ति बचाउन परराष्ट्र मन्त्रालयले यस विषयलाई प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ भनेर भनेको छ। जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेशन हुन्छ परराष्ट्र मन्त्रीज्यूलाई त्यति सामान्य ज्ञान त हुनुपर्ने हो। रोस्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रिय हित विपरीत छ। यसले भारतसँग हामीले सीमा विवादको विषयमा तथ्य प्रमाण सहित हाम्रो भन्दै आएको दावीलाई पनि कमजोर बनाउँछ। नेपाल पनि सीमा अतिक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित गरेको छ। सस्तो लोकप्रियता, सदनको गरिमा र बिना कुनै तथ्य प्रमाणमा यस्ता आत्मघाती अभिव्यक्ति दिएर प्रधानमन्त्रीज्यूले के पुष्टि गर्न खोज्दै हुनुहुन्छ? सभामुख महोदय के स्वार्थ पूरा गर्न खोज्दै हुनुहुन्छ? यसको जवाब हामीलाई सम्मानित प्रधानमन्त्रीज्यूले रोस्टमबाट दिनुपर्छ, अनि मात्र सदनमा हामी सहकार्य गर्न सक्छौं।
0: सड़कमै उत्रिएको नेकपा एमाले नेपालले भारतको एक इन्च जमीन पनि नमिचेको बताएको छ। लिपुलेक, लिम्पिया धुरा, कालापानी नेपाली भूभाग भएको बताउँदै एमाले सांसद ऐनबहादुर महरले अध्ययन गरेर मात्रै बोल्न प्रधानमन्त्री बालेनलाई सुझाव दिनुभएको छ।
2: तर आज उहाँले हच्छ घरमा जसरी नेपालले पनि अरूको भूमि मिचेको छ भनेर जसरी हच्छ घरमा यो सम्मानित सदनबाट आफ्नो अभिव्यक्ति दिनुभयो, यो असाध्यै गैर जिम्मेवारी, राष्ट्रघाती दोस्रो जिम्मेवारी अभिव्यक्ति छ। त्यो सदनको रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्छ भनेर म यहाँहरूको बीचमा यो सदन मार्फत, सम्मानित सभा मार्फत यो सदनको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौ र कसैलाई एक इन्च भूमि पनि दिँदैनौ। र म भन्न चाहन्छु, लिपुले लिपिया धुरा काला पानी हाम्रो भूमि हो, सुस्त हाम्रो भूमि हो, र नेपालले कोही कसैको पनि एक भूमि मिचेको छैन। यो कुरा स्मरण प्रधानमन्त्रीलाई नभए अध्ययन गरे हुन्छ, नभए हेरे हुन्छ, राम्रो तथ्य तथ्याङ्कहरूको विश्लेषण गरे हुन्छ। अध्ययन छैन भने पढे हुन्छ, हामीसँग सिक्न आए हुन्छ।
0: प्रधानमन्त्रीको अभिव्यक्तिको विपक्षी दलहरूले एकै ईश्वरमा विरोध गरेका छन्। संविधान विरूद्ध नजान चेतावनी पनि दिएका छन्। रासपा सभापति रवि लामिछाने भारत जानु अघिल्लो दिन दौड़िएर संसदमा दिएको अभिव्यक्ति भारतलाई उपहार्ता होइन? नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रश्न गर्नुभएको छ।
3: आश्चर्यको कुरा त सरकारवादी दलका सभापतिको भारत भ्रमणको पूर्व संध्यामा प्रधानमन्त्री दौड़िएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन, गम्भीर संशय पैदा भएको छ। सभामुख महोदय, हामी शुभकामना दिन चाहन्छौ सत्तारूढ दलका सभापतिलाई भारत भ्रमणमा प्रधानमन्त्रीको गलत अभिव्यक्तिमाथि विन ओभर गर्दै आफ्नो भूमि सम्बन्धी अडान कायम राख्न सफलता मिलोस्।
0: प्रधानमन्त्री बालेनको अभिव्यक्ति प्रतिपक्षी दलहरूलाई विरोध गर्ने गतिलो मसला बनेको छ, एउटै बोली बोल्न बाध्य बनाएको छ। श्रम संस्कृति पार्टीले बालेनलाई संसदमा आएर माफी माग्न भनेको छ। सांसद आर्यन राईले संसदमा आएर माफी नमागेसम्म संसदको कार्यवाही अगाडि नबढ़ने चेतावनी दिनुभएको छ।
4: जसरी प्रधानमन्त्रीज्यूले यो सम्मानित सदनको रोस्टमबाट आएर राष्ट्रको हित विपरीत उहाँले अभिव्यक्ति दिनुभएको छ, यहाँ आएर माफी मागेर आफ्नो तपाईँको चाहिँ शब्द फिर्ता लिएर यो राष्ट्रिय तपाईँको हामीले कसैको भूमि मिच्दैनौ र कसैलाई भूमि मिच्नु दिँदैन सहमुख महोदय। त्यसै कारणले गर्दाखेरि यो कुनै पार्टी व्यक्ति विशेष होइन सहमुख महोदय। त्यसै कारणले सम्माननीय सभामुख मार्फत रुलिङ गरियो, प्रधानमन्त्रीज्यू आएर आफ्नो शब्द फिर्ता लिएर यो नजिक तपाईँको चाहिँ हटाउनु पर्छ र जबसम्म त्यो तपाईँको चाहिँ कार्य यो सम्मानित सदनबाट हुँदैन, श्रम संस्कृति पार्टीले निरन्तर तपाईँको यो बैठक सदन चल्न दिँदैन, अपराध गर्नु म दाइ भन्न चाहन्छु।
0: प्रधानमन्त्री बालिनले अनुमानका आधारमा शासन चलाइरहेको आरोप पनि लगाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी संसद दलका नेता ज्ञानबहादुर साईले नेपालले भारतको जमीन मिचेको तथ्य प्रमाण भए संसदमा पेश गर्न चुनौती दिनुभएको छ। उहाँले चिया पसलमा बोली जस्तो सामान्य विषय नभएको बताउनु भएको छ।
5: यो सामान्य विषयवस्तु होइन, यो चिया पसलमा बोलेको कुरा होइन सम्मान सभामुख, यो देशको प्रधानमन्त्रीले देशको कार्यकारी प्रमुखले सम्मानित संसदमा राखेको विषयवस्तु, यहाँ कि त तथ्य र प्रमाण पेश गरिनुपर्छ होइन भने संसदको रेकर्डबाट प्रधानमन्त्रीको हिजो बोलिएको कुरा, नेपालले भारतको सीमा मेचिएको कुरा यदि प्रमाण छ भने पेश गरौं होइन भने संसदको रेकर्डबाट हटाउनका लागि म अपील गर्छु, सम्माननीय सभामुखज्यूलाई निवेदन पनि गर्छु।
0: विपक्षी दलहरूको अवरोधले संसदको कार्यसूचीमा रहेका विषय कार्यसूचीबाटै हटाइएको छ। संसदको बैठक भोलि बस्ने गरी स्थगित भएको जानकारी सभामुख डोल प्रसाद अरियालले दिनुभएको छ।
6: आजको कार्यसूचीमा रहेका सबै विषयहरू कार्यसूचीबाट हटाएको छु। अब प्रतिनिधि सभाको अर्को बैठक 2083 साल जेठ 19 गते मंगलबार दिनको 1 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।
0: प्रधानमन्त्री बालिनको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालिनको अभिव्यक्तिमा आपत्ति जनाउनु भएको छ।
7: हिजो प्रधानमन्त्री नेपालको सार्वभौमिकता, नेपालको भौगोलिक अखण्डता र नेपालको सुरक्षा, राष्ट्र सुरक्षा सम्बन्धी विषयमा
6: अब प्रतिनिधि सभाको अर्को बैठक 2083 साल जेठ 19 गते मंगलबार दिनको 1 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।
0: प्रधानमन्त्री बालिनको

0: स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले पनि संसदमा प्रधानमन्त्री बालेनले प्रमाण पेश गर्नुपर्ने माग गर्नुभएको छ।
1: नेपालले भारतको सीमा मितिको समय भन्न सक्नुहुन्छ, म त प्रधानमन्त्री आएर जान्छु भन्नुहोस्। तपाईँ त तथ्याङ्कमा प्रमाणमा विश्वास गर्ने मान्छे एकदम, तपाईँको अहिलेको सोसल मिडिया राम्रोसँग बुझेको मान्छे, हाम्रो देशको प्रधानमन्त्री भालिन्छ त्यसैले अब उहाँले बोल्नुभयो। पहिलोपटक नेपालको कुनै पनि प्रधानमन्त्रीले संसदमा गएर नेपालले भारतको सीमा मितिएको छ भने कसरी परेको थियो नेपालको प्रधानमन्त्री बोल्नु भएको छ है।
0: अकस्मात संसदको रोस्टरमा उभिएर बोलेको बोलीले बालेन स्वयंलाई भने तनाव दिएको छ। सड़कबाट राजीनामा माग्न थालिएको छ। नेपालको सीमा मिचेको भारतले समेत बोल्न नसकेको कुरा प्रधानमन्त्री बालेनले सार्वभौम संसदमा बोलेपछि तरंग सृजना भएको छ, जुन बोली सच्याउन मात्रै होइन माफी नै माग्न प्रधानमन्त्री बालेनमाथि दबाव बढ़ेको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
2: प्रतिनिधि सभामा आइतबारको बैठकमा भएको घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको छ। आइतबारको बैठकमा केही सांसदले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक हानि नोक्सानी एवं क्षति पुर्याउने कार्य गरेको भन्दै घटनाको जाँचबुझ गर्न समिति गठन गरिएको सभामुख डोल प्रसाद आर्यालले जानकारी दिनुभयो। संसद बैठकमा भएको भौतिक हानि नोक्सानी एवं क्षतिको मुसुल्का तयार भएकाले यस विषयमा जाँचबुझ गरी सात दिनभित्र सभामुख समक्ष प्रतिवेदन तयार पार्नका लागि प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको समय जगतमा समिति गठन गरिएको जानकारी दिनुभएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली पुग्नु भएको छ। दिल्ली स्थित विमानस्थलमा उहाँलाई भाजपाका महासचिव अरूण सिंह र विदेश विभाग प्रमुख विजय चौधरीले स्वागत गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले भोलि भाजपा मुख्यालयमा भाजपाका अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्नुहुनेछ। यस्तै गरी सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पर्सि बुधबार उच्चस्तरीय भेटवार्ता गर्ने तय भएको छ। विशेष अदालतले भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्व सभामुख कृष्ण बहादुर महरालाई एक लाख रूपियाँ धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले पूर्व सभामुख महरालाई विद्युतीय चुरोट भेपभित्र राखेर सुन तस्करीमा सघाएको आरोप सहितको मुद्दामा महरासँग एक लाख रूपियाँ धरौटी माग गरेको हो। एक लाख रूपियाँ धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले पूर्व सभामुख महरालाई विद्युतीय चुरोट भेपभित्र राखेर सुन तस्करीमा सघाएको आरोप सहितको मुद्दामा महरासँग एक लाख रूपियाँ धरौटी माग गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वनसार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 26/7/2082 पूर्व सभामुख कृष्ण बहादुर महरा, उनका छोरा राहुल सहित 29 जनामाथि भ्रष्टाचारको मुद्दा चलाए। हुलाकी राजमार्ग अन्तर्गत निर्माण नसकिँदै भत्किएको कमला नदीको पुल पुनः निर्माणमा प्रदेश सरकारले चासो नदेखाएको भन्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति सिराहा र धनुषाले आज जनकपुर स्थित मध्य प्रदेश सभा भवन घेराउ गरेका छन्। प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको अवस्थामा आन्दोलनकारीले मुख्य गेटमा प्रदर्शन र नाराबाजी गरेका हुन्। संघीय सरकारको उपेक्षामा परेको कमला पुललाई प्रदेश सरकारले समेत प्राथमिकतामा नराखेको भन्दै पीड़ित जनता आक्रोशित बनेका छन्। संघीय सरकारले देशभरका 11 वटा कृषि उपज थोक बजारमा भएको अतिक्रमण हटाउन परिपत्र गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले सुनसरीको धरान 13 स्थित कृषि उपज बजार व्यवस्थापन समिति सहित देशभरका 11 वटा समितिलाई परिपत्र जारी गर्दै अतिक्रमण हटाउन भनेको हो। विभागले बजार क्षेत्रभित्र अतिक्रमणको व्यवस्था अध्ययन गरी जग्गा खाली गराउन अटेर गरे स्थानीय तह र प्रशासनसँग समन्वय गरेर कानूनी प्रक्रिया अघि बढ़ाउन भनेको छ। यता धरान उपमहानगरपालिकाले भने सुकुम्बासी परिवारलाई बलपूर्वक हटाउने पक्षमा नरहेको स्पष्ट पारेको छ।

0: काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा 4 अर्ब 77 करोड़ रूपियाँ भन्दा बढ़ी बचत रकम फिर्ता गराई पाउन 6,300 भन्दा बढ़ी बचतकर्ताले उजुरी दिएका छन्। विभागका अनुसार गत वैशाख 17 गतेदेखि हालसम्म परेका निवेदनका आधारमा यति ठूलो परिमाणमा माग दाबी आएको हो। रकम फिर्ताको माग गर्नेमा दैनिक 500 देखि 1,000 रूपियाँसम्म बचत गर्ने साना बचतकर्ता धेरै रहेका छन्। पोखराबाट मुस्ताङसम्म पुग्ने सड़क यात्रा सहज बनेपछि पर्यटकीय र धार्मिक क्षेत्र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको भीड़ लागेको छ। सड़क महुज विस्तार र यातायात सुविधा सहज भएसँगै विश्व प्रसिद्ध मुक्तिनाथ मन्दिर र कागबेनी धाममा दर्शनार्थीको उल्लेखनीय घुइँचो लागेको हो। अर्थमन्त्री डाक्टर सोनी मुवागले आगामी आर्थिक वर्षमा करिब 16 खर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघले आज आयोजना गरेको बजेट पछिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्ले 5 वर्षको अवधिलाई हेरेर बजेट ल्याइएको र यसले 7% आर्थिक वृद्धि कायम गर्ने दावी गर्नुभयो। भारतमा सामाजिक सञ्जाल मार्फत उदाएको कक्रोच जनता पार्टीले आन्दोलनको घोषणा गरेको छ। हालै सार्वजनिक भएको एमबीपीएस प्रवेश परीक्षाको प्रश्नपत्र चुवाट प्रकरणलाई लिएर शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै पार्टीले आगामी शनिबारदेखि नयाँ दिल्लीमा धरना कार्यक्रम शुरू गर्न लागेको हो। आगामी 2026 फिफा विश्वकप फुटबल प्रतियोगितालाई अझ छिटो निष्पक्ष र रोमाञ्चक बनाउन फिफाले 11 वटा नयाँ नियम लागू गरेको छ। खेलमा समय खेर फाल्ने प्रवृत्ति घटाउन थ्रो इन र गोल किकमा 5 सेकेण्ड, गोलकिपरका लागि 8 सेकेण्ड र खेलाड़ी प्रतिस्थापनका लागि 10 सेकेण्डको समय तोकिएको छ। नयाँ नियम अनुसार गोलकिपर घाइते हुँदा अन्य खेलाड़ीहरू रणनीतिक निर्देशन लिन प्रशिक्षक कहाँ जान पाउने छैनन्।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटीपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री रिदम सिंह।
3: नेपाली नेटवर्कमा आज
5: राष्ट्रिय मानवाधिकार आयोगले जेठ 13 गते सार्वजनिक गरेको जेएनजी आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदनले मुलुकको राजनैतिक र सामाजिक क्षेत्रमा ठूलो हलचल ल्याएको छ। आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका 17 जना बहालवाला सांसद र अन्य आन्दोलनकारीहरू गरी कुल 50 जनाको नाम सार्वजनिक गर्दै उनीहरूमाथि थप गहन अनुसन्धान गरी कार्यवाही प्रक्रिया अघि बढ़ाउन सरकारलाई सिफारिश गरेपछि यस विषयमा तीव्र बहस शुरू भएको छ। प्रतिवेदन सार्वजनिक भए लगत्तै यसमा समेटिएका कतिपय शीर्ष नेता तथा अभियन्ताहरूले आयोगको निष्कर्षलाई अपरिपक्व र राजनैतिक स्वार्थबाट प्रेरित भएको आरोप लगाएका छन् भने कतिपयले यसलाई न्यायको दिशामा सकारात्मक कदम भन्दै स्वागत गरेका छन्। यसै गरी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संसदमा बोल्दै सरकारले इतिहासका विभिन्न कालखण्डमा भएका सबै आन्दोलनका प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा अध्ययन गरी आवश्यक कदम चाल्ने स्पष्ट पारेका छन्। प्रतिवेदनमा गम्भीर आरोप सहित नाम जोड़िएपछि तत्कालीन जेएनजी आन्दोलनका प्रमुख अगुवा एवं पूर्व गृहमन्त्री सुदन गुरूङले आयोगको प्रतिवेदनप्रति कड़ा आपत्ति जनाउँदै यसलाई अत्यन्तै अपरिपक्व भनेका छन्। उनले आयोगको कार्यशैलीमाथि प्रश्न उठाउँदै मानवाधिकार आयोग जस्तो गरिमामय निकायले तयार पारेको प्रतिवेदन दुई चारजना मानिसहरू एक ठाउँमा बसेर चिया खाँदै गफ गरेर बनाएको जस्तो फितलो देखिएको र विश्वविद्यालयको विद्यार्थीले लेख्ने शोधपत्र जति पनि अनुसन्धान नगरिएको आरोप लगाएका छन्। आन्दोलनका क्रममा देशभर 77 जना नागरिकले ज्यान गुमाएको संवेदनशील विषयमा आयोगले निकै कम छानबिन गरेको र अकाथ्य प्रमाण सहितको पावर पोइन्ट प्रस्तुति दिन नसक्दा अन्तर्राष्ट्रिय स्तरमै आयोगको बेइज्जत भएको सुदन गुरूङको जिकिर छ। आयोगका वर्तमान पदाधिकारीहरू अघिल्लो सरकारको पालामा राजनैतिक नियुक्ति पाएका व्यक्तिहरू भएकाले उनीहरू निष्पक्ष हुन नसकेको र पूर्व न्यायाधीश नेतृत्वको कार्की आयोगको प्रतिवेदनलाई असर पुर्याउन यो रिपोर्ट ल्याइएको हुनाले अब यसको निष्पक्ष छानबिनका लागि छुट्टै संवैधानिक निकाय गठन गरिनुपर्ने माग उनले गरेका छन्। प्रतिवेदनमा एभरेस्ट होटल अगाडि मध्याह बजेतिर हामी नेपाल संस्थाका सुदन गुरूङले भीड़को नेतृत्व लिएको र त्यसपछि प्रदर्शनकारीहरू आक्रोशित बन्दै सुरक्षा ब्यारिकेड तोडेर निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग मुठभेड़ शुरू भई हुलदंगामा परिणत भएको उल्लेख छ। प्रतिवेदनमा जेएनजी आन्दोलनका लागि आधिकारिक रूपमा अनुमति लिने पुरूषोत्तम यादव, हालका सांसद सबल गौतम, खेमराज साउद, अंकित मल्ल र सुदन गुरूङमाथि थप सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिश गरिएको छ। यसै प्रतिवेदनमा सरसित चलचित्र निर्देशक निश्चल बस्नेतलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिश गरिएको छ। आफ्नो नाम आएपछि निर्देशक बस्नेतले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै सरकारलाई अनुसन्धानको शुरूआत आफैबाट गर्न खुल्ला चुनौती समेत दिएका छन् र सत्य तथ्य बाहिर ल्याएर दूधको दूध पानीको पानी छुट्याउनु पर्ने उनको भनाइ छ। जेएनजी आन्दोलनको शुरूआतदेखि नै सक्रिय बस्नेत आफै निर्वाचन नलडे तापनि प्रधानमन्त्री बालेन्द्र शाहको चुनावी अभियानमा निरन्तर साथ दिँदै आएका व्यक्ति हुन्। केही दिन अघि मात्रै उनकी श्रीमती एवं नायिका स्वस्तिमा खड्काले उनलाई खरानीङ्याङ भन्दै व्यङ्ग्य समेत गरेकी थिइन्। अर्कातिर अनुसन्धानका लागि सिफारिश गरिएका जेएनजी आन्दोलनका अगुवा रविकिरण हमालले भने आयोगको प्रतिवेदनलाई सकारात्मक कदमका रूपमा स्वीकार गर्दै यसलाई यथाशीघ्र कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। उनले भिडियो सन्देश जारी गर्दै आफू जुनसुकै छानबिनका लागि तयार रहेको बताउँदै शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक र अराजक बनाउने तथा पर्दा पछाडि बसेर आन्दोलनलाई उक्साउने वा फ्यूलिङ गर्ने समूहमाथि कानूनी कार्यवाही हुनुपर्नेमा जोड़ दिएका छन्। यसको विपरीत जेएनजी अभियानकी अगुवा रक्षा बमले भने अनुसन्धान प्रतिवेदनप्रति पूर्ण रूपमा असन्तुष्ट जनाएकी छन्। उनले सामाजिक सञ्जालमा आक्रोश पक्रै सरकार र आयोगले आफ्ना राजनैतिक कित्तावाजी मिलाउनकै लागि प्रारम्भिक सोधपूछ वा बयान समेत नलिई नामहरू समावेश गरेर युवा आन्दोलनको अपराधिकरण गर्न खोजेको आरोप लगाएकी छन्। व्यथिति विरूद्ध स्वतस्फूर्त रूपमा सड़कमा उत्रिएका देशभक्त युवाहरू र नियतवश हिंसा मचाउनेहरूलाई एउटै डालोमा राखेर हेर्ने काम स्वीकार्य नहुने उनले चेतावनी दिएकी छिन्। बमले देश संकटमा परेका बेला लोकतन्त्र र संविधान रक्षाका निम्ति योगदान दिने पूर्व प्रधानमन्त्री सुशीला कार्कीलाई समेत छानबिनको दायरामा ल्याउन आयोगले गरेको सिफारिशप्रति तीव्र आक्रोश व्यक्त गर्दै प्रतिवेदन सेलेक्टिभ रूपमा नभई अक्षरश कार्यान्वयन हुनुपर्ने माग गरेकी छन्। प्रतिवेदनमा नाम समावेश नभएका कतिपय जेएनजी अगुवाहरूको प्रतिक्रिया भने फरक र चाखलाग्दो छ। जेएनजी अगुवा माजिन अन्सारीले मानव अधिकारको प्रतिवेदनमा आफ्नो नाम नआउनुलाई आफ्नो असफलता र दुःखको कुरा मानेका छन्। आन्दोलनको आवरणमा राष्ट्रिय संरचनामाथि विध्वंस मचाउनेहरूमाथि कड़ा कार्यवाही हुनुपर्ने धारणा राख्दै उनले आयोगको प्रतिवेदन तत्कालीन समयमा काठमाण्डौको मेयर रहेका वर्तमान प्रधानमन्त्री बालेन शाहको भूमिकाबारे मौन रहेकोमा प्रश्न उठाएका छन्। शाहले मेयर रहँदा 14 वर्षदेखि नाबालकहरूलाई समेत आन्दोलनमा सहभागी हुन सार्वजनिक अनुरोध अनुरोध गरेको विषयमा आयोगले सूक्ष्म अनुसन्धान गर्नुपर्ने जिकिर गरेका छन्। यद्यपि यस प्रतिवेदनले भविष्यमा शासक र सुरक्षा निकायलाई जिम्मेवार बनाउने आशा भनी उनले व्यक्त गरेका छन्। अर्कातर्फ काउन्सिल अफ जेन्जीका कोशी प्रदेश संयोजक उपार्जुन चामलिङले प्रतिवेदनमा कतिपय त्रुटिहरू भए पनि यो कार्की आयोगको भन्दा बढ़ी तथ्यपरक र स्वागत योग्य रहेको बताएका छन्। यस प्रतिवेदनका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसदमा सांसदहरूसँगको प्रश्न उत्तर कार्यक्रममा सरकारको आधिकारिक धारणा सार्वजनिक गरेका छन्। नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसी र श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सोधेका प्रश्नको जवाब दिँदै प्रधानमन्त्री शाहले आयोगले सार्वजनिक गरेको प्रतिवेदनको 29 पानाको सिफारिश खण्ड संचार माध्यममा आइसके पनि प्रधानमन्त्री कार्यालयमा औपचारिक रूपमा बुझाइ नसकिएको सदनलाई जानकारी गराएका थिए। साथै प्रधानमन्त्री बालेन्द्र शाहले मानव अधिकार आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा आइपुगेपछि त्यसको कार्यान्वयनका लागि सार्वजनिक गरिने समेत बताएका छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा
3: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: डिस होम 518
5: आजको जनता जान्न चाहन्छनमा हामीसँग
6: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज
7: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना
8: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्य दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ
9: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर
7: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ सम्पर्क नम्बर 98413-52747 98470-52954 98472-84700 र 98470-83400 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु
10: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र तथा मानविक संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने दक्ष अनुभवी शिक्षक मनोपरामर्श विधि अपनाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था कमजोर विद्यार्थीहरूका लागि फिट ब्याग तथा अतिरिक्त कक्षाको व्यवस्था सुविधा सम्पन्न भौतिक पूर्वाधार जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था
11: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि कक्षा सञ्चालन जेठ 18 गतेदेखि
10: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य बारगंगा मावि बारगंगा लौगाई कपिल वस्तु फोन 076411118 98570-50579 98570-50259 र 98470-82048
12: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330
13: एसएई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिश माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा विवाह समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
14: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
13: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्पर गाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया फर्सा टिकट बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा गुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसएई ग्रेड सिक्सको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
14: विस्तृत जानकारीको लागि एभरेस्ट इंग्लिश बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071-535-962, मोबाइल नम्बर 98671-09146, 98570-59158, 98475-51800 र 98681-84976।
15: एभरेस्ट सदैव उच्च।
16: वन हाम्रो जीवन हो, तर प्रत्येक वर्ष डढेलोका कारण हजारौं रुख वन्य जन्तु र वनस्पति नष्ट हुन्छन्। बढ्दै गएको वन डढेलो र आगलाईको प्रमुख कारण भनेकै मानवीय लापरवाही हो। जंगलमा आगो नबालौं, कतै डढेलो देख्दा तुरन्तै स्थानीय निकाय वन कार्यालय वा सुरक्षा निकायलाई खबर गरौं। वन बचा

0: देखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
3: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
3: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
4: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन, हाम्रो भविष्यकै संकट हो। यसको समाधान छ प्रकृतिमा आधारित उपायमा। मिचहा प्रजाति नियन्त्रण गरौं, स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ, अग्नि रेखा बनाऊ, एकीकृत जलाधार व्यवस्थापनमा जोड दिऊ, आगो प्रतिरोधी कृषि वन अपनाऊ, चरीचरणको दिगो व्यवस्थापन गरौं। जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन्। डढेलो होइन, दिगो संरक्षण रोजौं। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
5: ए रोक रोक रोक,
6: के भयो, किन कराएको यस्तो?
5: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड
7: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
5: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: ओहो, आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्। एनसेल, नेपालकै लागि।
9: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
10: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
9: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
10: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
9: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
11: सुन्नु न,
12: भन न भन,
11: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
12: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
11: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
12: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
11: तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
12: हजुर ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गरगहनाहरु पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईले खोजे जस्ता आकर्षक डिजाइनका गरगहनाहरुको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिलाशिल्पा स्याङ्जा कारीकोटी सुनसादी पसल औली हवा रोड पश्चिम पट्टी एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर बिक नायरी मोबाइल 98215 90095 98575 56095 र 98174 52311।
13: युनाइटेड अस्पताल बारदिंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु
14: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
13: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू पाठेघर फाल्ने चिरेर बच्चा निकाल्ने नर्मल डेलिभरी सेवा एपेन्डिसाइटिस हाइड्रोसिल हर्निया पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा
14: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076550200 मोबाइल नम्बर 98575 1038।
13: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
15: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू सिकाइ मैत्री साइन्स ल्याब अत्याधुनिक कम्प्युटर ल्याब एसी युक्त कक्षा कोठा संस्कार र संस्कृतिमा जोड व्यक्तित्व र नेतृत्व विकास फर्दर स्टडीका लागि काउन्सिलिङ रेफरेन्स बुक सहितको ई लाइब्रेरी खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप होटल भिजिट शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा आईओई र आईओएम मा राम्रो सफलता आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल बुटोला सुक्खा नगर फोन 071-534-570-531-354-530-570। दिप भनेकै उज्यालोको प्रतीक।
16: के छ हो धुनुस भाइ भाले बोकेर कता के को भाकल हो
17: सुन्तालीको चिउमा दाग आएर हात खुट्टा पनि झमझम गर्छ भन्छ जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे त्यसैले भाले चढाउन
16: यस्तो पनि हुन्छ
17: नपाक्छ घर हिँड्ने न ल हेर्नुहोस् त
16: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो खसो दाग देखिनु अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु शरीरमा गिर्खाहरू देखा पर्नु दागमा छुँदा थाहा नपाउनु मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नु। यो देउताको होइन किटाणुको करामत हो।
18: भाकल साकल छोडौ दुर्मु उहाँले भने यसै जता र औषधि खान थालिहाल्नु पर्छ कि
19: कुष्ठरोगको समयमै उपचार गराउ अङ्गभङ्ग हुनबाट बचौ बचाऊ।
20: जनहितका लागि जारी सन्देश नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग।
21: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा कर्मचारीको तलब वृद्धि र आयकरमा छुट लगायत ठूलो आकार र महत्वाकांक्षा सहित रासोपा सरकारको पहिलो बजेट संसदमा पेश।
1: कुल खर्च रु 2124.34 करोड विनियोजन गरेको छु।
0: विपक्षीलाई कस्तो लाग्यो त नयाँ सरकारको बजेट?
2: आकारमा धेरै नै ठूलो भयो। जानकार अर्थमन्त्रीले यति धेरै सुन्निएको बजेट बनाउनु हुन्थेन।
0: अनि रुमेनियामा रूसी ड्रोन खसेपछि नेटो र EU द्वारा मस्कोलाई चेतावनी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। रूसी ड्रोन खसेर रूमेनियाको एउटा अपार्टमेन्टमा क्षति पुगेपछि उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुख मार्क रुटले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको प्रतिक्रिया दिएका छन्। युक्रेनसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा 2 जना घाइते भएका थिए। युक्रेन युद्ध शुरू भए यता नेटोको सदस्य राष्ट्र रूमेनियामा आक्रमण भएको यो पहिलो घटना हो। रूसी विदेश मन्त्रालयकी प्रवक्ताले उक्त ड्रोन रूसी भए या नभएको बारे प्रतिक्रिया दिन अस्वीकार गरिन्। उनले रूमेनियाले रूसी वाणिज्य दूतावास बन्द गरेर महावाणिज्य दूतलाई निष्कासन गरेको विषयमा छिटै प्रतिक्रिया दिइने बताएकी छन्। बीबीसी संवाददाता निर थोर भन्छन्, यो स्पष्ट रूपमा डेन्युप नदीको छेउमा रहेको रेनी बन्दरगाहमाथिको आक्रमणको एउटा हिस्सा थियो। डेन्युप नदी रूमेनिया र युक्रेन बीचको सिमाना हो र विगतमा युक्रेनतिरको सिमानामा धेरै आक्रमण भएका थिए। बीबीसी संवाददाताको भनाई। भारतीय अधिकारीहरूले यो वर्षको मनसूनमा 11 वर्ष यताकै कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेका छन्। खेतीको समयमा खडेरीको पूर्वानुमानले खाद्यान्नको उत्पादन र खानेकुराको मूल्यबारे चिन्ता जन्माएको छ। विश्वभरि मौसमी प्रणालीमा हेरफेर ल्याउने एल निनोका कारण यो पटकको वर्षामा भारतमा कम वर्षा हुने आकलन गरिएको छ। साधारणतया जूनको शुरूआतबाट दक्षिणी राज्य केरला हुँदै भारतमा प्रवेश गर्ने मनसूनलाई देशको अर्थतन्त्रको ठूलो आधारका रूपमा लिइने गरिएको छ। घुस लिएको र अपचलनमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका एउटा चिनिया मन्दिरका प्रमुखलाई 24 वर्षको जेल सजाय सुनाइएको छ। जेन बौद्ध धर्म र कुङफूको जन्म भएको साओलिन मन्दिरका प्रमुख सी योन्जिनलाई सम्पत्ति हिनामिना गरेको आरोपमा गत वर्ष बर्खास्त गरी पक्राउ गरिएको थियो। हेनान प्रान्तको केन्द्रमा सन् 495 स्थापित भएको उक्त मन्दिरका प्रमुखसँग कैयौं विलासी गाड़ीहरू रहेको र कैयौं महिलाहरूबाट उनले बच्चा जन्माएको अन्य भिक्षुहरूले दावी गरेका थिए। विश्व स्वास्थ्य संगठन WHO का प्रमुखले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि थप आर्थिक सहयोगका लागि अपील गरेका छन्। किन्सासा पुगेका टेड्रोस एडहानम घेब्रेयेससले हालसम्म आवश्यकताको 1/3 सहयोग मात्र जुटेको बताए। इबोला संक्रमण देखिएका कंगो र युगाण्डामा इबोला नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले थप 8 करोड़ अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको छ। WHO ले इबोलाबाट निको भएका पहिलो व्यक्ति अस्पतालबाट घर फर्किएको बताएको छ। र 16 जना बालबालिकाको ज्यान लिएको विद्यालय छात्रावासको आगलागीको घटना अनुसन्धानका क्रममा केन्याको प्रहरीले आगो लगाएको आशंकामा 8 जना विद्यार्थीलाई पक्राउ गरिएको जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूको बयान लिने काम भइरहेको अपराध अनुसन्धान निर्देशनालयले उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझ पखमा यहाँलाई स्वागत छ। झण्डै 2/3 बहुमत सहित सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकारले आफ्नो पहिलो बजेटले मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्य राखेको अर्थमन्त्रीले बताएका छन्। यसले संरचनागत सुधारको नयाँ चरणको शुरूआत गर्ने उनले बताए। अघिल्लो वर्षको भन्दा करिब 2 खर्ब बढ़ी, करिब 21.25 खर्ब रूपियाँको बजेटले आउने वर्ष 7% वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। बजेटले कर्मचारीको तलबमा वृद्धि तथा आयकरमा केही छूट प्रस्ताव गरेको छ। एक रिपोर्ट। जेएनजी आन्दोलनले अघिल्लो सरकारलाई विस्थापित गरेपछि भएको आम चुनावमा सहज बहुमत ल्याएको स्थिर सरकारको पहिलो बजेटलाई धेरैले चासोका साथ हेरेका छन्। अर्थतन्त्रका जानकार भनेर परिचित मन्त्री स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेटमा आकार र महत्वाकांक्षा दुवै ठूलो प्रस्तावित गरेका छन्। अघिल्लो बजेट 19.5 खर्ब रूपियाँको रहेकोमा पछि त्यति खर्च नहुने भन्दै 3 खर्ब जति घटाइएको थियो। अर्थमन्त्री वाग्लेले सो वास्तविकतालाई व्यवस्था गर्दै 21 खर्ब भन्दा धेरैको बजेट प्रस्ताव गरेका छन्।
1: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड़ विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ रू 1270 अर्ब 58 करोड़ अर्थात कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रू 431 अर्ब 10 करोड़ अर्थात 20.3%, वित्तीय व्यवस्थातर्फ रू 422 अर्ब 64 करोड़ अर्थात 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढ़ी हो।
0: उनले प्रस्ताव गरेको विशाल आकारको बजेटका निम्ति आन्तरिक र बाह्य ऋण पनि धेरै आवश्यक पर्ने देखिएको छ।
1: आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रू 1405 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट रू 61 अर्ब 74 करोड़ बेहोर्दा रू 657 अर्ब 29 करोड़ न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रू 247 अर्ब 28 करोड़ परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रू 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ।
0: गत तीनवटा बजेटमा पुनरावलोकन हुन नसकेको आयकरका दर हेरफेर गरेर मध्यमवर्गीय परिवारलाई सघाउ पुर्याउने मन्त्री बाग्लेले वाचा गरेका छन् भने कर्मचारीहरूलाई पनि उनले खाइपाई आएको तलबमा 21% वृद्धि गर्ने गरी खुशीको खबर दिएका छन्।
1: करको बोझ घटाउन आयकरको छूटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रूपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु।
0: बजेटले क्षेत्रगत रूपमा 2 खर्ब 86 अर्ब रूपियाँ सड़क तथा शहरी पूर्वाधार विकासमा विनियोजन गरेको छ भने शिक्षामा 2 खर्ब 18 अर्ब विनियोजन गरेको छ। तर जारी मध्यपूर्व युद्धका कारण भत्तै बढ़न आँटेको मुद्रास्फीति तथा आपूर्ति श्रृंखलामा देखा परेको गड़बड़ीले सरकारको लक्ष्यलाई थप चुनौतीपूर्ण बनाएको जानकारहरूले बताएका छन्। यसै सिलसिलामा हामीले पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई सम्पर्क गरी सरकारले आज प्रस्तुत गरेको बजेट कस्तो लाग्यो भनेर सोधेका छौं।
2: समग्रमा हेर्दा यो मिश्रित खालकै देख्छु मैले। आकारमा अलि धेरै नै ठूलो भयो। 1860 अर्बको सिलिङ योजना आयोगले दिएकोमा यो चाहिँ 2.5-3 खर्ब नै ठूलो हुनु भनेको यो अस्वाभाविक रूपले वृद्धि देखिन्छ। विज्ञ अर्थमन्त्री जानकार अर्थमन्त्रीले यति धेरै सुन्निएको बजेट बनाउनु हुन्थेन। अर्कोतिर चाहिँ विगतमा म आफै अर्थमन्त्री हुँदा नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार हुँदा शुरू गरेका कैयौं कार्यक्रमहरू अगाडि बढाउनु भएको छ, त्यो चाहिँ मलाई खुसी नै लागेको छ। हामीले गण्डकी त्रिभुज भन्थ्यौं, उहाँले गण्डकी चतुर्भुज भन्नुभयो। कर्णाली क्षेत्र एउटा विशेष हर्बलको हब बनाउने भनेको उहाँले चाहिँ कर्णाली चतुर्भुज भन्नुभएको छ। सुदूरपश्चिममा पर्यटन गन्तव्य बनाउने प्राथमिकता, त्यो प्रदेशको पहिचान बनाउने भनेको उहाँले केही क्षेत्रहरू जोडेर त्यो चतुर्भुज भन्नुभएको छ। यस्ता कुराहरू छन्। मधेसमा चाहिँ कृषि जन्य उत्पादनका एउटा हब बनाउने कुराहरूलाई उहाँले अलिकति निरन्तरता दिनुभयो, अलि नयाँ ढंगले प्याकेजिङ गर्न खोज्नुभयो। त्यो कार्यक्रमहरू खुसी लागेको छ। एउटा
0: नयाँ सरकारको नयाँ छनक चाहिँ के पाइन्छ यसमा?
2: अब नयाँ छनक भनेको अलिकति मध्यम वर्गलाई हामी वृद्धि गर्छौं भन्नुभएको छ। अलि मध्यम वर्गलाई खुसी पार्ने खालको करका दरहरूमा हेरफेर, छुट दिनेहरू, व्यक्तिगत आयकरमा झन्डै दोब्बर नै 5 लाखसम्मकोलाई छुट थियो भने अहिले 10 लाख पुर्याएर मध्यम वर्गलाई अलिकति प्रोत्साहन अथवा खुसी पार्न खोजा देखिन्छ। अर्कोतिर कहीँ न कहीँ उहाँहरूको दिमागमा कामले भन्दा पनि अलिअलि वितरण गरेर स्थानीय तहको चुनाव प्रभाव पार्ने भनेर, अबको यो बजेट त स्थानीय चुनाव गराउँछ, स्थानीय चुनावलाई दिमागमा राखेर अलिअलि वितरणमुखी अलिअलि छर्ने खालको गर्नुभएको छ। र खुसी कुरा यसमा के भने, विगतमा स्वयं अर्थमन्त्रीजी र यो पार्टीले वामपन्थी कम्युनिष्ट अर्थमन्त्रीहरू सरकारहरूलाई आरोप लाउनुहुन्थ्यो, त्यो कुरा उहाँहरूले स्वीकार्नु, पुनर्वितरणलाई अथवा चाहिँ अलिकति सामाजिक शिक्षा क्षेत्रमा वितरण गर्ने कुरालाई वितरणमुखी, यो अनुत्पादक भन्नुहुन्थ्यो, अहिले उहाँहरू पनि त्यसैमा जानुभयो, त्यो कुरा चाहिँ नराम्रो होइन। अर्कोतिर यो त ठूलो जनमत पाएको पार्टी हो, त्यो अनुसारको रूपान्तरणकारी खालको देखिएन, खास गरी रोजगारी सिर्जना गर्ने खालको। ठूलो रोजगारी सिर्जना हुने क्षेत्र कृषि क्षेत्र हो, अरू केही उत्पादनमूलक क्षेत्रहरू, त्यो ठाउँलाई प्रोत्साहन गर्ने देखिने गरी देखिएन।
0: अर्थमन्त्रीले यसलाई एउटा संरचनात्मक सुधारको नयाँ चरण पनि भन्नुभएको छ, तपाईँलाई त्यस्तै लाग्छ यो यसले नयाँ चरण ल्याउँछ सुधारको?
2: नयाँ चरणको सुधार भनेको उत्पादन वृद्धि गर्ने, लगानीको वातावरण बनाउने कुरा हो, अनि त्यसरी प्राप्त भएको समृद्धिलाई न्यायचित ढङ्गले पुनर्वितरण गर्ने भन्ने कुरा हो। हाम्रो संविधानले पनि समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गर्छ, त्यसो उहाँले त्यसो भनेको पनि त ठिकै हो, तर त्यतातिर भन्दा पनि अलि सार संग्रहतिरबाट अलिअलि बजारलाई जोड दिन खोजे, अलिअलि निजी क्षेत्रलाई जोड दिन खोजे, अलिअलि वितरण पुनर्वितरणलाई सामाजिक सुरक्षालाई जोड दिन खोजे हुनाले अलि मिसमास देखिन्छ। तैपनि अब जसरी भए पनि यो सामाजिक सुरक्षा क्षेत्रहरूका कार्यक्रमहरू स्वागतै गर्नुपर्ने हुन्छ।
0: यो कार्यान्वयन गर्न चाहिँ कतिको सक्ने क्षमता देख्नुहुन्छ यो सरकारमा? नयाँ ऊर्जा सहित आएको नयाँ सरकार छ।
2: एउटा कुरा त के भने आकार ठूलो भइसकेपछि, स्वेलिङ भइसकेपछि, सुनिसकेपछि त्यो अनुसारको स्रोत जुट्दैन, स्रोत नजुटेपछि कार्यान्वयन हुन सक्दैन। त्यसो गर्दा स्रोतका कारणले केही केही कुरा चाहिँ कार्यान्वयन क्षमताका कारणले कार्यान्वयन हुनेमा शंका छ।
0: अब बजेट भाषणको शुरूमै अर्थमन्त्रीले आयकरदेखि लिएर अन्य करहरूको फेरबदलको घोषणा गर्नुभयो, अनि सरकारको चाहिँ मनमा के देखिन्छ भने नागरिकसँग खर्च गर्न सक्ने रकम थप प्राप्त हुन्छ र यसले शिथिल भइरहेको अर्थतन्त्रमा माग बढ्छ भन्ने एउटा आश होला। तपाईँलाई चाहिँ कस्तो लाग्छ, यो हेरफेर गर्दाखेरि उसले राखेको आश पूरा होला?
2: त्यति सजिलै पूरा हुने देखिँदैन। उहाँले अपेक्षा त गर्नुभएको छ तर त्यो अनुसारको विगतका अनुभवहरू हेर्दा पनि देखिँदैन। अहिले पनि जसरी विभिन्न क्षेत्रहरूमा कर छुटका कुरा गर्नुभएको छ, नागरिकले अलिकति खर्च गर्ने अलिकति चाहिँ उत्साह बढाउने खालको कुरा गर्नुभएको छ, अर्कोतिर फेरि के अरे आकार एकदम बढाउनु भएको छ, हुन त अलिक विराजावासी कि स्रोत कहाँबाट ल्याउने त नि, त्यो खालको ऋणका कुरा पनि, ऋण चाहिँ असाध्य आन्तरिक ऋण ठूलो आकारमा लिने कुरा गर्नुभएको छ, त्यसले चाहिँ फेरि लगानी योग्य पनि जम्मा नहुने, रकम पनि नहुने प्राइभेट सेक्टरलाई, यस्ता विराजावासी छन्। अब उहाँको आश हेरौँ, पहिलो पटक अर्थमन्त्रीजीले पेश गर्नुभएको छ, कति कुराहरू त शंकाको लाभ पनि दिनुपर्ने हुन्छ। हामीले सरसर्ती विगतका अनुभवबाट हेर्दा चाहिँ यो स्रोत जुट्दैन एकातिर, अर्कोतिर कार्यान्वयन गाह्रो छ, अर्कोतिर उहाँले जुन स्तरको चाहिँ महत्वाकांक्षा राख्नु भएको थियो त्यो खालको चाहिँ अहिले परिस्थिति छैन, निजी क्षेत्र त्यस्तो चाहिँ मनोबल कमजोर छ, यो सबै हेर्दा उहाँको यो चाहिँ बजेट कार्यान्वयन हुने सम्भावना म देख्दैन।
0: अन्त्यमा तपाईँको आफ्नो दृष्टिकोणमा राजनीतिक रूपमा हेर्दा र अर्थतन्त्र रूपमा हेर्दाखेरि चाहिँ यसलाई 10 पूर्णाङ्कमा कति दिनुहुन्छ?
2: यो अप्ठ्यारो प्रश्न हो, अहिले त शंकाको लाभ दिनुपर्ने हुन्छ, त्यसो गर्दा अहिले मिश्रित खालकै मेरो प्रतिक्रिया हुन्छ, अहिले चाहिँ अङ्क दिनेतिर नलागौं। हामीले के आशा गरौं भने हामीले आलोचनात्मक रूपले जसरी राखेका छौं यो कुरा चाहिँ राम्रो ढंगले कार्यान्वयन होस्, हामी त एउटा आर्थिक समृद्धि होस्, रोजगारी सिर्जना होस्, नागरिकको जीवन स्तर माथि उठोस् भनेर कामना हो। पहिले नै यति अङ्क भनेर चाहिँ भन्ने भन्दा पनि शंकाको लाभ दिउँ।
0: उनी थिए पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य समेत रहेको युरोपेली राष्ट्र रुमेनियाको एउटा आवासीय भवनमा रूसी ड्रोन खसेपछि नेटो र युरोपेली युनियन ईयूले रूसलाई चेतावनी दिएका छन्। रुमेनियाका अधिकारीहरूले उक्त ड्रोन रूसी भएको आफूहरूले पुष्टि गरेको बताए पनि रूसले उक्त आरोपबारे प्रतिक्रिया दिएको छैन। घटनामा दुईजना घाइते भएका थिए। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
4: रुमेनियाको आपतकालीन सेवाका अनुसार अपार्टमेन्ट भवनको 10औं तलामा ड्रोन खसेर आगलागी भएपछि 70 जनाको उद्धार गरिएको थियो। रुमेनियाका विदेश मन्त्रीले उक्त ड्रोन रूसकै भएको र त्यो विस्फोटक पदार्थले भरिएको बताएका छन्। राष्ट्रपति निकुसर डानले रुमेनियाको दक्षिण पूर्वी शहर कुन्स्टान्टामा रहेका रूसी महावाणिज्य दूतलाई निकाला गरिएको बताएका छन्। रूसले त्यसबारे प्रतिक्रिया जनाउने तयारी भइरहेको बताएको छ। यसअघि नेटोका प्रमुख मार्क रुटाले रूसको व्यवहारलाई लापरवाह भन्दै त्यो सबैका लागि खतरा भएको बताएका थिए। उनले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको चेतावनी रूसलाई दिएका छन्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लाइनले ईयूले मस्कोमाथि दबाव कायम राख्ने बताएकी छन्। युके, जर्मनी र फ्रान्सले पनि रूसी ड्रोनले रुमेनियामा पुर्याएको क्षतिको निन्दा गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै यी समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: यति बेला रातिको 9 बज्यो।
7: दादु, एक कप चाय के 30 रुपया, कत्रा महँगा। आजकल त कुछ चिजम फेर पैसा असुल नै हुइन।
8: उठ जे भाई, अब एनसेल में पैसा असुल।
7: हो का
8: हो जे एनसेल में आप खाली 18 रुपया में एक दिन लग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती तब नहीं हुई ते पैसे वसूल गजब बात है अब मैं फिर पैसा वसूल करें आज #123# करी या एनसेल ऐप में जाके ये पैक खरीद करी एनसेल नेपाल के लग
7: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो
9: हेर न भतिज म त पाइल्स भएर निकै समस्यामा पो छु त दिशा गर्दा मासु बाहिर निस्किन्छ रगत पनि आउँछ अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि
10: ह्या काका त्यसको लागि तपाईले चिन्तै नलिनुस् न दुई दशकदेखि सेवा दिदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदै छ नि तपाईको समस्याको समाधान सफलतापूर्वक हुन्छ
11: हाम्रा सेवाहरू पाएस मलद्वारमा मासु पलाएको दिशा बस्दा रगत देखिने चिलाउने फिस्टुला मलद्वारको दुई तीन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने भित निस्कने फिसर मलद्वारमा चिरा परेको दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने
10: महिलामा हुने समस्या महिनावारी गडबडी सेतो पानी बग्ने तल्लो पेट दुख्ने आङ खस्ने यौनाङ्ग चिलाउने बाझोपन तथा यौन चाहना नहुने पुरुषमा हुने समस्या शीघ्र पतन उत्तेजनामा कमी यौन दुर्बलता यौन चाहना नहुने पेट सम्बन्धी समस्या ग्यास्ट्राइटिस ग्यास्ट्रिक अल्सर गानोगोला अपच कब्जियत आइबीएस जन्डिस मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा पुरानो भन्दा पुरानो बात युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको हात खुट्टा झमझमाउने अत्याधिक पोल्ने सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार
11: छाला सम्बन्धी समस्या नयाँ तथा पुरानो एलर्जी अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो दुबी छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श
10: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय बारदिन्द चार बुद्ध चोक कपिल वस्तु मोबाइल 98473664666 र 98214-15291
11: सुन्नुहोस् त हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स फिस्टुला र फिसरको सफल उपचार गरिन्छ
12: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530
13: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
14: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
13: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
15: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
14: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98571713 संचालक गिरिराज कडे
16: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन् पानीका मुहान जोगाऊ प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं, अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
17: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
18: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्याटिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्याटिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
17: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
18: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
17: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
18: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
17: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
18: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
17: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
18: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
17: फिजियोथेरापी विशेषज्ञ सेवा,
18: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
17: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा, रूपन्देही। मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउनलाइसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
6: यस्तो बेला त अनु किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
7: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
8: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
6: सम्पर्क अनुप किसान सेनेटरी, बारगंगा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
8: प्रोप्राइटर नोने थारू।
7: सम्पर्क नम्बर 98144-49750 र 98-76-31-393।
9: डिभिजन 1 कार्यालय कपिल वस्तु, गौतम बुद्ध चन्द्रौताको जनहितमा जारी सन्देश।
10: गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोधक डिभिजन वन कार्यालय कपिलवस्तु गौतम दत्त चन्द्रौटा कपिलवस्तु।
2: कता हो काका लहर लहर गर्दै
3: कहाँ हुन्थ्यो बाउ? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू।
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट बिडीका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डडेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: हत्या गरौं, कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारबिङ्गा दुई पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
3: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
2: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
3: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
2: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
3: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
2: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
4: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
2: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570557।
5: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
6: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
7: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि, छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजे देखि, कक्षा सञ्चालन 2083 असार 1 गते देखि।
5: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
8: सुन्नुहोस् त, 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
9: सम्पर्क +2 कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 98570050213।
8: सिद्धार्थ क्याम्पस बाढगंगा बुङसी कपिलवस्तु।
10: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान, जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
11: के भएको हो? छोरीलाई भुकेर आएको छौ त? हेर्नुहोस् काका, छोरी फुल्टिनु बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको। सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्।
12: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
11: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
12: छोरी न त्यो है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
11: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ। मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश, तयार भएर छिट्टो बाहिर आऊ त।
13: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
14: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
15: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
16: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
17: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
18: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
19: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
17: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
19: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
18: सुन्नुहोस् त,
17: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
20: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
19: अनुरोध
17: अध्यक्ष लेमबहादुर गुरुङ, बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 6 बैदौली। सम्पर्क नम्बर 98472-76-639।
21: हेलो
22: हजुर, हेलो,
21: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
22: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
23: हजुर,
22: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
23: लु दिन त। हेलो, भन्नुहोस् त।
21: हेलो हजुर,
23: हजुर,
21: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
23: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
22: ए नानी, के भनेर छ, के हो, के भयो?
23: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
22: ल ल ल, किन दिन्थे?
24: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
25: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
24: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
25: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: यतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जसँगै ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुसी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज, रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल, पहाड़, तराई, गाउँ बस्ती, पाखा पखेरा, शहर कुना कन्दरा, आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डोलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीडा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: हजुर अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

आदरणीय श्रोता कार्यक्रम अध्यात्म दर्शन में यहाँहरुलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन संगे उपस्थित भएको छु म तपाईहरुकै प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz को आकाशीय ध्वनि तरंगमा प्रत्येक दिन बिहान 5 बजेदेखि करीब करीब 5:30 बजेसम्म तपाईहरुले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शनमा हामी विशुद्ध रूपमा आत्मिक छलफल आत्मिक सत्संग गर्ने गर्दछौं जसले जीवन रूपान्तरणको लागि ठूलो भूमिका खेलोस् र प्रत्येक जीव मात्रको कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्तिको चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्त्वलाई आनन्दको रूपमा बोध गर्न पाउन भन्ने उद्देश्य साथ यो कार्यक्रम सञ्चालित छ। यसै उद्देश्यको साथमा आज पनि हामी फरक प्रसंग लिएर तपाईहरुमा आज उपस्थित भइसकेका छौं। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौं एउटा सुमधुर भक्ति संगीत।

ईश्वर को स्वरूप नावेद बिन मनुते तम ब्रिहंतम, अर्थात जो वेद जान्दैन उसले ईश्वरलाई पनि जान्न सक्दैन। त्यसकारण सर्वप्रथम वेदमै प्रवेश गरेर हेरौं वेदले के भन्छ। किनो उपनिषदमा भनिएको छ, यस्या मतम तस्य मतम, मतम यस्येन वेद सह अभिज्ञातम विजानताम विज्ञात मजिजानताम। अर्थात जसले ईश्वर बुझिने विषय हो भन्ने ठान्दछ उसले बुझ्दैन, जसले ईश्वर बुझिने विषय होइन भन्छ उसले ईश्वरलाई बुझेको हुन्छ। अर्थात ईश्वरलाई कसैले पनि बुझ्न सक्दैन। अर्कोतिर वेदले यो पनि भनेको छ, यह चेद वेदितथ सत्यमस्तिन चेदिहा वेदिन महति दिनस्ति केनो उपनिषद। अर्थात यही मानव देहमा ईश्वरलाई बुझ्न सकियो भने ठिक छ, अन्यथा ठूलो हानि हुन्छ, किनकि यो मानव देह देवताहरूका लागि समेत अप्राप्य छ। वेदहरूले ईश्वरलाई बुझ्न नसकिने अनेक कारणहरू बताएका छन्। एउटा कारण त के हो भने, इन्द्रियभ्य पराह्यार्थ अर्थभ्यश्च परमन मनसस्तु परा बुद्धिर बुद्धि रात्मा महान पर। अर्थात इन्द्रियहरू भन्दा पर इन्द्रियहरूका विषय छन्, विषयहरू भन्दा पर मन छ, मन भन्दा पर बुद्धि छ, बुद्धि भन्दा पर जीव छ, जीव भन्दा पर माया छ, माया भन्दा पर ब्रह्म छ। अर्थात इन्द्रिय मन र बुद्धि भन्दा ईश्वर सर्वथा पर हुने कारणले गर्दा इन्द्रिय मन र बुद्धिद्वारा ग्राह्य हुन सक्दैन, जबकि जीवसँग यिनै कुरा मात्र साधनका रूपमा रहेका छन्। अब दोस्रो कारण के हो भने, दिव्यो ह्या मूर्त पुरुष, अर्थात ईश्वर दिव्य छन् तर इन्द्रिय मन बुद्धि भने प्राकृत छन्। त्यसकारण इन्द्रिय मन र बुद्धिले दिव्य ईश्वरलाई ग्रहण गर्न बुझ्न सक्दैनन्। तेस्रो कारण हो, तमेव भान्त मनुभाति सर्वम तस्य भाषा सर्वमेतम विभाति श्वेता श्वेतर उपनिषद। ऊ प्रकाशक हो, उसै द्वारा इन्द्रिय मन बुद्धि प्रकाशित हुन्छन्। अतः प्रकाशक ईश्वरद्वारा प्रकाशित इन्द्रिय मन बुद्धि आफ्नो प्रकाशकै प्रकाशिका कसरी हुन सक्छन्? त्यसकारण सर्वथा अज्ञेय छ। चौथो कारण हो, यन मनसान मनुते एनाहुर मतो मतम तदेव ब्रह्मत्वं विद्धि नेदम यदि दमुपासते केन उपनिषदले यसरी भन्छ। उसको प्रेरणाबाट इन्द्रिय मन बुद्धि आफ्नो कार्य गर्न समर्थ हुन्छन्, त्यसैले प्रिय इन्द्रिय मन बुद्धि प्रेरक ईश्वरलाई ग्रहण गर्न असमर्थ छन्। यसका अतिरिक्त ईश्वर दुई विरोधी धर्महरूको अधिष्ठान पनि हो। त्यहाँ श्वेता श्वेतर उपनिषदमा के पनि भनिएको छ भने, अडोरणीयान महतो महीयान आत्मा गुहायाम निहितो स्यजन्तो। तपाईँ जति सानो परमाणु आदिको कल्पना गर्न सक्नुहुन्छ ईश्वर त्यो भन्दा पनि सानो भन्दा पनि सानो छ, अनि तपाईँ आकाश आदिको कल्पना जति ठूलो गर्न सक्नुहुन्छ ईश्वर त्यो भन्दा पनि ठूलो छ। सानो भन्दा सानो हुनु यस कारण अनिवार्य छ कि उसलाई सानो भन्दा सानो वस्तुमा पनि व्याप्त हुनु छ, र ठूलो भन्दा ठूलो अनुसर्थ आवश्यक छ कि सबैलाई आफूभित्र स्थिर राख्नु छ र प्रलयद्वारा आफूमा प्रविष्ट गराउनु छ। यदि सानो मात्रै भएको भए पनि बुझिन्थ्यो होला, र ठूलो मात्रै भएको भए पनि बुझिन्थ्यो जानिन्थ्यो होला। सम्भव छ दुवै स्थिति पनि बुझिन्थ्यो होला, तर वेदले के भनेको छ भने, नेति नेत्य स्थूल मनु, अर्थात ऊ न सानो छ न ठूलो छ, त्यसो भए उसलाई कसरी बुझ्ने? पाँच नम्बरमा फेरि बुझौं, केनोपनिषद् होइन कठोपनिषद्ले भन्छ, अन्यत्र धर्माद्दन्यत्रा धर्माद्दन्यत्रात् अस्मत्कृता कृतात्। अर्थात ईश्वर धर्म भन्दा पर छ, अधर्म भन्दा पनि पर छ, कार्य भन्दा पर छ र कारण भन्दा पनि पर छ। अब श्वेतर उपनिषद् फेरि के भन्छ भने, सर्वेन्द्रिय गुणाभासम सर्वेन्द्रिय विवर्जितम सर्वस्य प्रभु मीशानम सर्वस्य शरणम बृहत। ईश्वर समस्त इन्द्रिय आदि रहित छ तर समस्त इन्द्रिय आदिका विषयहरूलाई ग्रहण गर्छ, यहाँसम्म कि अपाणि पादो जवनो गृहीता
पश्यत्य चक्षु श्रोत्य गण सवेक्ति वेद्यम न तस्यास्ति व्यत्तातमाहुर गृहम पुरुषम महांतम। अर्थात उसका घोड़ा छैनन् तर दौड़िन्छ, उसका हाथ छैनन् तर समाउँछ, उसका आँखा छैनन् तर देख्छ, उसका कान छैनन् तर सुन्छ, उस सबै थोक जान्दछ तर उसलाई कसैले जान्दैनन्। अनि वेदको पुरुषोक्तले के भन्छ भने सहस्र शीर्षा पुरुष सहस्राक्ष सहस्रपात सभूमि सर्वतः स्मृत्वा तितिथद्ध सांगुलम। अर्थात उसका अनंत शीर्षन अनंत आकाशन अनंत गोड़ासन अस्तु यदि खुट्टा नभएको भए हामी उसलाई लङ्गडो भन्ने ठान्थ्यौं तर दौड़िन्छ तब कसरी लङ्गडो भन्ने। यसै गरी अन्य इन्द्रियहरूको पनि यस्तै समस्या छ। तदे जति तन्नै जति तद्दूरे तद्वन्ति केहि ईशावास्योपनिषद् ईशावास्योपनिषद्ले भन्छ। अर्थात ऊ हिँड्छ ऊ हिँड्दैन, ऊ टाढा भन्दा टाढा छ, ऊ नजिक भन्दा नजिक छ, ऊ सबै भित्र छ र सबै बाहिर पनि छ। फेरि अर्को श्लोक यजुर्वेदले भन्छ अजायमानो बहुधा विजायते तस्य योनिम परिपश्यन्ति धीरा। अर्थात ऊ अजन्मा पनि छ र अनन्तानन्त जन्म पनि धारण गर्छ। अब फेरि शोकाम यत बहुश्याम प्रजायति स तपो तप्यतः। उसले इच्छा गर्यो तर तपस्या गर्यो, जसबाट सृष्टि भयो त्यसैले ऊ सृष्टिकर्ता हो। अनन्ताश्चात्मा विश्वरूपो ह्यकर्ता त्रयम् यदा विन्दते ब्रह्ममेतत् श्वेता श्वेतर उपनिषद्। अर्थात ऊ केही गर्दैन, यसै आशयले गीतामा पनि भनिएको छ मत्तः परतरम् नान्यत् किञ्चित् दस्ति धनञ्जय मयि सर्वमिदं प्रोक्तम् सूत्रे मणिगणाइव। यस्ता अनेकौं श्लोकहरू छन् मया तदमिदं सर्वम् अहम् सर्वस्य प्रभवो अथवा भव नैनीति किम्। गीतामा धेरै श्लोकहरू रहेका छन् यत्र येन यतो यस्य यस्मै यद् यद् यथा यदा। अर्थात जो विश्वरूप हो, जसलाई विश्व व्यापार प्राप्त छ, जसबाट विश्वको रक्षा हुन्छ, जसका लागि विश्व छ, जसबाट विश्व उत्पन्न भएको छ, जसको विश्व हो, जसमा विश्व स्थित छ, यस्तो माया र जीवहरूको स्वामी नै ईश्वर हो। रामायणले पनि भन्छ रामस्वरूप तुम्हार वचन अगोचर बुद्धि पर अविगत अखत अपार नेति नेति नित निगम वद। अब यसरी धेरै ठाउँमा ईश्वरको व्याख्या गरिएको छ। भागवतले पनि भनेको छ वेदव्यासजीले ईश्वरलाई ब्रह्मा शंकर आदिले पनि जान्दैनन् भनेर भन्नुभएको छ नाहम न यूयम यदृताम गतिम विदुर न वाम देव किमुता परेशुरा तन्माया मोहित बुद्धि अस्तिदम विनिर्मितम चात्म समम विचक्ष्महे। वेदले भन्छ यस्तो ईश्वर तीन स्वरूपको छ गरे एतत् गियम नित्यमेवात्म संस्थम नातम परम वेदितव्यम हि किंचित भोक्ता भोग्यम प्रेरितारम चमत्वा सर्वम प्रोक्तम त्रिविरम ब्रह्ममेतत्। तीन प्रकार का ईश्वरलाई जान्नु पर्छ तब मात्रै माया निवृत्ति हुनेछ। पहिलो भोक्ता ब्रह्म, दोस्रो भोज्य ब्रह्म, तृतीय प्रेरक ब्रह्म। प्रेरक ब्रह्मका विषयमा माथि नै बताइसकेको छु मैले। भोक्ता ब्रह्मका विषयमा वेदले के भन्छ भने आत्मानम नह रथितम विधि शरीरम गौ रथमेव तु बुद्धिम तु सारथिम विद्धि मन प्रग्रहमेव च। आत्मा रथी हो, शरीर रथ हो, बुद्धि सारथी हो, मन लगाम हो, इन्द्रियहरू घोडा हुन्, यस्तो आत्मेन्द्रिय मन बुद्धि युक्त तत्वलाई भोक्ता ब्रह्म भनिन्छ। भोग्य ब्रह्मका विषयमा फेरि वेदले के भन्छ भने अजामेकाम लोहित शुक्ल कृष्णाम बन्नी प्रजा सिजमानाम स्वरूपा। अर्थात त्यो पनि अजा हो, त्यसको पनि कहिले प्रारम्भ छैन, अनादि अनन्त छ, त्यसलाई माया भनिन्छ। यो तीन गुणहरू सत्व रज तमले युक्त छ, तर माथि हामीले हजुरहरूलाई भने जस्तै तीनवटै गुणहरू बुद्धिभन्दा पर छन्। अब विचारणीय कुरा के हुन आउँछ भने बुद्धिद्वारा पनि

नभनिकन विश्वास हुँदैन र विश्वास बिना त्यसको प्राप्ति पनि हुँदैन। त्यसलाई प्राप्त नगरिकन परमानन्दको परम चरम लक्ष्य प्राप्ति हुन पनि सक्दैन। त्यसकारण वेदले के भन्छ भने तस्य योनिम परिपश्यन्ति धीरा, तस्य योनिम परिपश्यन्ति धीरा, अर्थात त्यस्तो ईश्वरलाई जान्ने बुझ्नेहरू पनि भएका छन्। एकातिर ईश्वरलाई सर्वथा अज्ञ अदृष्ट आदि भनिन्छ भने अर्कोतिर दृष्ट र ज्ञ पनि भनिन्छ। यो समस्याको समाधान कसरी गर्ने आउनुहोस्, यस विषयमा विचार गरौं। राधे राधे गोविन्द, गोविन्द राधे, राधे राधे गोविन्द, गोविन्द राधे।

0: आज विक्रम सम्वत 2083 साल ज्येष्ठ 19 गते मंगलवार ज्येष्ठ कृष्ण पक्ष द्वितीया 2 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: संसद प्रधानमन्त्री केन्द्रित हुँदा कानून निर्माण ओछेलमा, प्रधानमन्त्रीको अभिव्यक्तिका कारण संसद बैठक फेरि पनि अवरूद्ध, सुस्तामा तटबन्ध निर्माणमा भारतको अवरोध, संविधान संशोधनमा सभामुखलाई विशेषाधिकार, नयाँ व्यवस्था अनुसार 26 लाख घर परिवारले विद्युतीय भ्याट तिर्नुपर्ने लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको फिरन्ते जीवन छाडेर प्राविधिक शिक्षामा राउटे शीर्षकको शुभ समाचार।
0: राउटे समुदाय भन्ने बित्तिकै हाम्रो मनमा एक विचार आइहाल्छ, जंगलमा घुमिफिरी हिँड्ने लोपोन्मुख जाति। अहिले राउटे समुदायले जंगल परिवर्तन गर्ने मात्रै होइन, शिक्षाका लागि जिल्ला नै छाड्न थालेका छन्। डडेलधुराका परशुराम नगरपालिका 12 का 18 वर्षीय लक्ष्मण सिंह राउटे अहिले आफ्नो जिल्ला छाडेर स्याङ्जामा छन्। सामान्य साक्षर हुनु पनि राउटे समुदायका लागि नौलो कुरा मानिन्छ, तर लक्ष्मण भने प्राविधिक शिक्षा अध्ययनका लागि स्याङ्जाको चापाकोट आउनु भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले स्याङ्जाको चापाकोट नगरपालिका 10 मा सञ्चालन गरेको किसान बहुप्राविधिक शिक्षालयमा उहाँले सिभिल इन्जिनियरिङ इन डिप्लोमाको अध्ययन गरिरहनु भएको छ। पछिल्लो समय पढ्दै कमाउँदै गर्ने अवसर पाइने भएकाले विद्यार्थीमा प्राविधिक शिक्षातर्फ आकर्षण रहेको शिक्षालयका प्रमुख शिव पाण्डेले जानकारी दिनुभयो। लक्ष्मणले आफ्नो प्रतिभा र लगनशीलताको बलले छात्र वृत्ति पाएर प्राविधिक शिक्षा पढ्न आउनु भएको शिक्षालय प्रमुखको भनाई छ। प्राविधिक शिक्षा सस्तो र पढ़ाई पूरा गर्न साथ रोजगारीको अवसर मिल्ने भएका कारण धेरै विद्यार्थीको आकर्षणमा पर्ने गरेको पाण्डेले बताउनुभयो। शिक्षालयमा हाल 250 जना विद्यार्थी पढ्दै आएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। विपक्षीको अडानले संघीय संसद अवरूद्ध, शीर्षकमा नागरिक दैनिकमा खबर छ। प्रधानमन्त्री वीरेन्द्र शाहले नेपाल भारत सीमा विवाद सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग राखेर प्रतिपक्षी दलहरूले सोमबार संसदका दुवै सदनको बैठक सञ्चालनमा अवरोध पुर्याएका छन्। अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएका छन्। प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभा बैठकमा भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचिएको अभिव्यक्ति दिनुभएको थियो। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति नैतिक रूपमा अपरिपक्व भएकाले नसच्याइएसम्म सदन चल्न नदिने बताएका छन्। प्रधानमन्त्री निकट स्रोत र कूटनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्री शाहको नियत राष्ट्रघाती किमार्थ होइन भन्ने रहेको छ। त्यस्तै उनले लिपुलेख, कालापानी, लिम्पिया, धुरा जस्ता रणनीतिक महत्वका क्षेत्र नेपालका भएको दावीलाई कमजोर बनाउन वा कुनै सौदाबाजी गर्न यस्तो अभिव्यक्ति दिएको भन्ने पनि आरोप लागेको छ। प्रधानमन्त्रीले खुला सीमा र नदीहरूको धार परिवर्तनका कारण दशकजा क्षेत्रमा दुवैतर्फका स्थानीय नागरिक स्तरमा परापूर्वकालदेखि देखिँदै आएका प्राविधिक र व्यावहारिक समस्यालाई स्वीकार गरेको उनी निकट स्रोतको दावी छ। देशका कार्यकारी प्रमुखले संसदको रोस्टममा उभिएर बोल्दा कूटनीतिक शब्दावली छनौटमा ध्यान नदिँदा समस्या उत्पन्न भएको भन्ने पनि आरोप लागेको छ। सीमा क्षेत्रमा नागरिक स्तरको व्यावहारिक भोगचलनलाई व्याख्या गर्ने क्रममा जग्गा मिचेको भन्ने शब्द प्रयोग हुनेले नेपालको स्थापित राष्ट्रिय अडानलाई प्राविधिक रूपमा कमजोर बनाइदिएको एक थरी विज्ञहरूको बुझाइ छ। प्रधानमन्त्रीको यही कूटनीतिक कमजोरी र जवाफको अपरिपक्वतालाई विपक्षी दलहरूले राजनीतिक फाइदाका लागि राजनीतिकरण गर्दै राष्ट्रघातीको पगड़ी गुथी दिएको सत्तापक्षको आरोप छ। प्रतिनिधि सभा बैठक सोमबार शुरू भए लगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अन्य प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाल कम्युनिष्ट पार्टी नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए।
0: संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र जनताका मुद्दा ओझेलमा शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। जनताको प्रतिनिधित्व गर्दै आम सरोकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा जुट्नुपर्ने संसद प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति उनको पहिरन र क्रियाकलापमा केन्द्रित भइरहेको छ। यसले जनतालाई बोझ पर्ने कर नीति, पश्चिम एशिया द्वन्द्वका कारण बढ़ेको मूल्य र सरकारले नै तयारी गरेका झण्डै चार दर्जन कानून बनाउने छलफल ओझेलमा परेको छ। नेपाल भारत सीमाबारे प्रधानमन्त्री शाहले 17 जेठमा दिएको विवादास्पद अभिव्यक्तिको चित्त बुझ्दो जवाब संसदलाई दिनुपर्ने विज्ञहरू बताउँछन्। तर शाहको पहिरन र अन्य क्रियाकलापमा बढ़ी केन्द्रित भएर आम सरोकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा असर पार्न नहुने उनीहरूको भनाइ छ। 28 वैशाखमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसक्रममा शुरूआतमै प्रधानमन्त्री शाह संसद बैठकबाट बाहिरिएसँगै संसदले बहसको लीक छाड़ेको हो। नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठकमा प्रधानमन्त्री शाहले सेतो जुत्ता, कालो स्वेटर, टी शर्ट र कालै कोट पाइन्ट लगाएका थिए। करिब 50 मिनट नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री संसद भवनमा रहेको आफ्नो च्याम्बरमा बसेका थिए। यही कारण नीति तथा कार्यक्रममाथि छलफल हुनुपर्ने संसद प्रधानमन्त्रीले बैठक छाड़ेको विषयमा केन्द्रित भयो। विपक्षी दलका नेताहरूले 29 वैशाखको बैठकमा प्रधानमन्त्रीले संसदको मर्यादा नराखेको आरोप लगाएका थिए। नीति तथा कार्यक्रममाथि छलफलको प्रस्ताव प्रधानमन्त्रीको सट्टामा अर्थमन्त्री स्वर्णिम वाग्लेले पेश गरेका थिए भने उठेका प्रश्नको जवाब पनि उनैले दिएका थिए।
2: प्रधानमन्त्री शाहको अभिव्यक्ति पछिका बाछिटा सुस्तामा तटबन्ध निर्माणमा भारतीय एसएसबीको अवरोध शीर्षकमा हिमालय टाइम्समा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसदमा भारतसँगको सीमा विवादबारे दिएको अभिव्यक्तिको असर सीमा नाकामा देखिन थालेको छ। प्रधानमन्त्री शाहले भारतसँगको सीमा समस्याबारे विवादित अभिव्यक्ति दिएसँगै भारतीय सशस्त्र सीमा बल सुस्ताको नेपाली भूमिमा प्रवेश गरेको हो। एसएसबीको टोलीले नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा निर्माणाधीन तटबन्धको काममा अवरोध पुर्याएका छन्। पश्चिम नवलपरासीको सुस्तामा नयाँ ठेक्का अन्तर्गत भइरहेको तटबन्ध निर्माणमा भारतीय पक्षले अवरोध गरेको छ। आइतबार अपरान्न नेपाली भूमिमा प्रवेश गरेको एसएसबीको टोलीले सुस्ता 5 स्थित ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले निर्माण गरिरहेको तटबन्धको काम रोक्न चेतावनी दिएको छ। कटान र डुबानबाट सुस्ता बसाउन मन्त्रालयको 14 करोड़ लगानीमा तटबन्ध निर्माण भइरहेको छ। त्यस्तै भारतका नेपाल विज्ञ भनेर चिनिँदै आएका एसटी मुनिले भने प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा समस्याबारे बोल्ड अभिव्यक्ति दिएको भन्दै बधाई दिनुभएको छ। नेपाल र भारतको सीमा समस्या एकतर्फी छैन भन्ने साहसिक रूपमा स्वीकारेको हुँदा प्रधानमन्त्री शाहले बधाई टिचअप गर्ने उल्लेख गर्दै मुनिले लेख्नु भएको छ, नेपाल सुस्तामा भारतको क्षेत्रमा बसेको छ जुन नदीको भाव परिवर्तनको परिणाम हो। सीमा मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयासहरू भने प्रत्युत्पादक हुने मुनिको चेतावनी छ। आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे भारतीय मीडियाले उच्च प्राथमिकता दिएका छन्। दैनिक भास्कर, नव भारत टाइम्स, दि प्रिन्ट न्यूज 18, अमर उजाला लगायतका मीडियाको अनलाइन संस्करणमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमा आधारित समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन्। साथै केही भारतीय संचार माध्यमहरूले नेपालले अतिक्रमण गरेको दावी गरिएका केही क्षेत्रहरूको विवरण समेत उल्लेख गरेका छन्।
0: संविधान संशोधनमा सभामुखलाई अतिरिक्त अधिकार, मध्याह दैनिकमा खबर छ। संविधान संशोधन विधेयक अगाडि बढ़ाउने प्रक्रियामा सभामुखले अतिरिक्त अधिकार पाउने गरी प्रतिनिधि सभा नियमावली 2083 पारित भएको छ, तर त्यस्तो अधिकार कसरी प्रयोग हुन्छ भन्ने विषय प्रष्ट गरिएको छैन। आइतबार प्रतिनिधि सभाले नियमावली पारित गरेको हो। उक्त नियमावलीको नियम 140 संविधान संशोधन विधेयकको कार्यविधि सम्बन्धी व्यवस्था छ। यसको उपनियम 11 भनिएको छ, सभा प्रतिनिधि सभाद्वारा पारित भई राष्ट्रिय सभामा पठाइएको संविधान संशोधन सम्बन्धी विधेयक सन्देशसहित प्राप्त भएपछि प्रस्तावको पक्षमा प्राप्त भएको जम्मामत दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई पुगेको भए संविधान संशोधनको विधेयक सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनेछ। यस्तो व्यवस्था प्रतिनिधि सभा नियमावली 2079 थिएन। यो थप भएको नियमको प्रयोग सभामुखबाट कसरी हुन्छ भन्ने विषयमा नियमावली मौन रहेको हो। प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पठाइएको संविधान संशोधन सम्बन्धी विधेयक सन्देशसहित प्राप्त हुँदा तीनवटा अवस्था देखिन सक्छ। पहिलो, विधेयक संशोधनसहित पारित भएर आउन सक्दछ। दोस्रो, विधेयक जस्ताको तस्तै पारित भएर आउन सक्दछ। तेस्रो, विधेयक फेल भएर आउन सक्दछ। विधेयक पारित भएर फर्किँदा राष्ट्रिय सभाको तत्काल कायम रहेको संख्याको दुई तिहाई बहुमतबाट निर्णय भएर आएको हुन्छ।
2: जनसत्ताको पूर्जाले उठिवास शीर्षकमा नागरिक दैनिकमा खबर छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका 8 धापेका सर्वजित पुनले 2059 सालमा छिमेकीसँग घरवासका लागि 150 वर्ग मिटर जग्गा किन्ने योजना बनाए। तत्कालीन माओवादीका स्थानीय एक कार्यकर्ताले सर्वजितको यो योजनाबारे थाहा पाए अनि उनलाई व्यक्तिगत जग्गा नकिन्न सुझावसहित मालपोतमा गएर जग्गा पास गर्न सहज नहुने भन्दै त्रास देखाइदिए। तपाईले व्यक्तिको जग्गा किनेपछि मालपोतमा जग्गा पासका लागि जानुपर्छ, उनले भने। तपाईलाई माओवादी भनेर सुरक्षाकर्मीले मार्न पनि सक्छन्, उनको भनाई छ। व्यक्तिगत जग्गा नकिन्न सुझाव दिएका माओवादीका ती कार्यकर्ताले सर्वजितलाई गुठीको जग्गा खरिद गर्न सुझाव दिए। डीकेसाई कुमारी मन्दिरको गुठी जग्गा माओवादीले कब्जा गरेको थियो। उक्त जग्गा कब्जा भइसकेको र पछि पनि कुनै समस्या नपर्ने भन्दै सर्वजितलाई आश्वस्त पारियो। सर्वजितले माओवादी ती कार्यकर्ताकै सुझाव अनुसार जग्गा किन्ने योजना बनाएर डीकेसाई कुमारी मन्दिरका नाममा रहेको 150 वर्ग मिटर जग्गा 65,000 रूपियाँमा खरिद गरे। उनले खरिद गरेको जग्गा माओवादीले सञ्चालन गरेको जनसत्ता मार्फत पास गरिदिए। जनसत्ताले सर्वजितलाई जग्गा पूर्जा दियो। माओवादीले तत्कालीन सरकार विरूद्ध काम कार्यवाही गर्ने भन्दै समानान्तर सरकारका रूपमा जनसत्ता चलाएको थियो। 2069 सालमा माओवादीको 8 भरोसामा 150 वर्ग मिटर जग्गा किनेका सर्वजित सही जग्गामा घर बनाएर बस्न शुरू गरे, तर माओवादीको लहै लहैमा लागेर जनसत्ता मार्फत पास गर्ने गरी जग्गा किनेका सर्वजितको उठिवास लाग्यो। उनले जग्गा खरिद गर्दा बुझाएको रकम पनि फिर्ता पाएनन्। जनसत्ताको लिखत पासले मान्यता नपाउने भएपछि जग्गा छाड्नु पर्यो। केही समय अघि आफूले खरिद गरेको जग्गामा बनाएको घर छाडेका सर्वजितले भने माओवादी कार्यकर्ताले त जनसत्ताको लिखतलाई सरकारले मान्यता दिन्छ भनेर भ्रम फैलाएका रहेछन्, म भ्रममा परेछु, उनले भनेका छन्। तत्कालीन माओवादीले सञ्चालन गरेको जनसत्ता मार्फत रूकुममा मात्रै झण्डै 4,000 लिखत पास भएका थिए। जनसत्ताको लिखत पासलाई सरकारले आधिकारिकता दिने आश्वासन दिएको माओवादीले डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा मन्त्री परिषदबाट निर्णय पनि गराएको थियो, तर 2068 माघ 26 भट्टराई सरकारले गरेको उक्त निर्णय सर्वोच्चले उल्ट्याइदियो। जनसत्ताले गरेका निर्णयलाई सरकारी मान्यता प्रदान हुने गरी कार्यान्वयन नगर्न सर्वोच्चले गरेको आदेशपछि तत्कालीन जनसत्ताको लिखतका आधारमा बिक्री गरेका जग्गा धनीहरूले जग्गा आफ्नो भएको दावी गर्न थाले। सर्वजित पनि यसकै मारमा परे। उनले खरिद गरेको डिग्रेसलाई मन्दिरको जग्गामा गुठीले दावी गर्न थाल्यो।
0: २६ लाख घराएपछि विद्युत उपभोक्ताले तिर्नुपर्ने छ भ्याट शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। आगामी आर्थिक वर्षदेखि बिजुलीमा लागू हुने मूल्य अभिवृद्धि कर भ्याटको मारमा 26 लाख घराएपछि ग्राहक पर्ने भएका छन्। ती ग्राहकले मासिक 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क छ। आर्थिक वर्ष 2083-84 को बजेटमा 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने ग्राहकलाई 5% भ्याट लागू गर्ने उल्लेख छ। 50 युनिट भन्दा बढ़ी बिजुली खपत गर्ने घरायसी ग्राहक 26 लाख भन्दा बढ़ी रहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले पुष्टि गरे। 20 युनिटसम्म खपत गर्ने ग्राहक 19,98,021 देखि 30 युनिट खपत गर्ने 4,21,031 देखि 50 युनिटसम्म खपत गर्ने 6,15,000 छन्। ढकालले भने 51 देखि 100 युनिट खपत गर्ने ग्राहक 10,75,000 छन्। 101 देखि 250 युनिटसम्मका ग्राहक 10,89,000 छन्। 250 युनिट भन्दा बढ़ी खपत गर्ने ग्राहक 4,42,000 छन्।
2: प्राविको 6,000 दरबन्दी निवारीमा स्तर उन्नति गरिँदै शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। सामुदायिक विद्यालयको प्राथमिक तहमा विद्यार्थी संख्या घट्दै गएको र माथिल्लो तहमा बढ़दै गएका कारण सरकारले प्राथमिक तहका 6,000 दरबन्दी स्तर उन्नति गरेर निम्न माध्यमिक तहमा लैजाने तयारी गरेको छ। सरकारको पछिल्लो परिभाषा अनुसार कक्षा 1 देखि 8 सम्मलाई आधारभूत र कक्षा 9 देखि 12 सम्मलाई माध्यमिक तह भनिन्छ। एकै तह अन्तर्गत रहे पनि तल्ला तहका कक्षाका दरबन्दी माथिल्लो कक्षामा स्तर उन्नति गर्न लागि हो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यी दरबन्दीबारे अध्ययन गरेर स्तर उन्नतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पठाएको छ। केन्द्रले पठाएको तथ्याङ्कमाथि मन्त्रालयले पनि अध्ययन गरिरहेको छ। केन्द्रका महानिर्देशक अडय प्रसाद नेउपानेका अनुसार पहिलो चरणमा 5,965 प्राविको दरबन्दी निवामीमा लैजान लागि छ।
0: बालनप्रति नयाँ दिल्लीमा संशय, रविलाई उच्च सम्मान, मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाटै सीमा विवाद बल्झाएको भोलिपल्ट सोमबार सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने भारत भ्रमणमा निस्किएका छन्। उनी नयाँ दिल्लीमा ओर्लिँदा भारतीय सत्तारूढ़ दल भाजपाका नेताहरूले भव्य स्वागत गरेका छन्। लामिछानेको स्वागतमा ठूला ठूला ब्यानर टाँगिएका छन्। 3 महिना अघि चुनावबाट नेपालमा वैकल्पिक शक्तिका रूपमा झण्डै 2/3 बहुमत सहित उदाएको रासोपासँग भारतीय संस्थापनले सम्बन्ध विस्तार गर्न चाहेको छ। तर प्रधानमन्त्री बालेनको शैली र कूटनीतिक मापदण्डले छिमेकी भारतलाई संशय पैदा गरिदियो। भारत लामिछाने भन्दा पहिले नै प्रधानमन्त्री बालेनलाई नयाँ दिल्ली